0: and voices from around the globe. The whole region is on the brink of a severe water crisis, and I'm here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: भने हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: फोन 0574-93-3355
5: धेरै बचत धेरै कायदा बिमा काचन फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसनापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
6: काया कैरनमा अब खबरको सिलसिला खाना पकाउने एलपीजी ग्यासको आयातमा साउनमा रेकर्ड नै कायम भएको छ साउनमा एक महिना अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै 54,500 टन ग्यास आयात भएको छ ग्यासको उच्च आयातका बावजुद उपभोक्ताले भने एक थान सिलिण्डरका लागि चर्को घाम र साउने झरीको सामना गर्दै लामो लाइनमा बस्न बाध्य भएका छन् सामान्य अवस्थाको तुलनामा बढ़ी ग्यास आयात भए पनि बजारमा आपूर्ति असहज हुनुमा असार 31 पूर्ण तौलको सिलिण्डर लागू गर्ने निर्णय नै मुख्य कारण रहेको आयल निगमका पूर्व कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ यसैबीच आजदेखि ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट मात्र नियमित प्रक्रिया अनुसार ग्यास वितरण हुने भएको छ ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरणको नाम ठेगाना सिलिण्डर संख्या लगायतका विवरण हरेक दिन बिहान 9 बजे निगममा बुझाउनु पर्ने भएको छ यस्तै ग्यास विक्रेताले पनि ग्यासको परिमाण उपभोक्ताको विवरण दैनिक उद्योगलाई उपलब्ध गराउनु पर्ने भएको छ जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग तथा निगमबाट खटिएका जनशक्तिको संयुक्त अनुगमनबाट ग्यास वितरण हुने निगमले जनाएको छ
7: २०८० साल कार्तिक 27 गतेको भूकम्पले घर भत्काएपछि जाजरकोटको भेरी नगरपालिका २ का केदार कार्कीको परिवार अस्थायी तहरामा ओत लागिरहेको थियो तर अत्यधिक वर्षा हुन थालेपछि एक महिना अघि 7 सदस्यीय कार्की परिवार भूकम्पले आधा भत्काएकै घरमा फर्कियो त्यही घरमा अस्ति शनिबार बेलुकी पहिरो जाँदा 52 वर्षीय केदार कार्की पुरिनु भयो कार्कीलाई उद्धार गरेर उपचारका लागि नेपाल गज दौड़ाइयो तर बाटोमा उहाँको ज्यान गयो भूकम्पमा त जसोतसो ज्यान बचाएका उहाँले पहिरोमा जोगिन सक्नु भएन भेरी २ का वडा अध्यक्ष भीमबहादुर कार्कीले भन्नुभयो भेरी २ रिसाङमा आएको पहिरोमा पनि केदार सहित 4 जनाको ज्यान गएको छ भने 10 जना घाइते भएका छन् जिल्ला प्रहरी कार्यालयका अनुसार केदारका साथै 70 वर्षीय भीमबहादुर कार्की 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा 65 वर्षीय रति खत्रीको ज्यान गएको हो घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ पहिरोको कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन् यस्तै घरमाथिबाट पहिरो खसेर जमिन चिराचिरा भएपछि रोल्पाको थबाङ 5 उवामा रहेको ठूलो गाउँ र सुनछारी 1 सेरन र घुसबान गाउँका बासिन्दा 5 दिनदेखि त्रासमा बाँचिरहेका छन् बुधबारदेखिको निरन्तर वर्षाले ती गाउँका बस्ती ठाउँ ठाउँमा फाटेको छ भने धेरै ठाउँमा लेद बगेको छ यसरी जाजरकोटका 68 भूकम्प प्रभावित बस्तीले पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ अधिकांश भूकम्प पीड़ित हरूले जंगलको छेउ खोला किनार बारीको छेउ र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेकाले पहिरोको ठूलो जोखिम रहेको भूगर्भविद सन्तोष शर्माले बताउनुभयो उहाँका अनुसार अरू सामान्य अवस्थाभन्दा भूकम्पपछिको समयमा पहिरोको जोखिम झण्डै 80% बढ़ी हुन्छ भूकम्पको पीड़ा नसेलाउँदै पहिरोले अस्तव्यस्त बनाएको त्रिभुवन आधारभूत विद्यालयका शिक्षक रमेश कार्कीले बताउनुभयो 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापन गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भएका छन् जताततै

0: ज्यादा राहत सामग्री पुर्याउने मुश्किल भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
1: नवयुवा आन्दोलनमा कुटपिटमा परेका तथा विशेष महाधिवेशनबाट नेतृत्व गुमाएका कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ र विवादित राजनीति कोष अगाडि बढ़ाउने संकेत दिनुभएको छ। कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित देउवा पक्षले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएर नयाँ राजनीति कोष शुरू गर्ने जनाउ दिएको छ। 6 महिना विदेशमा उपचार गराएर फर्केका देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरंगित भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। राजनीतिक विश्लेषक गोपाल पौसाई देउवाले हिन्दू धर्मको नाममा ब्रह्मास्त्र फालेको भए पनि त्यसले काम गर्ने सम्भावना कमजोर रहेको टिप्पणी गर्नुभएको छ। सम्मेलनका प्रचार प्रसार प्रमुख मीन विश्वकर्माले देउवाले आफूले लेखेको ड्राफ्टका आधारमा बोलेको नभए व्यक्तिगत रूपमा धारणा राखेको र त्यसलाई कांग्रेसको आधिकारिक लाइनका रूपमा बुझ्न नहुने बताउनु भएको छ। यस्तै नवयुवा आन्दोलनबाट सत्ताच्युत चुनावी धक्का र पार्टीभित्रैबाट उठेका प्रश्नसँगै केही समय रक्षात्मक देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली फेरि आफ्नो पुरानो शैलीमा फर्किनु भएको छ। नेतृत्व विरूद्ध उठिरहेका आवाजलाई सम्बोधन गर्नुको साटो ओली आक्रामक ढंगले प्रतिवादमा उत्रन थाल्नु भएको हो। ओलीको बदलिएको शैलीले एमालेमा दबिएको असन्तुष्टि फेरि सत्तामा मात्र आएको छैन, नयाँ तरंग पनि पैदा गरेको छ। नेतृत्वको राजीनामा तथा पार्टी पुनर्गठनको माग गर्नेहरूलाई ओलीले अस्ति शनिबार आवाराको संज्ञा दिएपछि त्यसले थप भाँड भैलो मचाउने संकेत दिएको खबर नयाँ पत्रिकामा छ।
0: सीमावर्ती क्षेत्रमा एक अर्काका नागरिकले भोक्सरण गरिरहेको रग्गाको नक्साङ्कन 3 वर्षभित्र सम्पन्न गर्न नेपाल भारत सहमत भएका छन्। सीमा सम्बन्धी प्राविधिक काममा लामो समयदेखि देखिँदै आएको यो विषय चुनाउन दुवै देशले प्रविधिको प्रयोग समेत गर्नेछन्। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला भारतको लखनऊमा अस्ति शुक्रबार सम्पन्न दुवै देशका नाति विभागका उपमहानिर्देशकको नेतृत्वको सर्वे अफिसियल्स कमिटी एसओसीको 13 बैठकले सीमावर्ती क्षेत्रमा भएको जमीनको भोक्सरणको वास्तविक अवस्था एकिन गर्न मानव रहित भय उपकरण ईएभी समेत प्रयोग गर्ने निर्णय गरेको छ। ईएभी प्रयोग मार्फत सीमा क्षेत्रमा भएको जमीन भोक्सरणको नक्साङ्कन 3 वर्षभित्र सक्ने निर्णय गरेका छौं। नेपालका तर्फबाट वार्ताको नेतृत्व गर्नुभएका नाति विभागका उपमहानिर्देशक सुशील डंगुलले भन्नुभयो, सीमावर्ती क्षेत्रमा एक देशका नागरिकले अर्को देशको भूभागमा पर्ने जग्गामा खेती तथा बसोबास गर्ने अवस्थालाई सीमा क्षेत्रको जग्गा तथा सम्पत्तिको भोक्सरण क्रस बोर्डर अकुपेशन भनिन्छ। नदी क्षेत्रमा स्थिर सीमा सिद्धान्त अप्नाएका कारण यस्तो अवस्था देखिएको छ। नेपाल भारत सीमा क्षेत्रका नदीको धार परिवर्तन हुँदा हजारौं हेक्टर जमीन सीमाको एकतर्फबाट अर्कोतर्फ परेको छ। एसओसी र संयुक्त फिल्म सर्वे टोलीले यस्ता परिवर्तनको अभिमुखीकरण गरिरहेका छन्। उनीहरूले तयार गर्ने विवरण दुई देशका सरकारलाई यस सम्बन्धी निर्णय गर्न प्राविधिक आधार तयार बन्नेछ। नापी विभागका अनुसार नेपाल भारत सीमामा 8,554 सीमा स्तम्भ निर्माण भएकामा 1,325 हराएका छन् भने 1,956 आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त छन्। नेपाल र भारतबीच 87 जिल्लासँग जोडिएको 1,880 किलोमिटर लामो सीमा रहेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया कैरनमा अंगदान र अंग प्रत्यारोपणको अवस्था बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनरिज विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 40 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
0: अब नया गाड़ी खरीद करना अज सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
0: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
0: जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले साउन्डमा इतिहासकै धेरै ग्यास आयात तर व्यवस्थापन भद्रकोल हुँदा अभाव उच्च आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने जागरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुश्किल कांग्रेसको देउबा समूह धर्मको राजनीतिमा ओली पुरानै शैलीमा फर्केपछि एमालेमा तरंग नेपाल भारत सीमापार जग्गा भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग ब्रेनडेड अर्थात मस्तिष्क मृत्यु भएका एकजना व्यक्तिको अंगबाट 8 जनाको जीवन बचाउन सकिन्छ अनि नेपालमा मृगौला फेल भएका मध्ये 3000 जना प्रत्यारोपणको प्रक्रियामा रहेको तथ्याङ्क छ भने वर्षेनी मस्तिष्क मृत्यु भएका 1000 जनाको अंग भने खेर गइरहेका छन्। यसरी माग्र उपलब्ध हुने अंगबीच ठूलो खाडन छ। जो कहिले मृत्यु पश्चात अंगदानको शो घोषणा र मंजूरी जहिले पनि दिन सकिन्छ भने अर्को मस्तिष्क मृत्यु पश्चात अंगदान जुन तत्काल गर्नुपर्ने हुन्छ। नेपालमा मस्तिष्क मृत्युबाट खेर गइरहेका अंगको प्रयोगका बारेमा स्वास्थ्य अध्ययन नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँग साथी सम्झना महाजनले कुराकानी गर्नुभएको छ।

0: तत्काल मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवनदान आठ जनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान
1: सबैभन्दा पहिला त हामी चाहे अस्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस् स्वस्थ भएको बेलामा

0: सक्नुहुन्छ। हेर्नुहोस् है, अब साँच्चै अङ्गदान गर्ने इच्छा राख्नु भने कहीँ पनि रोकिने अवस्था छैन, इच्छा छैन भने जति उपाय लगाए पनि काम गर्दैन। नीति नेपालको जुन ऐन कानून छ, नियमावली छ, अङ्गदान गर्नलाई अति सहज छ।
1: संयुक्त रूपमा कसरी कस्तो खालको पहलहरू चाहिँ गर्दै जानु

0: सबैजना अङ्ग दान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि, त्यसमा चाहिँ नलाग्ने कि ठोसमै परिवर्तन गर्नुपर्छ भन्छ। म त पवित्रता पर्यो भने त्यहाँको सही उपाय हुनसक्छ, खरान हुनु पाउँदैन, धेरैजनाले पुनर्जीवन पाउन सक्छ।
1: मानव अङ्ग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ अहिले। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैरात देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। पछिल्लो 6 घण्टामा तनहुँमा 72.8 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ।
2: अधिवतरणताको सही व्यवस्थापन हुन नसक्दा बैंकहरूले निक्षेपमा दिने ब्याज दरको गिरावटले भगाउनका लागि पनि निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष 83-84 को दोस्रो महिना भदौका लागि पनि निक्षेपको ब्याज दर घटाएका छन्। भदौका लागि 15 बैंकले निक्षेपको ब्याज दर यथावत राखेका छन् भने 5 बैंकको ब्याज दर घटाइएको छ। कर्जा प्रवाहमा अपेक्षित प्रगति हुन नसकिरहेका बेला रेमिटेन्स प्रवाह बढ़दै जाँदा निक्षेप निरन्तर बढ़िरहेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाह न्यून भएका कारण बैंकहरूले ब्याज दर घटाउने कामलाई निरन्तरता दिन बाध्य भएका छन्। अधिक तरलताबाट बढ़ने कोषको लागत घटाउनका लागि बैंकहरूले ब्याज दर घटाउँदै आएकामा भदौमा पनि गिरावटले निरन्तरता पाएको हो। साउनको तुलनामा भदौका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर औसतमा 0.03% बिन्दुले घटाएका छन्। साउनमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याज दर औसत 4.17% रहेकामा भदौमा 4.14% घटेको छ। गएको आर्थिक वर्ष 82-83 बैंक को निक्षेप झण्डै 10 खर्ब रूपियाँले वृद्धि हुँदा कर्जा भने झण्डै 4 खर्ब रूपियाँ मात्रै बढ़ेको थियो। यसैबीच आर्थिक गतिविधि चलायमान बन्न नसकेकाले लक्ष्यको आधार मात्र कर्जा विस्तार भएको आर्थिक वर्ष 82-83 पनि वाणिज्य बैंकहरूले खुद नाफा झण्डै 32% बढ़ाएका छन्। 20 वाणिज्य बैंकले गएको आर्थिक वर्षमा कुल 69.78 अर्ब रूपियाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 32% वृद्धि हो। यो अवधिमा बैंकहरूको ऋण असुलीमा उल्लेखनीय सुधार भएकाले खराब कर्जा बापतको नोक्सानी व्यवस्था घट्दा नाफा वृद्धिमा टेवा पुगेको बैंकहरू बताउँछन्। आर्थिक वर्ष 81-82 बैंकहरूले यस्तो नाफा 52.79 अर्ब रूपियाँ मात्र गरेका थिए। अघिल्लो 2 आर्थिक वर्षमा जस्तै वर्षभरि अधिक तरलता, ऋण दिन मिल्ने रकम थुप्रिएको, कर्जा माग बढ़न नसकेको, उद्योगहरू झण्डै 42% मात्र क्षमता उपयोगमा सञ्चालन भइरहेको, सहकारी क्षेत्रको समस्या समाधान नभएको लगायत कारण आर्थिक गतिविधिमा अपेक्षित रूपमा सुधार आउन सकेको छैन। यस्तो अवस्थामा पनि बैंकहरूको नाफा झण्डै 32% बढ़नुलाई सर्वत्र चासोका रूपमा पनि हेरिएको छ। चौथो त्रैमासमा बैंकहरूका ऋण असुलीमा सुधार हुँदा नोक्सानी अवस्था घटेको र त्यसले नाफा वृद्धिमा सहयोग पुगेको नेपाल बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाले बताउनुभयो। आजको कान्तिपुर र कारोबार दैनिकमा खबर छ।
1: या कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
4: जमिनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु र सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँचिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र द्वितीय सेवा जिस देशहरू आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स सुस्तुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौ समयमै
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया तैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आकाशमा मडाइने कुहिरो पिउने पानीको स्रोत बन्छ भन्दा पत्यार नलाग्न सक्ला, तर ओखलढुङ्गाको खिंजी डुम्बा पाँचमा मेलो गुम्बा टोलमा लागि भने कुहिरो पिउने पानीको मुख्य स्रोत बनेको छ। 2072 सालको महाभूकम्पपछि पानीका मुहान सुकेर काकाकोल बनेको यो बस्तीमा अहिले कुहिरोबाट स्वच्छ पिउने पानी संकलन गरी वितरण पनि थालिएको छ। समुद्री सतहदेखि झण्डै 2330 मिटर उचाइमा रहेको यो दुर्गम क्षेत्रमा भू उपग्रहको अध्ययन मार्फत निरन्तर कुहिरो लागिरहने ठाउँ पहिचान गरी आधुनिक प्रविधि भित्राएको छ। खिचीदेम्बा गाउँपालिकाको समन्वय र जर्मन संस्था जीआईजेड आईकेआई ग्रान्डको 1 करोड़ रूपियाँ भन्दा बढ़ीको आर्थिक सहयोगमा स्मल अर्थ नेपालले यो प्रजात्मक अनुसन्धान योजना सफलतापूर्वक सम्पन्न गरेको छ। झण्डै 2 वर्षको निरन्तर अनुसन्धानपछि सम्पन्न यो योजनामा 10 वटा फग हार्वेस्टिङ युनिट प्रदान गरिएका छन्। मौसमी प्रतिकूलताबाट चाँडै नबिग्रिने विशेष इन्डिग्रेटेड जालीहरू चीनबाट आयात गरी नेपालकै ग्याल्मनाइज्ड तार र पोल मार्फत जडान गरिएको छ। आकाशमा बहने कुहिरोका कणहरू यी जालीमा अडिएर थोपाका रूपमा फेलिन्छन् र 200 लिटरका ट्याङ्कीहरूमा जम्मा हुन्छन्। यसरी संकलित पानीलाई पिउन योग्य बनाउन बालुवा र गिटीको तह प्रयोग गरी बनाइएको बायो स्क्यान प्रिन्टर मार्फत शुद्धिकरण पनि गरिएको छ। 2000 लिटर क्षमताको मुख्य ट्याङ्कीमा संकलन गरेर धाराहरूमा पठाउने काम पनि भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
2: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग हुँदै जहाज संचालनका लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ। इरान विदेश मन्त्री अब्बास अराघच्चीका अनुसार बाटामा अस्थायी समुद्री मार्ग तय गर्ने विषयमा प्राविधिक छलफल भइरहेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अराघच्चीले ओमानसँगको वार्ता र हर्मुज खोल्ने विषयलाई अलग अलग विषयका रूपमा लिनुपर्ने बताउनु भएको छ। यसैबीच अमेरिका र इरान बीच गएको जूनमा भएको समझदारी पत्रको अवधि सकिन लागेकोले क्षेत्रीय तनाव थप बढ्न सक्ने आशंका गरिएको छ।
3: अब खेल खबर। डार्बिनमा आउँदो अगस्त 21-30 चल्ने टर्मिन T20 श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ। प्रतियोगितामा नेपालले लीग चरणका 6 खेल खेल्नेछ। नेपालले पहिलो खेलमा अगस्त 21 एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी नेपालले दोस्रो खेल अगस्त 22 बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग, अगस्त 24 होलबर्ट हेरिकेन्स एकाडेमीसँग, अगस्त 26 एसीटी कुमेटसँग, अगस्त 27 किङ्समेन र अगस्त 29 भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो। टपेन T20 श्रृंखला लगत्तै अस्ट्रेलियामा हुने साउथ अस्ट्रेलिया, तास्मानिया र न्यूजील्याण्ड ए विरूद्ध हुने त्रिकुणात्मक एक दिवसीय अभ्यास श्रृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ। खेलका अर्को प्रसंगमा इंग्लिश प्रिमियर लीग च्याम्पियन आर्सेनलले म्यान्चेस्टर सिटीलाई 3-0 पराजित गर्दै सन् 2026 कम्युनिटी सिल्डको उपाधि जितेको छ। प्रिन्सिपालिटी स्टेडियममा हिजो भएको खेलमा आर्सेनलले शुरूआतमै अग्रता लियो। खेल शुरू भएको 23 सेकेण्डमै माइल्स लुइस स्केलीको पासमा रिगार्डो कालाफियोरीले गोल गर्दै टोलीले अग्रता दिलाएका थिए।
2: यातैरनमा अब केही खबर संक्षेपमा। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्किर टाँस्ने गरिन्छ। नागको तस्किर घरमा टाँस्दा वर्षभरि नाग सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास रहँदै आएको छ।
3: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मा 1,80,000 भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता सहित सम्पन्न भएको छ। साउन 26 गते उद्घाटन भएको एक्सपोको अन्तिम दिन मात्र हिजो 30,000 भन्दा बढी अवलोकन गरेका आयोजकले जनाएको छ।
2: सेवा शुल्क बढ़ाउनु पर्ने लगायतका माग राखेर साउन 22 आन्दोलनमा उत्रेका म्यान पावर व्यवसायीले आजदेखि सबै काम कारोबार र श्रमिकको उडान समेत रोक्ने भएका छन्।
3: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पुनः साझेदार बनाउने गरी नयाँ विद्युत विधेयक ल्याउने माग गरेको छ। ऊर्जा क्षेत्रको विकास र लगानी बढ़ाउन तत्काल कानून तथा नीतिगत सुधार आवश्यक रहेको भन्दै इफानले सरकार संचालनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेको धारणा कर्षण गराएको हो।
2: सरकारले कैदी बन्दीको सुविधा बढ़ाउँदै यो वर्ष उनीहरूको स्वास्थ्य बीमा पनि गर्ने भएको छ।
3: नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका 14 कम्पनीले गएको आर्थिक वर्षमा 5,44,52,00,000 रूपियाँ भन्दा बढ़ी खुद नाफा आर्जन गरेका छन्।
2: र पहिले घर र आसपास सर्प देखिँदा धपाउने वा मार्ने गरिन्थ्यो, अहिले सर्प दुखेकी उद्धारकलाई बोलाउने र उद्धारकले सर्पलाई सुरक्षित रूपमा जंगल लगेर छान्ने गरेका छन्। यसले सर्पको संरक्षण हुने गरेको छ। कतिपय स्वयंसेवी व्यक्तिले सर्प दंशबाट कसरी जोगिने भनेर जनचेतना पनि फैलाइरहेका छन्। कान्तिपुरमा खबर छ काया कैरनमा ओपालो उखानको।
3: सर्पले सर्पको खुट्टा देख्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: सावरमा इतिहासकै धेरै ग्यास आयात तर व्यवस्थापन भद्रको हुँदा अभाव उच्च। आजदेखि विक्रेताबाटै मात्रै ग्यास वितरण हुने।
2: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल।
3: नेपाल भारत सीमापार जग्गा भूचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति। 1,325 सीमा स्तम्भ हराए, 1,956 क्षतिग्रस्त।
2: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा, अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी।
3: र टप एन टी20 श्रृंखला खेल्ने नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो।
2: अन्त्यमा आजको कार्टुन। आज हामीले चकचक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका निवर्तमान सभापति देउबा स्वदेश थर्किएको अनि रासोपाले हामी सरकारमा पुगेपछि विदेशमा रहेका नेपालीलाई स्वदेशमै ल्याएर काम दिन्छौं भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे उभिरहेका छन्। एउटाको हातमा पत्रिका छ। पत्रिकामा स्वदेश फर्किए देउबा भनेर लेखिएको समाचार पढेपछि ती मान्छे भन्दैछन् विदेशको गल्ली गल्लीमा स्टिकर टाँसेर नेपालीलाई फिर्ता ल्याएर भन्थे, लिएर आउन शुरू गरिसकेछन् नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। हिमालयको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कम चपाएर वा सबैले देख्ने ठाउँमा राख्नु।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

यो अहिलेको अवस्था संख्यात्मक रूपमा अथवा घटनाको हिसाबले पहिलेको तुलनामा अहिले घटेको कि अथवा अहिले पनि उत्तिकै उस्तै तरिकाले चाहिँ पुगिरहेका छन् मान्छेहरूको मृत्यु भइरहेको छ यस्तो छ यसमा

0: भन्दा पनि मृत्यु हुन्छ। अझ यो सबैलाई जोडेर हेर्ने हो भने त त्यो तथ्याङ्क अब हजार भन्दा पनि माथि गएको चाहिँ देखाएको छ।
1: सबैले पोख्ने मौसमको अनुसार हो कि अथवा के आधारमा अहिले यसको जोखिम कम भएर हुने भन्ने छ नेपालको सन्दर्भमा?
0: नेपालको सन्दर्भमा हेर्नु हो भने अब यो जुन जुलाई अब सेप्टेम्बर भनिन्छ भनेको अब लगभग यही असार साउन भदौ असोज यो चार महिना चाहिँ सर्पको टोकाइ एकदमै अत्यन्त हुने र अब टोकाइ अत्यन्त भइसकेपछि अब मृत्युदर पनि त्यही अनुसार थोरै बढ्ने गरेको चाहिँ देखिन्छ। चार महिनाको तुलनामा भन्दा अहिले गर्म महिना र बर्खाको सिजनमा चाहिँ सर्पको टोकाइ र यसबाट हुने मृत्यु बढेको देखिएको छ।
1: यसमा भौगोलिक हिसाबले अथवा

सकिन्छ। यस्तो छ, अब सर्प पाइने हिसाबको तरिकाले हेर्ने हो भने त तराईमा का साथसाथै पहाड र हिमालमा पनि अत्यन्त विषालु सर्पहरू पाइने गरेको छ, तर तुलनात्मक रूपमा यसले जुन टोकिन्छ

0: போது அதான் கேட்டு பார்த்துட்டு சண்டை பண்ணி பாருங்க பகலில் நன்று வந்தா அல்ல பாடி இருந்தா அந்த சீசன்ல அதை கேட்டு பார்த்துட்டு போறோம்னா நிமிஷம் நடக்கிறோம்னா நீங்க போனீங்கன்னு கை மணி வரைக்கும் பையன் சார்.
1: अब यदि सर्पले कतिपय सर्पले टोकेको थाहा हुने देखिने कतिपयले टोकेको नदेखिने अथवा यो थाहा हुने पनि कतिपय सामान्य खबरहरू सुन्छौँ यो कस्तो हुन्छ
0: अब यसमा चाहिँ त्यसको लागि चाहिँ अलिकति सर्प नै छिर्नुपर्ने हुन्छ त्यस कारण पहिला नेपालमा पाइने सर्पहरू त्यसमा पनि अलिकति फोकस दिशालीलाई भन्दै नेपालमा विशेष गरेर दिशाली सर्पहरू भनेको चाहिँ कोब्रा करेट अनि केही भन्नुपर्का प्रजातिहरू भनेर मान्ने गरिन्छ है अब यहाँहरूलाई एउटा फोटो छ यो फोटोबाट नै देखाउनु छ है जस्तो विषालु सर्पको पेटमा चाहिँ यो हामीले तराईमा पाइने अघि सरले सोध्नुभयो भौगोलिक हिसाबले पनि केही फरक छ यो तराईमा पाइने कोब्रा जसलाई हामी कमन कोब्रा भन्छौँ यो चाहिँ यसले जब हुर फैलाउँछ यस्तो गर्दाखेरि अगाडि टाउको उठाउँदाखेरि चस्मा लगाए जस्तो देखिने हुँदालाई स्पेक्टिकल कोब्रा पनि भनिन्छ त्यस्तै अर्को पहाड़तिर विशेष पाइने कोब्रा जुन चाहिँ चन्द्रनाथ भनिन्छ पछाडिपट्टि यसले टाउको उठाउँदा पछाडिपट्टि एउटा गोलो ओ आकारको सेप देखिने हुँदाखेरि यसलाई चन्द्रमा जस्तो देखिने हुँदाखेरि चाहिँ चन्द्रनाग भनिन्छ
1: पहाड़को पनि गोबन्ने हो तराईको पनि गोबन्ने
0: हजुर विशालीको हिसाबले उत्तिकै छन् दुवैले डसेर मान्छेको ज्यानै जान सक्छ त्यसकारणले गर्दा अब पहाड़तिर हिमालतिर विशालु सर्प पाइन्न टोकाई कम हुन्छ भन्ने कुरामा चाहिँ अलिकति वैज्ञानिक आधार छैन
1: भने यो गोमन चाहिँ पहाड़ र तराईमा सँगसँगै हुन थालेको हुन्थ्यो अथवा तराईमा अलि पहिलेदेखि पहाड़मा बिस्तारै उठिएको भनेर भन्नुहुन्छ
0: विशेष अहिले पछिल्लो चरणमा धेरैले के भन्नुहुन्छ भन्दा तराईको तापक्रम बढेर गयो अथवा केही काठहरू आउँदाखेरि तराईबाट आउँदाखेरि भन्ने त्यो केही हदसम्म तराईबाट आउँदा होइन काठबाट ल्याउँदाखेरि ठुल्ठुलो मुन्दाहरूमा केही आउने त्यो फरक कुरा भयो तर यिनीहरूको रैथाने वासस्थान यिनीहरूको हेबिट्याट भनिन्छ त्यसको आधारमा हेर्ने हो भने पहाड हिमालसम्म पनि सर्पहरू जस्तो एउटा यहाँ हिमालयन करेट भन्ने छ है अब यो हिमालयन करेट भनेको हजुरको विशेष गरेर हिमालमै पाइने करेट भनेर चिनिन्छ हामीले हेर्छौँ एक दुई तिन चार पाँच छ प्रजातिका करेट त्यसमध्ये यहाँ हिमालयन करेट देखिन्छौँ यो हिमालमै पाइने भनेपछि यो पहिलेदेखि नै पाइएको अहिले तराईको गर्मी बढेर माथि गएका होइनन् र यो हिमालयन करेट भन्ने सर्प फेरि तराईमा पाइएको छैन त्यसले गर्दा भौगोलिक अवस्था अनुसार यिनीहरू कुनै पहाड़मा पाइन्छन् कुनै तराईमा र कुनै चाहिँ अब भनौँ हिमालयन रिजनमा छन् जस्तो मैले छोटकरीमा भन्दा यो कोब्राको भए किङ कोब्रा पनि छ हुन चाहिँ यो खासमा कोब्रा समूहभित्र पर्ने होइन तर अब कोब्राको जस्तै अब भुट फैलाउने बानी लिएर देखाउने हुँदा किङ कोब्रा पनि अहिले हामीले गाउँघरमा बुझ्नलाई चाहिँ किङ खरीका कोब्रा भन्ने बुझ्छौँ
1: एउटा चाहिँ पहाडमा पाइन्छ बाँकी दुईवटा चाहिँ
0: किङ कोब्रा पनि अहिले यो काठमाडौँ पोखरा लगायत पहाड़ी भेगहरूमा अहिले होइन पहिलेदेखि नै पाइने गरेको छ यो लगभग नेपालमा 25 मिटरको हाइटसम्ममा पाइएको रेकर्ड छ
1: अब तपाईँहरूले त सर्पको सुरक्षाको विषय पनि जोड तुर्का छ उठाएको कुराएर तराईमा पाइने यो गोमन सर्प र पहाड़मा जुन भेटिराखेको गोमन सर्प अथवा यो किङ कोब्राको सम्बन्धमा उठाउनुभयो उनीहरूको लागि वासस्थानको हिसाबले असुरक्षा अलि बनिरहेछ सर्पको लागि
0: सर्पले जंगल छोडेर अब मानव बस्ती छिर्ने बित्तिकै एक नम्बरको असुरक्षा त सम्बन्ध पहिले पनि भइहाल्यो किनभने अझै पनि केही केही ठाउँमा जहाँ सोसियल मिडियाको प्रभाव अलिकति पोजिटिभ वेमा गएको छ त्यहाँ चाहिँ मान्छेले सर्प मार्नु हुँदैन भनेर कहिले वन कार्यालय कहिले नगरपालिका खबर गर्ने कहिले त्यहाँको लोकल रेस्क्युअरहरूलाई खबर गर्ने चलन त बढ्दछ तर अझै पनि धेरै ठाउँहरूमा सर्पदेखि अब मारिहाल्ने क्रम त्यो यथावत नै छ त्यसले गर्दाखेरि सर्प चाहिँ आफ्नो जंगल छोडेर बाहिर आउने बित्तिकै यिनीहरू असुरक्षित भइरहन्छन्
1: जंगलबाट बस्तीतिर पस्नुपर्ने केही अध्ययनहरू भएको छ किन पसिरहेको छ भने यो स्वाभाविक हुन्थ्यो अथवा अस्वाभाविक हुन्थ्यो
0: अब यो किङ कोब्राको हामीले केही समय अगाडि नेपालभरिमा भेटिएका किङ कोब्राहरूको अध्ययन गर्दा त्यो अध्ययनमा यसको वासस्थानको पनि अध्ययन गर्दा के देखाएको छ भन्दा यसको वासस्थान हामीले 30 वर्षको डाटा के लगाएका थियौँ 1990 2020 त्यसमा के देखिएको छ प्रश्नसँग भन्दा पहिले 1990 जुन भन्दा जंगल भएको ठाउँ विस्तारै त्यो खेतीपाती भएको एरियामा चिन्नु भएको छ र त्यो खेतीपाती फेरि विस्तारै प्लटिङ हुँदै मानव बस्तीमा परिणत भएको छ त्यसले गर्दाखेरि यिनीहरूको वासस्थान नासिनु नै एक नम्बर बस्तीहरू असर पर्ने बाध्य भएको पहिलो कारण अर्को चाहिँ वासस्थान नासिँदै जाँदा यिनीहरूको आफ्नो खाने कुराहरू हुन् जस्तो अब यिनीहरूले खाने किरा पटाइरा मुसा छेपारो भनिपा लगायत विभिन्न चिजहरूको पनि कहिलेकाहीँ यिनीहरू बस्ने ठाउँमा कम भनिदिँदाखेरि त्यसको आहार खोज्नलाई जस्तो करेटहरू प्रायः जसो रातिमा होइन आफ्नो आहार खोज्न आउँदाखेरि रातिमा आएर टोक्ने गरेको पाइन्छ. त्यसले गर्दा एउटा त वासस्थानमा थियो एउटा आहार यी विभिन्न कुराहरूले असर गरेर यिनीहरू मानव बस्तीमा छिर्छन्.
1: अहिले अरू अरू सर्प पनि तपाईँले जुन यो सूची छ त्यसबारे पनि अलिकति व्याख्या गर्नुहुन्छ.
0: यो कोब्रा भए करेटको चाहिँ नेपालमा 1, 2, 3, 4, 5, 6 प्रजातिका करेट पाइन्छन्.
1: यो पनि हिमाल पहाड तराईलाई पनि धेरै छन्.
0: त्यसमा विशेष गरेर तराईमा एकदमै धेरै ज्ञान लानु भनेको हामीले यो कमन करेट, चुरे करेट, घोड करेट, घोडगराइज विभिन्न नाम छन् यिनीहरूको त्यो हो है. अनि जस्तो यिनीहरू सबै विषालुको हिसाबले उत्तिकै विषालु छन् र यिनीहरूले टोकेमा ज्यान जाने सम्भावना बेसी नै छ. अझ भन्नुपर्दा रातिमा हुने करिब 80% टोकाइ करेटको हुने गर्छ. र अब प्रकारमा पनि जाँदाखेरि जस्तो कोब्राले टोक्दाखेरि मान्छेको अब शरीरमा गाँ टोकेको छ, टोकेको अङ्गमा अलिकति घाउ देखिने, सुन्निने, ब्लड आउने लक्षणहरू चाँडो देखिने हुन्छ. त्यसले गर्दा मान्छेहरू आत्तिएर थाहा पाउँछन् र हस्पिटल पनि चाँडो पुग्छन्, उपचार पनि समयमा पाएर निको हुने हुन्छ. तर करेटको केसमा के हुन्छ भन्दा यो रातिमा आएर टोक्ने हो यिनीहरूको दाँत फ्याङ्स भन्छ हामी दुईटा विषालु निस्किन्छ एकदमै मसिनो हुने हुँदाखेरि यिनीहरूले टोकेको हतपत्त बिरामीले पनि थाहा पाउँदैन. अनि त्यहाँबाट एकदम धेरै ब्लड बढ्ने, घाउ हुने पनि हुँदैन, सुनिने त्यस्तो केही पनि देखिँदैन. त्यसले गर्दा एक त दुख्दैन अनि त्यसपछि आएर अरू लक्षण पनि तुरन्तै नदेखिने हुँदा मान्छेले टोकेकै थाहा पाउँदैन. तर शरीरभित्र विष गइरहेको हुन्छ अनि बिहान पख थाहा पाउँदा बल्ल अलिकति विषले च्याकिसकेको अवस्थामा थाहा हुँदा अनि हस्पिटल जाँदा अब कतिको उपचार भएर रिकभर पनि भएको छ. बच्चाहरूको केसमा चाहिँ रातिमा टोकेर करेटले छ भने अलिकति रिस्की मानिन्छ, गाह्रो हुन्छ यो करेटको भन्नु. त्यस्तै अर्को एउटा कोरल स्नेक छ. अब वैज्ञानिक हिसाबले हाम्रो मेडिकलले भनौँ यसले टोकेर बिरामी हस्पिटलमा पुगेर मरिसकेको रेकर्डहरू छैन, यो अलि रियरमा पर्छ. यो सबै यहाँसम्मका सर्पहरूले टोकेक्ने भनेको न्युरोटक्सिक डिस भन्छौँ हामीले, जुन चाहिँ ब्रेनलाई असर गर्ने, दिमाग नर्भस सिस्टमलाई कमजोर बनाइदिने त्यस्तो डिस बोकेको हुन्छ. अब यो एउटा रसेस भाइपर छ है. रसेस भाइपर भनेको चाहिँ घरका अजिङ्गर जस्तै देखिन्छ र यो अजिङ्गर जस्तो देखिए पनि अजिङ्गर होइन. यिनीहरूदेखि लिएर यो हरे जुन हरियो देख्छ हामीले ग्रिन पिट भाइपर त समूह, त्यस्तै माउन्टेन पिट भाइपर, हिमालयन पिट भाइपर, जुन हिमालयमा पहाड़मा पाइने सर्प, यी सबै भाइपरहरूले भनेको र रगतलाई असर गर्छन् र त्यो रगत कम कम विषालु तर रगतमा असर पनि हुन्छ. रसेस भाइपरले टोकेर त ज्यानै जानु पनि सक्यो एकदमै है, अझै बढी रिस्क भयो. अनि अरू ग्रिन पिट भाइपर र माउन्टेन पिट भाइपर तुलनात्मक रूपमा यिनीहरूको विषले कम असर गर्छ. तर त्यति भन्दै गर्दा पनि जस्तो माउन्टेन पिट भाइपरहरूले टोकेर इभन कहिलेकाहीँ रेयर केसमा ग्रिन पिट भाइपरले टोकेर पनि उपचार अथवा प्राथमिक उपचारमा तलमाथि भइदिँदा ज्यान जान सक्ने सम्भावना चाहिँ हुन्छ. त्यसकारण
1: सर्प चाहिँ तपाईँले रातिमा अलि बढी निस्कनु भन्नुभयो, त्यो चाहिँ अलि बढीमा रातिमा सक्यो भन्नुपर्ने कारण चाहिँ किन
0: त्यस्तो छ. सर्पको
1: हामी प्रायः सबै सर्प नै राति दिउँसो बेला पनि जान सक्छ, निस्कनु सक्छ.
0: एक हिसाबले जुन जस्तो म सामान्य इक्जाम्पल दिन्छु, हामी मानिसहरू भनेको सामान्यतया दिनभरि काम गर्ने, राति थपाइ लाग्ने भनेको दिउँसोमा एक्टिभ हुने, जस्तो हामी डाइरमल प्राणी हुनुहुन्छ, रातिमा एक्टिभ हुनु नक्षत्र. त्यस्तै उल्लुलाई हेर्नु, उल्लुहरू भनेको प्रायः जसो राति जाने हुन्छ होइन, उनीहरू रातिमा एक्टिभ हुन्छन्. त्यस्तै सर्पको पनि विभिन्न थरीका सर्प छन्, कोही दिउँसोमा अझ बढी एक्टिभ हुने, रातिमा अलिकति रेस्ट गर्ने हुन्छ भने, कोही दिनहरू रेस्ट गर्ने रातिमा सक्रिय हुने हुन्छ. त्यो क्रममा गोमनहरूलाई हेर्नु भने बिहान साँझको टाइममा एकदमै एक्टिभ भएको देखिन्छ. अनि करेटहरू चाहिँ रातिमा, अनि रातिमा चाहिँ विशेष गरेर गाउँघरमा घुम्ने एउटा सानो गुन्द्रो बिछाएर घुम्ने झुलमा टाइम सुत्ने चलन गर्नुहुन्छ गर्मीले गर्दा. त्यसो गर्दाखेरि करेटको टोकाइ हुने सम्भावना एकदमै धेरै हुन्छ. अब साउथ एसियामा भएको रिसर्चमा नेपालको भेडान हस्पिटलमा डिबिएचएसको टिमको डाक्टरहरूले गर्नुभएको अध्ययनले के देखाएको छ भन्दा, पलङमा एकचोटि पहिला बिस्तारा मिलाउनु अगाडि राम्ररी टक्टर गएर अनि झुल लगाएर झुल चारैतिरबाट टाँगेर सुत्नाले त्यो वर्षमा टोकाइ चाहिँ हस्पिटलमै आउने टोकाइ एकदमै कम भएको छ र मृत्यु दरमा पनि कम ल्याएको देखिएकोले झुल चाहिँ करेटको टोकाइबाट बस्ने एउटा राम्रो माध्यम प्रिभेन्सनकोमा पनि पर्छ त्यो.
1: अनि हामीले अहिले नेपालमा कति सर्प छन् र विषालु कति छन्, विषालु कति छन् भन्ने त्यस्तो केही पछिल्लो त्यति नजाने छ कि छैन.
0: नेपालमा अब ओभरअल हेर्ने हो भने लगभग लगभग 85 प्रजातिका सर्पहरू पुगिसकेका छन्, बढ्दो सहयोगको क्रम आइडेन्टिफाई हुँदैछन् गर्दाखेरि 85 पुगेर 90 आधारै भन्छौँ हामी. त्यसमध्ये विषालु भनेको अहिले यो मैले पोस्टर देखाएका यी करिब दुई प्रजातिका सर्प मात्रै विषालु हुन्. अब तर के लाग्छ भन्दा हामीलाई अलिअलि टाउको उठाइदियो भने सबै सर्प गुमन अलिअलि छिर्के मिर्के देख्ने बित्तिकै सब सर्प कर जस्तो लाग्छ र हामीलाई गाउँघरबाट फोन आउँदा उद्धारका फोन आउँदा पनि सर यो गुमन नै हो सर यो करेक नै हो भनेर अब यकिनका साथ भन्नुहुन्छ. पछि फोटो भिडियो के छ भने पठाउनुहोस् भन्दा हामीले हेर्दा चाहिँ अब करेक्सन झुकिन थुप्रै सर्प जस्तो उसिस्ने र करेक हेर्दा छ्याक्कै उस्तै देखिन्छ है छुट्टाउन अलिक गाह्रै पर्छ सामान्य अवस्थामा त्यसको लागि अलिकति अनुमान चाहिन्छ. अनि त्यो उस्तै देखिन्छ. अब कोब्रा र धानिङ सर्पहरू उस्तै उस्तै देखिन सक्छन् त्यसले गर्दाखेरि यो छुट्टाउनलाई चाहिँ अलिकति गाह्रो छ. तर सर्पमा अब अलिकति रुचि राख्यो अध्ययनहरू अथवा सर्पमा काम गर्ने मान्छेको संगत गरियो भने यी चिजहरू छुट्याउन सकिन्छ.
1: नेपालमा यो सर्पको प्रजाति बढ्नु र घट्नु जस्तो बढ्नु पर्यो भने नेपालीमा उत्पत्ति भन्ने गर्ने खालको हुने अथवा छिमेकबाट प्रवेश गरेर सङ्ख्या बढ्ने गर्नुहुन्छ कस्तो हुन्छ?
0: यस्तो छ, यो सर्पहरूको एरिया अलिक सानो हुन्छ. ठुल्ठुलो जस्तो हामीले सुन्छौँ बाघ अथवा हात्ती मेघहरू कहिले इन्डिया पुगे उताको जङ्गलमा पारे भन्छौँ. अब यिनीहरूको केसमा चाहिँ यिनीहरूको टेरिटोरी एकदमै सानो हुन्छ. अब हामीले त अझ के भन्ने गर्छौँ भन्दा वैज्ञानिक रूपमा यदि तपाईँको घर वरपर उद्धार गरिएको सर्प छ भने त्यसलाई पर अर्को जिल्लामा लगेर नछोड्नु. आफूले उद्धार गरेको ठाउँकै दुई तीन किलोमिटर भित्रको जंगलसम्म भएसम्म त्यहाँ छोड्नु. अब फरिभन्दा काठमाडौँ जस्तो ठाउँमा त दुई तीन किलोमिटरमा त सम्भवै छैन. त्यो भइसकेपछि जहाँनिर उद्धार गरिन्छ त्योबाट नजिक पर्ने जंगलमा लगेर छोड्नु भन्ने गरिन्छ. त्यो एरिया सानो भएको हुँदाखेरि अब एकदमै टाढा टाढा ट्राभल गर्नु चाहिँ हुँदैन. अब संख्या बढ्ने भनेको पनि अब अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरू बढ्दै हुनुहुन्छ. अहिले सर्पमा रुचि लिएर अध्ययन अनुसन्धानकर्ता बढेको हुनाले कहिलेकाहीँ उद्धारकर्ताहरूले पनि काम गर्दै जाँदा रेस्क्यु आउँदाखेरि नयाँ ठाउँको देखिने हुँदाखेरि अब संख्या बिस्तारै एक एक गर्दै थपिँदै जाने हो. त्यो चाहिँ अध्ययन अनुसन्धान भन्दा बढ्दै गएको.
1: त्यसो भए सर्पबाट टोकाइबाट बच्नको लागि हामीले त्यो जान्नुपर्ने कदमहरू त्यो चरण चरण हुन्छ कि कस्तो के कुराको ख्याल गर्नु पर्यो यसबाट बस्न?
0: हजुर, सर्पबाट बस्नलाई सामान्यतया हामीले सरसफाइकै कुरामा ध्यान दिनु. सर्पहरू खासमा अलिकति

0: जस्तो मानेर आएर निक्ने गर्छ त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो त्यस्तै अब आफूले नै सावधानी अप्नाउनु पर्यो सुत्दाखेरि झुन्ड लगाउनु पर्यो रातिमा बाहिर अब कतिपय अवस्थामा एट्याच टोइलेट बाथरुममा भएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है अनि हेर्नु पर्यो केयरफुल हुनु पर्यो त्यस्तै अब जुत्ताहरू लगाउँदा कहिले काहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दै हुन्छ त्यो टक्टकाएर लगाउनु पर्यो यी सबै भनेको सर्प लुक्न सक्ने वातावरणलाई चाहिँ आफूले केयरफुल भएर हेर्नु पर्यो त्यही नै हो सर्पबाट बस्नु पर्यो
1: अनि कतिपयले

0: त्यो चेक गर्नुपर्ने त्यही भएर सावधानीपूर्वक चेक गर्ने सबै निस्तराहरू तपाईँकाउने अनि बल्लै झुल नलाउने गर्ने भन्ने चाहिँ त्योबाट बस्न सकिन्छ। अन्यथा चाहिँ झुल मात्र लगाउँदैमा सर्प पहिले रहन्छ अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिक्स त फेरि सधैँ हुन्छ।
1: अब तर मधेसको समस्या के भने गर्मीको बेलामा बाटो बाटो लुगा लगाउने अथवा बिछाउँदाखेरि पनि त्यो गाह्रो हुने स्थिति हुन्छ। अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर त्यसमा सुत्नुपर्ने अवस्था तराई मधेसमा छ। अनि त्यो पातलो लुगामा झुललाई भित्र कुच्नको लागि त्यति पुग्दैन, त्यसले थाम्न पनि अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुनाले पनि त्यसैमा पनि हामीले साधनले दिने ठाउँ छ कि अथवा के कसो गर्न सकिँदा
0: यस्तो छ। अब त्यही त सर्पकोमा त सावधानी भए अरू दोस्रो खासमा उपाय गाह्रै छ। सरले भन्नुभयो अब त्यसको अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो जस्तो अहिले पाइन्छ। अब खाद्यभन्दा पनि लामो दाना साइजको भएर त्यसलाई राम्ररी याद गर्न मिलेको तन्नाहरू पाइन्छन् त्यो हुनु पर्यो है। अनि अब सरले भन्नुभयो कतिपय अवस्थामा थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउनु गाह्रो पर्छ। जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु ठुल्ठुलो बुट लगाउनु भन्छौँ, तर कहिले काहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो

0: तर त्यो वर्ता गर्दै कहिले काहीँ अब धेरैचोटि हेरिया हुन्छ एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टुटेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो। त्योभन्दा अरू भनेको चाहिँ अलिकति डाँडै छैन त्यसमा।
1: अनि सर्पको बारेमा अहिले विभिन्न भ्रमहरू पनि हाम्रो समाजमा छ, जस्तो कि सर्पले टुटेपछि मानिसहरूले सबभन्दा

0: छ। अनि यसमा के छ भन्दा यो पहिलेको चाहिँ चलन चल्तीमा चल्दै चल्दै चल्दै रिन्यू हुँदै आएको कुराले गर्दा खासमा अब यसलाई अझै चिरफार गर्ने हो भने अघिको कुरामा म थोरै रिपिट गर्छु, विश्वमा अहिले 4000 प्रजातिभन्दा बढी पुगिसकेको छन्, 4200 प्रजातिका शब्दहरू भेटिन्छन्, त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषाणु हुने हो। र हाम्रो देशको त्यसमा नि मैले भने 85 वटा सर्पहरू प्रजातिका सर्पहरू पुगिसकेका छन्, जम्मा 20 प्रजाति विषाणु छन् भनेपछि बाँकी सबै अधिशालु भए, ती अधिशालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने है गोमन र करप नै हो भन्ने हुन्छ एक नम्बरमा। अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन, सर्प अधिशालु हुन्छ गाउँघरका लागि, त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने हराउने अथवा चुस्ने के लगाउने सरले भन्ने ढुङ्गा लगाउनेदेखि लिएर जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ तर वास्तवमा त्यो मान्छेको शरीरभित्र विष नै गएको हुँदैन, त्यसैले निको भएको देखिने हो। अब आयो कुरा फेरि विषालुमा, कहिलेकाहीँ विषालु सर्पले टोक्दा नै यी मैले अहिले फोटो देखाएका गोमन करप भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाइ हुन्छ, यो भनेको सर्पले टोक्न त टोक्यो यो दुईटा दाँतले चाहिँ बस्यो तर जुन यिनीहरूको भ्रमण ग्लानी हुन्छ विष ग्रन्थीबाट विष मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन, त्यसलाई हामी सुक्खा टोकाइ अथवा ड्राई बाइट भन्छौँ। यो ड्राई बाइट भएको अवस्थामा पनि बिरामीलाई केही पनि हुँदैन, भनेको एन्टिभेनम पनि चढाउनु पर्दैन र त्यस्ता केस पनि यदि धामी धाकी ल्याएको छ भने निको भएको जस्तो देखिने भयो, होइन गोमनले नै टोकेर ल्याएको, होइन करकले नै टोकेर ल्याएको, निको गरियो भनेर केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र विष प्रवेश नगरेको अवस्था ड्राई बाइट हो। अब ती बाहेक 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ, जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने टिका धामी धाकी कहाँ जाउँ जुन चाहिँ फुटाङ ठाउँमा जाउँ कोही न कोही मरेको भेटिन्छ, त्यो भनेको शरीरभित्र विष गएकै अवस्था, विष गएकै अवस्था छ भने अहिलेसम्म एन्टी भेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने, त्यसले गर्दा गाउँघरमा जति पनि यी अप्नाइएका छन् यो एकदमै मान्दै आएका कुराहरू मात्र हुन्, त्यसको वैज्ञानिक आधार केही छैन। हिजो अस्ति मात्रै मैले यता सायद दानतिरको हो कि एकदमै एकजना महिलाले समात्नु भएको छ र अर्को एकजनाको छ हो उफ्रिँदै चुसिराखेको यस्ता घटनाहरू पनि देखिएका छन्। अब यदि त्यो अरिचालु रहेछ भने त त्यो चुसेर निको भएको जस्तो देखिने भयो, तर जब विषालु रहेछ र शरीरभित्र विष गएकै छ भने त्यो भनेको समय लस गरेर हस्पिटल अन्तिम अवस्थामा पुगेर मृत्युको मुखमा पुग्ने कार्य मात्र हुन्छ, त्यसकारण त्यस्ता कार्यहरूलाई चाहिँ जनचेतनाको माध्यमबाट नै त्यसलाई चाहिँ पार लाउने।
1: तपाईँले अघि कोही सुक्खा टोकाई र कोही त्यो भाइको टोकाई भन्नुभयो, सर्पले कुन अवस्थामा चाहिँ सुक्खा टोकाई गर्छ र कुन अवस्थामा विषयभित्र राखिदिन्छ त्यो चाहिँ के हुन्छ?
0: अब यसमा यस्तो छ, कुनै पनि सर्पले मान्छेलाई टोक्नु भनेको उसको न रगत खानु भयो न मान्छेको मासु खानु भयो, उसले टोक्नु भनेको उनीहरूको एउटा आत्मरक्षा प्रणाली डिफेन्स मेकानिजम मात्रै हो, त्यसले गर्दा सर्पलाई डर महसुस भएमा सर्पले पनि मलाई मार्नु लाग्यो भन्ने थाहा भएन त्यस्तो शङ्का लागेन उसले टोक्नु हो, भलै कहिलेकाहीँ हाम्रो नियत त्यस्तो हुँदैन, हामीले खाना पैकामा केही चिजमा हात हाल्दा खुट्टा हाल्दाखेरि टोकिनु हामीले त मार्नु उद्देश्य हुँदैन, तर त्यो सर्पलाई के लाग्छ भन्दा मलाई केही बाहिरी चिजले आक्रमण गर्न लाग्यो भनेर डस दिने हो, र उसको डसाई भनेको पूर्णतया उसको सेल्फ डिफेन्स मात्रै हो, त्यसले गर्दा अब फेरि कुन अवस्थामा यसले विष दिन्छ कुन अवस्थामा ड्राई बाइट हुन्छ भन्ने कुरा त्यो चाहिँ हामीले पनि भन्न सकिँदैन र सर्पले पनि हुने कुरा होइन त्यो उसले टोक्दाखेरि, तर के भन्दा सामान्यतया सर्पले विखलाई चाहिँ खेर थाल्न खोज्दैन, उनीहरूले जुन विख हुन्छ त्यो भनेको उनीहरूले अब केही चिजहरू खान उनीहरूको दुश्मन उछा चोपाएर भ्याउनु त कहिलेकाहीँ सर्पले सर्पै खाइदिन्छ, ती चिजहरूमा मात्र प्रयोग गर्ने हो खासमा, तर अब आफूलाई डर महसुस भएपछि मान्छेलाई पनि टोक्नु चाहिँ कारण उनीहरूले आत्मरक्षाको लागि मात्रै हो, त्यसकारण हामीले पनि भन्न सकिँदैन डक्टरले पनि भन्न सक्दैन र सर्पलाई पनि थाहा हुँदैन कि कुन अवस्थामा ड्राई बाइट हुन्छ कुन अवस्थामा मैले यति विष दिने भनेर, र अब जस्तो टोकाइकै कुरामा भयो अब टोक्दाखेरि असर गर्ने कुराहरू हुन्छ त्यसमा टोकाइ भइसकेपछि पनि बिरामीको कुन अङ्गमा टोक्यो फरक पार्ने चिजहरू बिरामीलाई मृत्युको मुखसम्म पुर्याउन सक्ने चिजहरू भनेको टोकाइको कुन जस्तो खुट्टातिर टोकेछ कि टाउको नभए जस्तो कोब्रा करेटको विष भनेको न्युरोटक्सिन भेनम बोकेको घुम्नको मतलब यो हाम्रो ब्रेन नर्भस मस्तिष्कलाई असर पुर्याउने, भनेपछि जति यसले खुट्टादेखि माथिको भागमा टोक्यो त्यति अलिकति रिस्क बढ्दै गयो, अनि भाइपरको केसमा यिनीहरूले फेरि ब्लडलाई असर गर्ने हुँदा टोकेकै ठाउँमा सुन्निने त्यो सुन्नेको ठाउँमा अघि भनेको सरले गलत प्राथमिक तकनीक उपचार अब कसर तीन चार ठाउँ में बांधने नहीं हो अब जुन सर्प को टोके विष को काम नहीं शरीर को अंग सुन्ना जाने तैंबड़ घाउ बढ़ा जाने अब ते हमें कसर बांधि भादा ग्यांग्रेन भाई जो बिस्तार तैंको कोषिश्यू कुने झर्ने हुई जिसकारण तो कसर बांधु एकदम गलत हो झन धेरे ठाव में बांधने झन धेरे जन सामान्यतः करने के भाग टोकी हाल हम घर में क्रेप बैंड जो हम सामान्य मड़की बांधे अब टोके ठाव भाग मथि शुरू करने अलग त्यहाँ बांधे बांधे बांधे अज मथिसम पुग्न तलब मथिसम पुगे एटा प्राथमिक उपचार के उद्देश्य टोके भाग हलचल होने नदिने जति बड़ी हलचल भो ते चाहिए चाँडो बीस फैलिने हाँ हलचल होने नदिने मत हो तर अब मानले तो चीज अलिक अर्क कि बुझे धेरे ठाव में बांधे अब यह सर्प को विष के असर गरोस् नगरोस् बांधने के चीज के रक्त संचार प्रक्रिया असर कर पच्छी अब कतिपय ठाव में ये खोलिए कोई बाटो में लादा लादे हस्पिटल पुग्न गरी नहीं कोई अब थाना भर खोलिए असर करने
1: बांधने जोड़िए कसरी बांध पर्ने
0: कसर बांध अब भन्दा वैज्ञानिक आधार अथवा मेडिकल आधार में चाहे 75 एमएमजी को प्रेसर लगने भाई गांव घर में सामान्यत बुझाऊ हम पांचवटा औला मध्य सबभा सानोकांक्षी में कम से कम यह औला छीर जो बानी जे कम से कम एवं औला छिर्न पर्यो भाई एटा भन धेरे कसर बांधा अरुण कम्प्लिकेशन लिया घटना तो भर धेरे कसर भी मानून रज अंदा यदि टोके ठावदी 15-20 मिनट आधा घंटा एक घंटा सम्म को डिस्टेन्स में सर्प को उपचार होने हस्पिटल छू तो बैंडेज खोजने यहां अर्क 15-20 मिनट समय लस होता घर नजिक हस्पिटल छ 15-20 मिनट आधा घंटा में पुगिं बरू तो टोके भाग हाथ अथवा खुट्टा कुन भाग में टोके हलचल नगराइकन तुरंत हस्पिटल गए तो अज इफेक्टिव होता भन्ने कुछ आई रहा
1: अब सर्पले टोके स्वयं सर्पले जिस टोके सोही व्यक्ति दौड़े हाथ फाल्दे अस्पताल समय जान प्रभाव अथवा वहां अरुण कसैले कुछ साधन में प्रयोग कर जति सक्दो चाहिँ अस्पताल में जाने प्रभावकारी
0: अब प्रभावकारी को हिसाब से तो बिरामी आप जानू अच हिंड दौड़े नजिके पुग्न तो फिर रिस्क बढ़ाने काम होता आपको नजिक को सभी भाव मिले गाड़ी एम्बुलेंस जे सभी आने सकता में मजा पलटे जाने यदि तो संभावना छेन बाइक में बस्ने बीच में आपू बसर पछाड़ी फिर अर्क सामने मैं कहीं बीच ने फिर लट्ठन शुरू गए अब ब्रेन नर्वस सिस्टम का हमने पूरा गये लट्ठ पार्न शुरू गए पछाड़ी एक्ल बस लड़ने हिड़ सकने हुआ अब पछाड़ी एकजा मानी राखे तेरी चाहे हस्पिटल पुराता खेल मोटरसाइकिल घूम कर शुरू करो ये ढंग हस्पिटल में तो एकदम इफेक्टिव पाइक अज अता गुरु सुने जो कपिल वस्तु में त्यां रेस्क्यू नहीं पठान जहां बिरामी टोके वहां आंदे एम्बुलेंस में एंटी भैनम सहित तैयारी अवस्था में पुगे बीच बाटो बाट वहां एंटी भैनम चढ़ाए लियाने आवश्यक पड़े एंटी भैनम चढ़ाए लिया

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा कोर्पेट र दोहोरो नागरिकता मुद्दाका दुई फरार प्रतिवादी पक्राउ। सोलु खुम्बुमा सड़क अवरोध गरी ढुङ्गा मुडा गर्न खोज्ने तीनजना पक्राउ, अनुसन्धान जारी। सोलु खुम्बुमा खाद्य व्यवस्था कम्पनीद्वारा सहुलियत मूल्यमा चामल बिक्री शुरू, प्रति बोरा 125 रूपियाँसम्म छुट। सोलु खुम्बुमा एक हप्ताको अवधिमा 1900 वारी साधन कार्यवाहीमा 23,000 राजस्व संकलन। एक हप्तामा 100 जना भन्दा बढ़ी पर्यटक सगरमाथा क्षेत्रमा। विशेषज्ञ स्वास्थ्य सेवा अभावमा ओखलढुङ्गाका बिरामीलाई उपचारमा चौकको। आर्थिक भार खोटाङमा स्थानीय तहको सिमाना हेलफिलका लागि बहस शुरू। वर्ल्ड कप एन टी20 श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै। कुटपीट तथा अभद्र व्यवहार र झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएको छुट्टा छुट्टै अभियोगमा फरार भएका दुईजना प्रतिवादीलाई प्रहरीले

पासपोर्ट कार्यवाहीको लिखित सम्बन्धी कसुर तथा झूठा विवरण पेश गरी दोहोरो नागरिकता लिएको मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। सोलुखुम्बु महाकुलम गाउँपालिका वडा नम्बर 3 घर भई हाल काठमाडौँको टोखा नगरपालिका वडा नम्बर 9 गुङ्गु बस्ती आएका फुर्के शेर्पालाई जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ल्याई आवश्यक अनुसन्धान भइरहेको छ। जिल्लाको खुम्बुपासुङ लामो गाउँपालिका एक सिक्ली स्थित निर्माणाधीन निम्दोर्चे सड़क खण्डमा गाड़ी रोकेर गाली कलौस तथा ढुंगा मुड़ा गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले 3 जनालाई नियन्त्रणमा लिएको छ। शाम 27 गते खोरी खोलादेखि खुम्बुपासुङ लामो गाउँपालिका 2 सुर्खेसम्मको निर्माणाधीन सड़क खण्डका सामानहरू लिन बागमती प्रदेश 01-0274-2324 नम्बरको गाड़ी प्रयोग गरी सोलु दुतकुण्ड नगरपालिका 1 नुनथलातर्फ जाँदै गरेको टोलीलाई बाटोमा अवरोध पुर्याइएको थियो। थुलुङ्गुपोर्सी गाउँपालिका 9 लोखी बस्ने अन्दाजी 40 वर्षीय ठेकेदार विजय तामाङ सहित 5 जनाको टोली यात्रामा रहेको समयमा सोही गाउँपालिका वडा नम्बर 9 का 20 वर्षीय रविन तामाङ सहित 3 जनाले अचानक बाटो छेकेर गाली कलौज गर्नुका साथै ढुङ्गा मुडाको प्रयास गरेका थिए। घटनाको खबर प्राप्त हुनसाथ खरीखोलाबाट खटिएको प्रहरी टोलीले 3 जना अभियुक्तलाई घटनास्थलबाटै नियन्त्रण लिएको थियो। हाल उनीहरू विरूद्ध जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट न्याय थप गरी आवश्यक अनुसन्धान अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले आफ्नो 7 वार्षिक उत्सवको अवसरमा जिल्लामा छुटमा चामल बिक्री शुरू गरेको छ। माथिल्लो निकायको निर्देशन अनुसार गत साउन 28 गतेदेखि लागू हुने गरी कार्यालयले सहुलियत मूल्यमा चामल बिक्री वितरण शुरू गरेको हो। शाखाका प्रमुख निमेश कुमार यादवका अनुसार सदरमुकामका साथै दुर्गम क्षेत्र लुक्ला डिपोमा समेत गरी कुल 1140 बोरा चामल छुट मूल्यमा बिक्री गरिनेछ। कम्पनीले बिक्री गरिरहेका 4 किसिमका चामलमा प्रति बोरा 125 रूपियाँ प्रति केजी 5 रूपियाँ छुट दिएको छ। जस अनुसार यसअघि प्रति बोरा 2300 रूपियाँमा बिक्री भइरहेको स्टिम जिरा मसिनो र एफआर स्टिम जिरा मसिनो चामल अहिले 2175 रूपियाँमा पाइनेछ। त्यसै गरी साबेकमा 1550 रूपियाँ पर्ने अरूवा सुना मनसुनी र एफआर अरूवा सुना मनसुनी चामलको मूल्य घटाएर 1425 रूपियाँ कायम गरिएको। कम्पनीका शाखा प्रमुख यादवले माथिबाट तोकियो बमोजिमको 1140 बोरा चामल बिक्री भइसकेपछि यो छुट योजना स्वत समाप्त हुने जानकारी दिनुभएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवधनको रक्षा गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले आफ्नो सक्रियता बढ़ाएको छ। यसै क्रममा प्रहरीले 1 हप्ताको अवधिमा सवारी नियम उल्लंघन गर्ने 19 वटा सवारी साधनलाई कार्यवाही गरी 23,000 रूपियाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। कार्यवाहीमा पर्नेहरूमा 9 वटा जीप तथा कार 7 वटा मोटरसाइकल 2 वटा टिप्परका साथै 1-1 वटा ट्रक र ट्राक्टर रहेका छन्। विशेष गरी मोटरसाइकल चालकहरूले बिना हेलमेट सवारी चलाएको 2 जना भन्दा बढ़ी सवार गरेको र मादक पदार्थ सेवन गरी सवारी हाँकेको भेटिएपछि उनीहरूलाई कार्यवाहीको दायरामा ल्याइएको हो। त्यसै गरी अघिल्लो सीटमा क्षमता भन्दा बढ़ी मानिस राख्ने जीव तथा आवश्यक कागज साथमा नराख्ने चालकहरू पनि कार्यवाहीमा परेको सुनाइएको छ। पछिल्लो 1 सातामा 103 जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको संख्या न्यून रहने एसियामा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ। सोही अवधिमा खुम्बु क्षेत्रको भ्रमण सकाएर लुक्ला हुँदै हवाई जहाज मार्फत काठमाडौँ फर्किने पर्यटकको संख्या 69 जना रहेको जनाइएको छ। खुम्बु भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै त्यस क्षेत्रको शान्ति सुव्यवस्था मिलाउन स्थानीय प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। विशेषज्ञ स्वास्थ्य सेवा सघन उपचार कक्ष आईसीयू पर्याप्त एम्बुलेन्स तथा भरपर्दो सड़क पूर्वाधारको अभावमा

0: दखल ढुंगाका आकस्मिक बिरामीले समयमै उपचार पाउन कठिनाई हुने गरेको छ। जिल्लामा उपचार सम्भव नभएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँ लगायत ठूला शहरमा लैजानुपर्ने बाध्यताका कारण परिवारले उपचार सुनि यातायात र उतारमा ठूलो आर्थिक भार बेहोर्नु परेको छ। माने भन्चेङ गाउँपालिका छकी 57 वर्षीय बड़ी माया राई यसको उदाहरण हुनुहुन्छ। फोक्सोको क्यान्सरबाट पीड़ित राईको गत मार्च 4 गते स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल काठमाडौँ लैजानुपर्ने अवस्था आयो। सड़क मार्गबाट समयमै लैजान सम्भव नभएपछि परिवारले 2,16,000 रूपियाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेको उहाँका छोरा गोपाल राई बताउनुहुन्छ। आकस्मिक अवस्थामा उपचारका लागि हेलिकप्टर नै अन्तिम विकल्प बन्ने गरेको उहाँको भनाइ छ। सुनकोशी गाउँपालिका नौका 53 वर्षीय मान बहादुर तामाङले पनि एम्बुलेन्स अभावका कारण उपचारमा ढिलाइको गम्भीर परिणाम भोग्नु पर्यो। गत मार्च 15 गते बिहान 81 अचोट भएपछि अस्पताल लैजाने एम्बुलेन्स खोज्दा घन्टा बितेको परिवारले जनाएको छ। एम्बुलेन्स नपाएपछि बोलेरो जीपमा राखेर काठमाडौँ लगिएका तामाङलाई धुलाम्बे कच्ची सड़क हुँदै करिब 15 घण्टापछि काठमाडौँ मेडिकल कलेज पुर्याइएको थियो। तामाङलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। अपरेशन तथा आईसीयू उपचारमा 4,30,000 रूपियाँ र औषधिमा 13,00,000 रूपियाँ खर्च भए पनि उहाँको उपचारका क्रममा मृत्यु भयो। चिकित्सकले अचेत भएको 4 घण्टाभित्र अस्पताल पुर्याउन सकेको भए बचाउन सकिने अवस्था रहेको परिवारले जनाएका छन्। ओखलढुङ्गाबाट उपचारका लागि काठमाडौँ जाने बिरामीको संख्या पनि उल्लेख्य छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्षमा ओखलढुङ्गाका 6,372 जनाले बहिरंग सेवा लिएका थिए। आर्थिक वर्ष 2080/81 मात्र ओखलढुङ्गाका 340 जना बिरामी उक्त अस्पताल भर्ना भएका थिए। खोटाङ गाउँपालिका नगरपालिका वा ओडाको सिमाना तथा संख्या हेरफेरका लागि बहस थालिएको छ। गत असार 4 गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्ड अनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका तथा नगरपालिका र ओडाको संख्या तथा सिमाना हेरफेर एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी बहस थालिएको हो। 37 गते जिल्लाका राजनैतिक दल स्थानीय सरकारी प्रमुख तथा प्रतिनिधि लगायतलाई भेला गरेर समन्वय समितिले स्थानीय तहको सिमाना र संख्याको पुनर्संरचनाका लागि प्रारम्भिक छलफल थालेको छ। पहिलो दिनको छलफलमा स्थानीय तहको संख्या तथा सिमाना हेरफेर सम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले बताउनु भएको छ। दार्जीलिङमा आउँदो अगस्त 21-देखि 30 चल्ने टप एण्ड टुर्नामेन्ट श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ। प्रतियोगितामा नेपालले लीग चरणमा 6 खेल खेल्नेछ। नेपालले पहिलो खेलमा अगस्त 21-मा एन्ट्री स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी नेपालले दोस्रो खेलमा अगस्त 22-मा बंगलादेश हाई फर्मेन्स टोलीसँग, अगस्त 24-मा होबार्ट हरिकेन्स एकाडेमीसँग, अगस्त 26-मा एसयूटी कोमेटससँग, अगस्त 27-मा किङ्स सम्मेलन र अगस्त 29-मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो। टप एण्ड टुर्नामेन्ट श्रृंखला लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मानिया र न्यूजील्याण्ड ए विरूद्ध हुने त्रिकोणात्मक एक दिवसीय अभ्यास श्रृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्ने भएको छ। अगस्त बिहान 7 बजेको सबै समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पूर्वी विदा हुन्छ। बिहान 10 बजी सुरु हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात काम सुन्दै रहनुहोला। नमस्कार।
1: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभदायीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिली मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी भुक्तानी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104।
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु। सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलको विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर बोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देख्ने जस्तो लक्षिन्छ त कतै लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
4: खै दिदी के भन र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्को सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
5: बारिशमा लज सिर्जना गरी दुर्गति तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न
5: गर्ने अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्यादसकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
1: यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रमको मिति,
1: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीको लागि 9851-01-0556, 9841-28-4545 र 9842-84-87-75।
3: गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस कलिरी।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मूल विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858-78-3-5 र 9861-34-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: बालिकाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सामनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी,
3: कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सुन दुखुमा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका पाँच पल्लेरी सुनुखुम्बु।
5: सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाउ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
2: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
1: जिल्ला स्वास्थ्य कार्यालय।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युनिसिपल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375520711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: चार जनाको मस्तिष्क मृत्युबाट ज्यान जाने गरेको तथ्याङ्क छ। उनीहरूको मात्रै अंग प्रयोग गर्न सकेमा 8,000 जनाको अंग प्रत्यारोपण गर्न सकिन्छ, तर ब्रेन डेथ सम्बन्धी कानून बढेको 10 वर्ष बित्दा अहिलेसम्म 23 जना मात्रै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण भएका छन्। अहिले नेपालमा मृगौला फेल भएर 8,000 जनाले डायलासिस गरिरहेका छन् भने 3,000 जना प्रत्यारोपणको पर्खाइमा रहेको तथ्याङ्क छ। तर वर्षेनी मस्तिष्क मृत्यु भएका 1,000 प्राप्त हुन सक्ने अंग भने खेर गइरहेको छ। यसै माग र उपलब्ध हुने अंग बीच ठूलो खाडल छ। मृत्यु पश्चात अंगदानको सो घोषणा र मंजूरी जहिले पनि गर्न सकिन्छ भने अर्को मस्तिष्क मृत्यु पश्चात अंगदान जुन तत्काल गर्नुपर्ने हुन्छ, तर परिवारलाई यसबारेमा विश्वास दिलाउन नसक्दा त्यस्ता अंग मध्ये 1% पनि प्रयोगमा आउन सकेको छैन। नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा आज हामी कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ। वहाँ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक पनि हुनुहुन्छ। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
4: नमस्कार।
3: नेपालमा अंगदानको अवस्थाबाट नै शुरू गरौं, के छ अहिलेको अवस्था चाहिँ?
4: नेपालमा प्रत्यारोपणको शुरूआत त 2008 भएको हो होइन, त्यो यस बीचमा हामीले करिब 18 वर्षको

0: हामीले अपेक्षा गरेका छौं, जहाँ मस्तिष्कका मृत्युको दाताहरू धेरै होस्, खेर जाने अङ्ग प्रयोग होस् भन्ने जुन हामीहरूको प्रयास छ नि, त्यसले खासै सार्थक चाहिँ हुन सकेको छैन।
1: अब हामी अलिकति अङ्गदानको प्रश्न

0: संविधान बनाउने छ।
1: जुन यहाँले भन्नुभयो कि अहिलेलाई हाम्रो मानिलले आठवटा अङ्ग चाहिँ एउटा मृत्यु भएका व्यक्तिबाट चाहिँ होइन अन्य व्यक्तिहरूमा आठ व्यक्तिको लागि चाहिँ जीवनदान दिन मिल्ने खालको अङ्गहरू भयो होइन। अब विशेष गरेर अहिलेसम्म हामीले प्रत्यारोपण गर्दै आएका अङ्गहरू मध्ये चाहिँ एकदमै कठिनाई भएको होइन एकदम चुनौतीपूर्ण अवस्थाको चाहिँ अङ्गदान कुन कुन चाहिँ अङ्ग चाहिँ प्रत्यारोपण गर्न चाहिँ कठिनाई छ यतिखेर?
0: अहिले हामीले चाहिँ क्रोमोजोम अङ्गको लागि मात्रै प्रत्यारोपण गरिरहेछौँ, त्यसैले असत्र अङ्गको प्रत्यारोपण नेपालमा शुरू भएको छैन। तर हाम्रो चिकित्सा विज्ञानमा सबैभन्दा कठिन प्रत्यारोपण चाहिँ कलेजोले मानिन्छ भने मोटो र फोक्सोको प्रत्यारोपण चाहिँ प्राविधिक रूपले अलिक सजिलो तर रिजेक्सन हुने आदि इत्यादि विशेष गरी फोक्सो प्रत्यारोपणमा अलिकति चुनौतीपूर्ण छ भनेर भनिन्छ। प्राविधिक हिसाबले गाह्रो चाहिँ प्रत्यारोपण त कलेजै हो।
1: करिब पाँच छ दशक अगाडि चाहिँ रक्तदान दिन एकदमै कठिनाई हुन्थ्यो, मानिसहरूलाई चाहिँ रक्तदान गर्नु पर्यो भने उहाँहरू आफ्नै परिवारका मान्छे पनि छोडेर जाने अनुभव चाहिँ चिकित्सकहरूले बेला बेला सुनाउनुहुन्थ्यो। अहिले हाम्रोमा यतिखेर चाहिँ अङ्गदान गर्ने अवस्था, त्यो जुन हामीले मस्तिष्क मृत्यु भएकालाई अङ्गदान दिने कुराहरू गरिरहेछौँ नि, त्यतिकै कठिनाई भएको हो अथवा जीवित व्यक्तिको अङ्गदान पनि त्यही नै कठिनाईको अवस्था हो यतिखेर?
0: अब जीवित व्यक्तिको अङ्ग निकाल्नु भनेको एक किसिमले अब एउटा स्वस्थ शरीरमा चिरफार गर्नु पर्यो, बेहोस गर्नु पर्यो होइन, यसमा त केही न केही त जोखिम छ नि। जब त्यो मृत व्यक्तिले अङ्गदान गर्ने भनेको कुनै पनि जोखिम छैन, खरानी भएर जाने हो या गाडेर सकिने हो, माटोमा मिल्ने हो। यस्तो अङ्गदान चाहिँ भएको भए त कति राम्रो हुन्थ्यो देशमा, कसैलाई कुनै पनि ड्यामेज भएन, कुनैलाई कसैलाई कुनै पनि खालको चुनौती भएन, रिक्स भएन। यो आफू मरेपछि दिनुपर्ने अङ्ग दिएको भए एकजनाबाट आठवटा अङ्ग प्राप्त हुन्छ भने यति धेरै मान्छेको ज्यान बचाउन सकिन्छ। जबकि स्वस्थ व्यक्तिले दिने अङ्ग भनेको त अब उसलाई पहिला उसको

0: प्रसङ्ग कलाई फिट छ कि छैन, फेरि अपरेशनमा कुनै जटिलता आयो भने त्यो पनि सम्हाल्नु पर्यो भनेपछि दुईटाको तुलना गर्दाखेरि मृत व्यक्तिको अङ्गदान भनेको त एकदमै राम्रो कुरो हो, किनभने यो खेरिरहने अङ्ग हो नि त, आफ्नो अन्त भए पनि कसैको ज्यान बचाएर जाने हो, कसैलाई पुनर्जीवन दिएर जाने हो, यस्तो काम चाहिँ हामी सबैको प्रयासबाट गर्नुपर्छ भन्ने लाग्छ मलाई त।
1: हजुर, ब्रेन डेथ, मस्तिष्क मृत्यु, अलिकति यसकै चर्चा गरौँ। कस्तो खालको हो मस्तिष्क मृत्यु हुने अवस्था भनेको? वास्तवमा त्यो व्यक्तिको कुन अवस्था हो जुन चाहिँ उसको जीवन अन्त्य हो तर अर्का व्यक्तिको लागि चाहिँ शुरूआत हुन्छ?
0: सबभन्दा पहिला त हामीले मस्तिष्क मृत्यु भनेको के हो त त्यही नै बुझ्नु जरुरी छ। अब चिकित्सा विज्ञानमा प्रमाणित के भएको छ भने मस्तिष्कको कार्यहरू कुनै चाहे दुर्घटनाबाट होस् अथवा चाहिँ स्ट्रोकबाट होस् होइन, घटाउकोमा गम्भीर चोट लाग्यो अथवा घरमा बसेको बेलामा पनि जहाँसुकै भएकोलाई स्ट्रोक भयो, मस्तिष्कघात भयो र त्यो मस्तिष्क पूर्ण रूपमा क्षतिग्रस्त भयो, अब कुनै पनि उपचारले उपचार सफल हुँदैन, मस्तिष्कको सम्पूर्ण कार्यहरू पूर्ण रूपमा स्थायी रूपमा बन्द भयो, अब कुनै पनि हालतमा त्यस मस्तिष्क काम फर्किँदैन, त्यस्तो अवस्थामा चिकित्सा विज्ञानबाट विभिन्न जाँच गरेर प्रमाणित गरिन्छ त्यस्तो प्रमाणित भएको मस्तिष्कको मृत्यु चाहिँ पूर्णतया मृत्यु मानिन्छ कानुनी हिसाबले पनि हाम्रो सामाजिक हिसाबले पनि, तर यसलाई स्वीकार्नलाई अलिक गाह्रो भएको छ कि उसलाई भेन्टिलेटरको सहयोगमा कृत्रिम श्वास प्रश्वास दिएर उसलाई आइसियूमा केही घण्टा उसको मुटु चलाइराखिन्छ, औषधि दिएर राखिन्छ, फोक्सोमा चाहिँ कृत्रिम श्वास प्रक्रियाबाट अक्सिजन दिएर शरीरभरि अक्सिजन पुर्याइन्छ, त्यो कारणले गर्दाखेरि उसको ब्लड प्रेसर पनि हुन्छ, उसको मुटुको चाल पनि चलिरहेको हुन्छ, नाडी छान्दाखेरि त्यो नाडी पनि फिल हुन्छ होइन, पिसाब पनि भइरहन्छ, दिशा पनि भइराख्ला, तातो हुन्छ, त्यसले गर्दाखेरि

0: a cikit sakie euta ghosna ho jan sadharan lai tyo bujhna garo hudaicha ke waha le mero afno manche aja pani jeevit hununcha saas pheri rakhnu bhayo cha waha ko blood pressure cha waha ko heart beat garira cha tato hununcha aru pani sabai sharir ko kaam haru bhairaheko cha bhanne bhram pardai cha jaba ki testo byakti ma tyo ventilator jan krutim saas prasa pakari chutai diyo bhane kehi minute ya ghanta ma waha ko sampurna कार्यहरू पूर्ण रूपमा बन्नुहुन्छ. त्यो कुरा हामी बुझाउनै गाह्रो हुँदैछ. युरोप अमेरिकामा पनि झन्डै 80% हाराहारीमा मत्स्यकमितबाट अनुदानबाट प्रत्यार्पण हुन्छ भने विकास सम्मुख देशहरूमा एसियन मुलुकहरूमा यो काम चाहिँ बुझाउनै गाह्रो लाग्छ. एसियाको कुनै कुनै मुलुक जस्तो कोरियामा ताइवानमा यो काम अलि अगाडि छ उनीहरू भने छिमेकी देश भारतमा पनि मस्तिष्क मृत्युबाट हुने अङ्गदान चाहिँ ज्यादै नै कम छ. दक्षिण भारतमा अलि बढी छ, उत्तर भारतमा ज्यादै कम छ भने नेपालमा पनि एकदमै कम छ. जबकि पाकिस्तानमा एकदमै कम छ. बंगलादेशमा हामीभन्दा पछि शुरूआत भएको वर्षको एकजना पनि हुँदैन रहेछ. यो विकासोन्मुख मुलुकहरूमा यो चुनौतीपूर्ण भएको छ. यो खेर जाने अङ्ग उपयोग गर्न सकिएको छैन. तर विकासशील देशहरूमा चाहिँ 80% प्रत्यारोपण यही मृत व्यक्तिबाटै प्राप्त हुन्छ.
1: यहाँले भन्नुभयो नि मानिसहरूलाई बुझाउने सकिँदैन. चिकित्सकले घोषणा गरिसकेको हुन्छ तर मृतकका परिवारले चाहिँ स्वीकार्न सकेको हुँदैन. भनेको त्यहाँनिर चाहिँ शिक्षामा कमी कमजोरी हो कि काउन्सिलिङको अभाव हो कि यहाँनिर चाहिएको चाहिँ के हो डाक्टर?
0: सबै कुरा हो जस्तो लाग्छ मलाई. सबभन्दा पहिला त हामीले कुनै व्यक्ति कुनै परिवारलाई उहाँहरूको आफ्नो मान्छे मस्तिष्क मृत्यु भएपछि मात्र यो कुरा जानकारी गरायौँ भने उहाँहरूले मान्नुहुन्न. यो स्वाभाविक हो नि त.

0: सुसूचित करने के पहले वहां बुझाने अराइसके वहां तैयार भाई साँचे नहीं आपने नातेदार भवितव्य पर्यो वहां मैं लगता सजिलेसंग अंगदान कर मंजूर दिन्छ क्योंकि वहां था यो भो अंग अब काम लगे हाई ये व्यक्ति अब खराब नहीं होने हो भाई वहां पैलादी तैयारी बुझ्भक यह काम सहज हो हमी तो स्तर में यह चेतना हम पुराने सकता छ
1: कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा अंगदानको अवस्था चुनौती र समाधानका लागि पहलका विषयमा चर्चा गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ वरिष्ठ प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ, वहाँ स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा सान अस्पतालका प्रमुख पनि हुनुहुन्छ। अब यतिखेर चाहिँ अलिकति सड़क दुर्घटना जोड्न चाहे, सड़क दुर्घटनाको अवस्था जुन छ नि दैनिक रूपमा 7 जनाको मृत्यु भइरहेको हुन्छ होइन सड़क दुर्घटनाबाट, र त्यसमध्ये पनि जुन मृत्यु भएका व्यक्तिको अवस्था हेर्ने भने 18 देखि 35 एकदमै युवा अवस्थाको ज्यान जाने गरेको छ। मस्तिष्क मृत्यु भएकाहरूको अंग चाहिने भनेको एकदमै राम्रो र प्रभावकारी त्यही नै समूहको पर्छ होइन, तथ्याङ्क अवस्था र त्यसलाई चाहिँ प्रयोगमा ल्याउन सक्ने अवस्था चाहिँ के छ?

0: त्यसमा हामीले 1000 जनाको चाहिँ मस्तिष्क मृत्यु हुन्छ. यो संख्या भनेको यति ठुलो छ कि 1000 जनालाई बिहानै अन्नदान गर्नुभयो भने 8000 अन्न प्राप्त भयो, ज्यान बचाउने. होइन अब 20% मात्रै अन्नदान गर्नुभयो भने दिउँसोबाट 1600 अन्न प्राप्त भयो. होइन यति धेरै अन्न चाहिँ उपलब्ध जुन हुनुपर्ने हो यो खेर गइरहेको अवस्था छ अहिले. त्यो भनेको के हो त, हामीले बुझाउनै सकेनौँ कि अहिले संख्याको हिसाबले सबभन्दा धेरै एक्सिडेन्ट हुने देशमा पर्छ नेपाल. अनि यो अन्नहरू प्रयोगको संख्या हेर्ने हो भने सबैभन्दा न्यून मध्यमा पर्छ. भनेपछि जुन खाडल छ नि, अन्नको माग, अन्नको उपलब्धता, बिरामीको चाहिँ जुन अहिलेको बढ्दो संख्या, सबै कुरालाई हेर्ने हो भने हामीले धेरै हदसम्म गर्न सक्ने जुन आपूर्ति छ, अङ्गदानको आपूर्ति, अङ्ग उपलब्ध गराउन सक्ने जुन हाम्रो सामर्थ्य छ, त्यो चाहिँ बिल्कुल खेर गइरहेको अवस्था छ अहिले.
1: जुन यहाँले भन्नुभयो कि माग र आपूर्ति बीच चाहिँ एकदमै तालमेल मिल्न सकेको छैन, होइन, तर हामीले यो सड़क दुर्घटनामा मृत्यु भएका र मस्तिष्क मृत्यु भएकाको अंगलाई प्रयोग गर्न सकेमा चाहिँ यो माग र आपूर्ति बीच चाहिँ हामीले कारण चाहिँ पूरा गर्न सकिने भयो.
0: मलाई त के लाग्छ भने यो हाम्रो मस्तिष्क मृत्यु भएको जुन संख्या छ, धेरै जसोले उहाँले अङ्गदान गर्न मञ्जुरी गरिदिनु भएको भए नेपाल त अन्न प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्छ. कुन मानेमा भनेको भने यति धेरै अङ्गहरू उपलब्ध हुनेछन् कि हाम्रो जुन माग छ नि त्यो सजिलै परिपूर्ति हुन सक्थ्यो.
1: लगभग 18 वर्ष भयो होइन मृगौला प्रत्यारोपण शुरू भएको नेपालमा, शुरूआतदेखि अहिलेसम्म हेर्दै हो भने अवस्था के छ?
0: यो काम त एकदम राम्रो काम भएको छ. किन राम्रो काम भएको छ? पहिला हामी जब शुरू गर्यौँ 2008 विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो देशमा मृगौला फेल भयो भने 90% भन्दा बढी पीड़ितहरू केही महिनामै मृत्युवरण गर्छन् भनेर घोषणा गरेको थियो. सबै जस्तो बिरामीहरू मर्न बाध्य थिए. आजभन्दा 18 वर्ष अगाडि जब हामीले प्रत्यारोपण शुरू गर्यौँ, प्रत्यारोपण शुरू गरेपछि यसको जनचेतना बिस्तारै बढ्दै गयो. हामीले डायलिसिस व्यापक रूपमा विस्तार गर्ने अवसर पायौँ देशभरि. अहिले प्रत्यारोपण पनि देशको 4 प्रदेशमा त हामीले विस्तार गरिसकेको अवस्था छ. अब

0: भएकाहरू बाँचिरहेका छन् भने प्रत्यार्पण गरेकाहरू त 98% नै बाँचिरहेका छन्। अत्यन्तै उत्साहजनक परिणाम आएको छ। अब यति सकारात्मक एउटा विश्व स्तरको सेवा जुन अहिले हामीले प्रदान गरिरहेछौँ, अब त्यसलाई चाहिँ व्यापक बनाउन जरुरी छ। हामीहरूले यो काम गर्न सक्छौँ भन्ने कुरा स्थापित भइसक्यो, प्रमाणित भइसक्यो। अब यसलाई सबैको पहुँचभित्र पुर्याउने अबको हाम्रो चुनौती भनेको त्यो हो। र यहाँले भन्नुभयो जस्तो पहिला र अहिले त धेरै सफलता हात परेको छ है, अब यसलाई व्यापक विस्तार चाहिँ हाम्रो चुनौती हो।
1: जुन मृगौला फेल भएका व्यक्तिहरू छन् नि, उनीहरू कतिजना चाहिँ प्रत्यारोपण गर्नको लागि पर्खाइमा हुन्छन्?
0: अहिले नामै लेखाएर पर्खिरहेको मृगौला प्रत्यारोपणको लागि झन्डै 13 जना हुनुहुन्छ, कलेजो प्रत्यारोपणको लागि 100 जना हुनुहुन्छ भने अरू अब मुटुको शुरू भएको छैन, फोक्सोको शुरू भएको छैन, प्याङ्क्रिया सानो आन्दाको शुरू भएको छैन। हामीले यो खुल्ला गर्यौँ, यो सेवा उपलब्ध गर्यौँ भने त पर्खाइ बस्नेहरूको संख्या धेरै नै बढ्न सक्ने देखिन्छ। अहिले नै 12-13 जना मृगौलाको लागि र 100 जना चाहिँ कलेजो प्रत्यारोपणले पर्खिरहेको छ र यो संख्या दिनानुदिन बढ़िरहेको छ।
1: भनेपछि जुन यो समयमा हामी कुराकानी गरिरहेको समयमै 1300 जना चाहिँ मृगौला प्रत्यारोपणको लागि कुदिरहनु भएको छ भने 100 जना चाहिँ यो कलेजोको लागि प्रत्यारोपणको लागि कुदिरहनु भएको छ। भनेपछि यो बढ्दो क्रममा जुन रेसियो बढ़िरहेछ नि, कारण चाहिँ के हो अहिले?
0: राम्रो प्रश्न सोध्नुभयो। यो चाहिँ जति उपचार उपलब्ध भयो, जति बाँच्नु भयो नि, झन्झन डिमान्ड पनि बढ्दै गएको छ। एकदम सही कुरा हो। के हुन्थ्यो भन्दाखेरि पहिला उपचारै नपाएर अब यस्तो विशिष्ट कृत सेवामा उहाँहरू आइपुग्नै सक्नुहुन्नथ्यो, अकाल मृत्यु हुन्थ्यो, उहाँहरू कहाँहरू आफ्नो प्राण त्याग्नुहुन्थ्यो हामीलाई थाहा छैन। पहिला उपचारको सुविधा थिएन र उपचार अलिकति सीमित उपलब्ध उपचार, डायलाइसिस पनि निशुल्क थिएन, धनी मनी व्यक्तिले केही समयको लागि डायलाइसिस गर्न सक्ने र उसको पनि सबै सम्पत्ति सकिने अवस्था थियो। अहिले निशुल्क छ, त्यसरी सबै नेपाली दाजुभाइमा यो सुविधा अहिले बाँच्न पाउने अहिले सुविधा छ। डायलाइसिस निशुल्क, प्रत्यारोपण निशुल्क, सरकारी संस्थाहरूमा उहाँहरूले चाहिँ यसरी बाँच्न पाउनु भएको छ। त्यसले गर्दाखेरि अहिले जुन बजारमा उपलब्ध संख्या छन् झन् 8000 जनाले चाहिँ डायलाइसिस गरेर बाँचिरहेका छन्। अर्को कुरा चाहिँ अहिलेको जुन नन कम्युनिकेबल डिजिज भन्छौँ हामीले, नसर्ने रोग होइन, नसर्ने रोग त दिनानुदिन देशभरि संसारभर नै बढ़िरहेको, त्यसमा चाहिँ उच्च रक्तचाप, मधुमेह आदि कारणले नसर्ने रोग चाहिँ एकदमै आकाशिँदै गएको छ।

0: गर्नुहोस्, त्यसको गाँठ हुने अरू पनि विभिन्न अन्न प्रत्यङ्गहरू फेल हुने कामहरू बढ्दै गएको छ। त्यसैले संख्या चाहिँ बढ्नुमा दुईटा कुरा भने, एउटा चाहिँ नसर्ने रोग जति बढ्यो उति अङ्गक समस्या बढ्यो भने, पहिला अङ्गका समस्या भएका व्यक्तिहरू, फेल भएको व्यक्तिहरू, अहिले मृगला फेल भएको व्यक्तिहरू बाँच्न पाइराख्नु भएको छ, चाहे उहाँहरूको जीवन अलिक स्वास्थ्यपूर्ण किन नहोस् तर बाँच्न पाउनु भएको छ। त्यसैले पनि यो संख्या चाहिँ प्रत्येक साल बढ़िरहेको छ।
1: अघि यहाँले भन्नुभयो कि सड़क दुर्घटनामा मस्तिष्क मृत्यु भएकाहरू धेरै छन् होइन, तर अंगदान गर्न सकिने अवस्था चाहिँ एकदमै कम छ, जुन चाहिँ एकदमै सुधार हुन सक्ने अवस्था चाहिँ देखिएको छैन। परिवारले अनुमति नदिने अवस्था चाहिँ यतिखेर जुन चुनौतीपूर्ण छ, के गर्नु पर्थ्यो खासमा?
0: यसमा दुईटा कुरा देख्छु म। अब हामी त्यही काममा लाग्यौं, अहिलेसम्म देशको अवस्था पनि हामीले अहिले हामीले सामना गरिरहेछौं, विदेशको अनुभवमा पनि हामीले अलिकति पाएको हुनाले मलाई कहाँनिर फरक, एउटा कुरा हाम्रो सुशिक्षित नै गराउन सकेनौ कि हाम्रो नागरिक विज्ञानको बारेमा प्रशस्त जानकारी नै गराउन सकेनौ, एउटा कुरा त्यो देख्छु। अर्को कुरा चाहिँ अब मस्तिष्क मृत्यु भइहाल्यो भने अलिकति सामाजिक जुन हाम्रो मूल्य मान्यताको कुरा गरौँ न, विश्वास, यसलाई चाहिँ अन्धविश्वास भनौँ कि के भनौँ, कसै कसैमा विभिन्न कारणले अन्न दिनु हुँदैन, दियो भने फेरि के हुन्छ आदि इत्यादि कुराहरू पनि मान्छेहरूमा एउटा भ्रम एउटा पाएको छु, त्यो पनि एउटा कारण हो भने। अर्को कुरा चाहिँ म देख्छु, कसै कसैले फेरि एउटा आर्थिक सहायताको पनि आशा गर्दो रहेछन्। मैले किन देखेँ भने, बिरामी मस्तिष्क मृत्यु भएको छ, चोटपटक लाएर सिकिस्त भएर उपचार असफल भएपछि मस्तिष्क मृत्यु भयो, उहाँहरूको सम्पूर्ण खर्चहरू सकिसक्यो, नेपालीहरूको हाम्रो सामर्थ्य त एकदमै कमजोर छ नि त, सबै खर्चहरू सकिसक्यो, अस्पतालको खर्च धान्न सकिरहेको छैन, अब मस्तिष्क मृत्यु पनि भयो, अब अङ्गदान गर भन्दाखेरि अब यो आईसीयूको खर्च उहाँहरूको अथवा चाहिँ क्रियाई खर्च भनौँ

0: यस अर्थ नलाग्ने गरी बोल्न चाहे हामीले नेपाल सरकारले मस्तिष्क मृत्यु भएको व्यक्तिको परिवारलाई अंगदानको लागि मंजूरी दिनुभयो भने 1.5 लाख रुपियाँ दिने अहिले व्यवस्था छ
1: भने सरकारले
0: दिने छ भने यतातिर के अरे अस्पताल जुन अस्पतालमा मस्तिष्क मृत्यु घोषणा हुन्छ मस्तिष्क मृत्युबाट अंगदान गर्नलाई व्यवस्था हुन्छ त्यो अस्पतालले 75,000 रुपियाँ दिने व्यवस्था छ अहिले नै यो व्यवस्था छ तर मैले देशका र विदेशका साथीभाइहरूसँग सल्लाह गर्दाखेरि त्यति पैसाले खासै मतलब संस्था या व्यक्ति आकर्षित हुँदैन त्यो त धेरै नै न्यून भयो भन्ने कुरा पनि सुन्छु मैले एक कुरा किनभने व्यवहारिक घटनाहरू हामीले सामना गरिरहेका छौँ त्यसैले यो नै ठुलो कुरा होइन उहाँहरूलाई पैसै दिएर मात्र उहाँहरूलाई अङ्ग उपलब्ध गराउन लगाउनुपर्छ भन्ने कुरा गलत हो उदाहरणको लागि दक्षिण कोरियाको विज्ञसँग हाम्रो छलफल भएको थियो उहाँहरूले के भन्दा आजभन्दा 20-25 वर्ष अगाडि कोरिया जब एउटा राम्रो विकसित भइसकेको थिएन त्यहाँ पनि एउटा गरिबीको एउटा समस्या थियो त्यही बेलामा यो अङ्गदान मस्तिष्क मृत्यु भन्ने कुरा यहाँ हामी कहाँ जस्तै गाह्रो थियो अरे अनि सरकारले पैसा दिने व्यवस्था गरेको थियो त्यही पनि अङ्गदान कम हुन्थ्यो तर अहिलेको कोरियामा अङ्गदान धेरैले गर्नुहुन्छ पैसा नै लिनुभन्दा अरे त्यसै जनस्तरमा आर्थिक जुन हैसियत छ स्तर छ त्यो राम्रो हुँदै गयो भने पैसाको पनि खासै भूमिका हुँदैन
1: केले चाहिँ त्यहाँ प्रभाव पारेछ जुन चाहिँ पैसा चाहिँ बीचमा आएन
0: होइन एउटा कुरा त त्यहाँ उनीहरूको जनस्तरमा जुन आर्थिक स्तर उकासिँदै गयो नि आर्थिक रूपमा समृद्ध हुँदै गयो त्यो अनुसारले चौतर्फी विकास भन्ने जुन शब्द छ नि हाम्रो शिक्षा स्वास्थ्य सबै कुरामा उहाँहरूको पहुँच बढ्यो जनचेतना अभिवृद्धि भयो त्यसैले अब मरेपछि अङ्गदान गरे भने केही फरक पर्दैन खरानी भएर जाने गाडेर सक्ने हुन्छ किन

0: जान्छ र आर्थिक सहायताको यसमा असर कम पर्दै जान्छ भन्ने लाग्छ मलाई।
1: हजुर, यो सँगसँगै चाहिँ नेपालको सन्दर्भ जोड्ने धर्म संस्कृति परम्परा अनि यो सामाजिक मान्यताले चाहिँ कतिको प्रभाव पारिरहेको छ?
0: मन्त्रालयको प्रतिनिधि मात्र बसेर चलफल गरेर यसको समाधान हुँदैन भनेर हामीले यस पनि अत्यन्तै समावेशी समाजका विभिन्न पक्षका अग्रजहरू बोलाएर एउटा व्यापक अन्तर्क्रिया कार्यक्रम गर्यौं। त्यसमा चाहिँ कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक पनि

0: यस्तो सूचना यस्तो समाचार छ नि यो अब एक दिन छलफल गरेर पुग्दैन यो विश्व अङ्गदान दिवसको दिनमा छलफल गरेर पुग्दैन हुँदैन यसलाई नियमित रूपमा अझ व्यापक विभिन्न समुदाय क्षेत्र र जनताहरूसँग यो जति हामी व्यापक यसको छलफल विस्तार गर्दै जान्छौँ उहाँले सूचित गर्दछ यो काम सहज हुँदै जान्छ
1: दुई दशक भन्दा बढ़ी समय यो क्षेत्रमा बिताइसक्नु भएको छ होइन तपाईँले देख्नु भएको चाहिँ यो अभियान जनचेतना जरूरी छ भन्ने त यसमा दुईमत नै भएन होइन अब जनचेतना जगाउनको लागि घर घरसम्म समुदायसम्म पुर्याउनको लागि चाहिँ कसरी जानुपर्छ जस्तो लाग्छ
0: एउटा कुरा त मैले यो कुरा बारम्बार राखेको छु कोशिश पनि अस्ति संसदमा पनि गत हप्ता एउटा छलफल कार्यक्रममा बोलाइएको थियो त्यहाँ पनि प्रस्ताव राखे जस्तो ड्राइभिङ लाइसेन्स हामीहरूले निवेदन दिन्छौ नि ड्राइभिङ लाइसेन्सको आवेदन फारममा एउटा प्रश्न किन नहोला विदेशमा त्यस्तो चलन छ कि भावी तपाईँ परेर म मेरो मृत्यु भयो भने अङ्गदान गर्छु कि गर्दिन एउटा प्रश्न सोधिएको हुन्छ त्यो अङ्गदान गर्छु भन्नेमा हुन्छ भन्ने बित्तिकै कुन कुन अङ्गदान गर्छु भनेर त्यहाँ टिक लाउनुपर्छ यसैले यो पहिलो नै जानकारी हुन्छ कि ड्राइभर हुनुभन्दा अगाडि यो जानकारी गराइएको हुन्छ कि स्वेच्छाले त्यसको उत्तर दिने व्यवस्था छ एउटा कुरा त्यो त्यसै गरेर अब हामी कहाँ नेपालमा राष्ट्रिय परिचय पत्र नेसनल आइडीको पनि अहिले प्रचलन खुबै बढेको छ त्यसको लागि पनि फर्म भराइरहेछौँ हामीले सबैलाई त्यो फर्ममा पनि यो अङ्गदान गर्ने कि नगर्ने भन्ने व्यवस्था गर्ने कि नगर्ने यसमा यो व्यवस्था गर्ने कसलाई हुनुहुन्छ यसबाट फाइदै फाइदा छ यो कुरा हामी सरकारले पनि बुझाउन सकेका छैन कि त्यसैले ड्राइभिङ लाइसेन्समा भएर राष्ट्रिय परिचय पत्र आयोजन फर्ममा पनि अङ्गदान सम्बन्धी व्यवस्थाको प्रश्न राख्ने त्यसको चाहिँ उत्तर चाहिँ यस हो भन्यो भने अन्य कुन कुन अङ्गदान गर्ने त्यो पनि खुलाउने त्यसो भयो भने परिवार पनि त्यो बारेमा सुसूचित हुन्छ त्यो व्यक्तिको साँच्चै भयो तपाईँ परेर मृत्यु भयो भने परिवारलाई पहिल्यै थाहा हुन्छ त्यसैले उहाँहरूले न्याय नास्ति गर्नुहुन्न जस्तो लाग्छ मलाई एउटा कुरा त्यो हो भने अर्को कुरा अब हामीले आजकल स्थानीय निकायहरू निकै बलियो सक्रिय स्वच्छयुक्त छन् कि उहाँहरू नै कति बलियो छ प्रदेश सरकार पनि त्यत्तिकै बलियो छ पालिकाहरू त्यत्तिकै सक्षम छन् एकदमै व्यापक प्रभाव छ अहिले स्थानीय निकायहरूको भने उहाँहरूमा पनि यो अनुदान सम्बन्धी कुनै न कुनै किसिमको कार्यक्रम ल्याउनलाई उहाँहरूले घचका छ भने पालिका स्तरमा पनि छलफल कार्यक्रम प्रचार प्रसारको माध्यमहरू प्रयोग गर्ने प्रादेशिक सरकारले पनि यसको नियमित कार्यक्रममा यसलाई समावेश गर्ने सांसददेखि लिएर त्यो प्रदेशको सबै कर्मचारी र जनसाधारणसम्म यो सूचना पुर्याउने कुनै एउटा मन्त्रालय या एकजना एउटा संस्थाको जिम्मेवारी होइन कि अब सबै त्यसमा लाग्नुपर्छ अनि जनताहरू सुशिक्षित हुन्छन् त्यसपछि नेपाल चाहिँ हामी नेपाली अति उदार छौँ त्यसैले अनुदान अहिले जुन गाह्रो भएको छ त्यो चाहिँ अब निकट भविष्यमा सहज हुँदै जान्छ भन्ने लाग्छ मलाई
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा कुराकानी गरिरहेका छौं स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: एनबीएल अटो लोन
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
2: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: 사쿠라 포스트비전 우주 라디오 네트워크
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक तथा स्वास्थ्य अभियान नेपालका अध्यक्ष र मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ सँग कुराकानी गरिरहेका छौ। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहे कार्यक्रममा। विशेष यो बहुअंग प्रत्यारोपण गर्ने जुन व्यवस्था छ, यो कानूनी रूपमा चाहिँ अहिले जुन खालका परिमार्जनहरू भइरहेको छ, त्यसले चाहिँ कतिको सहजता चाहिँ प्रदान गरिरहेको छ अंग दान गर्नको लागि, अंग प्रत्यारोपण गर्नको लागि?
2: नेपालको प्रत्यारोपण कानून चाहिँ साँच्चै मलाई भन्न दिनुहुन्छ भने संसारको सबैभन्दा उत्कृष्ट कानूनमा पर्छ अंग प्रत्यारोपणमा। यसमा हामीले तीनटा पक्ष सम्मिलित गराएका छौं। सबभन्दा पहिला नजिकको नातेदारले दिने अंग, नजिकको नातेदारले दिने अंगमा 52 नातेदारले नेपालमा अंगदान गर्न सक्नुहुन्छ। त्यो कसरी बनाइयो भन्दाखेरि नाता पर्ने जति शब्द छन् नि सबै शब्द राखेर अंगदाताको नाम हामीले ऐन बनाएका छौं। यसमा हामी 8 वर्ष लगाएर बनायौं। नेपाल सरकारले एकदमै हुनुभयो, हाम्रो आवाज सुनिदिएको हो, संसदमा त्यो पास गरिदिएको हो। कुनै पनि नातेदार नेपालमा अंगदान गर्न योग्य हुन्छन् आफ्नो नातेदारलाई अंगदान गर्नको लागि। संसारमा कहीँ पनि छैन यस्तो खुला एकदमै सहज लिबरल कानून, कहीँ पनि छैन। अर्को कुरो, यदि नातेदार जतिसुकै भए पनि अंगदान गर्ने र ग्रहण गर्ने बीचमा म्याचिङ भएन भने अर्को परिवार बीच साटासाट गर्ने, गैर नातेदार बीच साटासाट गर्ने पनि व्यवस्था छ फेयर एक्सचेन्ज नेपालको कानूनमा। यो अहिले आधुनिक प्रत्यारोपण खुबै प्रचलित कार्य हो यो, र नेपालमा त्यो पनि भइरहेको छ। हामीले 60 जोडीभन्दा बढ़ीको गैर नातेदार बीच साटासाट गरेर प्रत्यारोपण गरिसकेका छौं भने

0: यो सबै कानूनमा व्यवस्था छ। खालि हाम्रो चुनौती भनेको कार्यान्वयन पछि हो। हामीले जतिसुकै राम्रो कानून बनाए पनि यसको कार्यान्वयन चाहिँ त्यति राम्रो सशक्त हुन सकेको छैन र यसको लागि यहाँले अघि भन्नुभएकै प्रश्नहरू फेरि दोहोऱ्याउन त जरूरी छन्। तर जनचेतना जनसहभागिता सबैको यसमा चाहिँ पूर्ण सहयोग भयो भने यो काम संसारमा उदाहरणीय हुन सक्छ। नेपालमा
1: यहाँले भन्नुभयो कि कानून एकदमै उदार छ र यो विषयमा चाहिँ सहज पनि बनाएको छ। यति हुँदा हुँदै पनि अहिलेको परिवेशमा अहिले देखिएका विभिन्न चुनौती र समस्या समाधान गर्नको लागि कानूनमै केही संशोधन आवश्यक छ कि अब कानून होइन कि अब अरू नै पाटोमा चाहिँ बढ़ी जोड़ दिनुपर्ने देखिन्छ।
0: कानूनमा चाहिँ ठोस रूपमा ठूलो ठूलो कुनै समस्या छैन, सानो ठूलो फाइन ट्युनिङ छ नि, अलिकति मिलाउनु पर्ने कुराहरू मैले देखेको छु। मैले संसदमा पनि त्यो पेश गरेको छु। धेरै ठूलो चुनौती छैन, सानोतिनो कुराहरूमा सुधार गर्ने काम अझ परिमार्जी अझ राम्रो हुने ठाउँहरू छ। यसको कारण पक्ष भनेको त हामी जनमानसकै हातमा छ। यो कसैले अन्नदान पत्र कसैले जबरजस्ती गर्न पनि पाउँदैन, जबरजस्ती गर्न पनि मिल्दैन, आर्थिक त्यसमा प्रभाव

0: हुँदैन, स्वेच्छाले यो आफूमा महसुस हुनु पर्यो कि मेरो आफ्नो मान्छेलाई अंगदान गर्नु पर्यो, म गर्छु, म मरेपछि मसँग भएको चाहिने अंगदान गर्छु भन्ने खालको स्वेच्छा चाहिँ जन्मसम्म स्वस्फूर्त हुँदैन, त्यो चाहिँ गाह्रै छ जस्तो लाग्छ।
1: दिनेमा चाहिँ धेरै पुरुष र दिनेमा चाहिँ धेरै महिला, यो चाहिँ धेरै वर्ष अगाडिदेखि चलिरहेको यो सोचमा चाहिँ परिवर्तन भएको छ कि ठ्याक्कै त्यही पुरानै ढगामा चलिरहेको छ?
0: राम्रो प्रश्न सोध्नुभयो, यो सबैको यसमा चाहिँ चासोको विषय हो। अब 2008 हामी प्रत्यापन शुरू गर्दाखेरि केही वर्षको प्रत्याङ्कमा चाहिँ 90% दाताहरू पुरुष अनि 10% ग्रहणकर्ता महिला, 90% ग्रहणकर्ता पुरुष, 90% दाता चाहिँ महिला। हेर्नुहोस् है, 90% डोनर्स फिमेल भनेको एकतर्फी रूपमा महिलाले दिएको दिए, पुरुषले लिएकोले एकतर्फी रूपमा अंगदान प्रत्यार्पण भइरहेको थियो पुरुषको फेभरमा, पुरुषको पक्षमा। यो चाहिँ संसारमा यस्तो अङ्ग जुन लैंगिक असमानता भेदभाव त कहीँ पनि देख्दिन है मैले, 90% पुरुषले चाहिँ लिने, 90% महिलाले अंगदान गर्नुपर्ने, यो पनि कुनै तरिका भयो। म यो कुरा सुन्दाखेरि यो तथ्याङ्क मैले निकाल्दाखेरि म आफैलाई पनि यो पुरुष पनि धिक्कारै हो भन्ने मैले महसुस गरेको हो। सधैँभरि हाम्रो अभियानमा सधैँभरि यो मुख्य एउटा विषय मध्येमा पर्छ। र साँच्चै भन्यो भने समाजमा आधा आधा महिला आधा पुरुष छ होइन, तर अंगदान प्रत्यार्पण 90% पुरुष र लिने, 90% मैले दिने, यो एकदमै अस्वाभाविक र पक्षपातीपूर्ण काम भएको छ। यसको चाहिँ समाधानमा हामी जतिसुकै कराए पनि अलिकति सुधार चाहिँ भएछ है, 22% अंगदाताहरू पुरुष भएको छ, 78% अंग ग्रहणकर्ताहरू चाहिँ पुरुषहरू छन्, पुरुष चाहिँ लिने चाहिँ 78% भयो, महिलाहरू चाहिँ लिने चाहिँ 22% उकालो आएको छ, राम्रै भएको छ भने। अब अंगदान गर्नेमा पनि ठ्याक्कै अहिले अंगदान गर्नेहरू चाहिँ महिलाहरू 78% र पुरुषहरू 22%, अहिले चाहिँ अलिकति सुधार। महिलालाई 3 गुणा बढी अङ्क दिने गरिन्छ, महिला मस्तिष्क मृत्युबाट प्राप्त महिला महिला ग्रहणकर्तालाई 3 गुणा बढी नम्बर दिने व्यवस्था गरिएको छ, ताकि स्वस्थ व्यक्तिले दिने अंगदानमा जुन भेदभाव छ नि पुरुषले लिने महिलाले दिने, मस्तिष्क मृत्युबाट आउने महिला चाहिँ महिलाले बढी पाओस् भने 3 गुणा बढी नम्बर दिने प्रचलन व्यवस्था गरिएको छ। एक रातमा त यो परिवर्तन पक्कै पनि आउने र समय लाग्छ नि बिस्तारै, अनि बाउले पनि छोरीलाई दिनु पर्ने, यो खालको जुन सम्भावना छ क्रमशः अनुचेतमा अभिवृद्धिसँगै पुरुषले पनि महिलालाई अंगदान गर्ने, महिलाको पनि प्रत्यारोपण अब धेरै गर्नुपर्छ भन्ने एउटा भावना पैदा हुँदै जानेछ भन्ने यो क्रम चाहिँ जारी छ र बिस्तारै बिस्तारै अब कति वर्ष लाग्छ यो चाहिँ सुधार हुन्छ भन्ने लाग्छ मलाई।
1: अंगदानको हामी यो दिवसको सेरोफेरोमा नै चर्चा गरिरहेका छौं होइन, आर्थिक कारणले आर्थिक प्रलोभनले किनबेच हुने कुराहरू पनि आउँछ होइन, सतहमा नदेखिए पनि यो भित्रभित्रै यी कुराहरू घटनाहरू भइरहेछन्। यो कानून आइसकेपछि, कानून परिमार्जन भइसकेपछि चाहिँ यसलाई न्यूनीकरण गर्न कतिको सहयोग पुर्याएको छ?
0: नेपालमा त एकदमै राम्रै पालना भइरहेको

भएसम्म अहिले अत्यन्तै कठिन छ गैर कानूनी काम गर्नलाई. कसै कसैले यसमा चाहिँ यस्तो कुचेष्टा गर्यो गैर कानूनी अंगदान प्रत्यार्पणको काम हामी सुन्छौं अहिले पनि कहीँ कहीँ भयो भन्ने कुरा. त्यस्तो भयो भने त फेरि

0: प्रशासन सबै नै फेरि कानूनी कार्यवाहीमा जानुपर्ने बाध्य हुन्छ। त्यसैले यो गलत रूपमा अवैध रूपमा अंगदान प्रत्यार्पण काम नगर्नुहुन सबैमा मेरो विनम्र अनुरोध।
1: अब यो अंगदानको सन्दर्भमा निकै चुनौतीपूर्ण र जटिल शल्यक्रिया पनि हो, अघि यहाँले शुरूमा भनिसक्नु भएको छ। यति हुँदाहुँदै पनि हामीमा अहिले जुन आएको प्रविधि जनशक्ति यसले गर्दा चाहिँ विश्वमा हुने प्रत्यारोपणको तुलनामा चाहिँ नेपाल कहाँ छ यतिखेर?
0: विकसित देशको सँग त तुलना गर्न गाह्रै छ होइन। विकसित देशसँग हामी तुलना कहाँ गर्न सक्छौँ भन्दाखेरि हाम्रो जुन प्रत्यारोपणको स्तर छ नि त्यो उनीहरूको प्रत्यारोपण स्तर भन्दा कम छैन है, तर संख्यामा हामी धेरै पछाडि छौँ एउटा कुरा त्यो। अर्को कुरा चाहिँ अब उहाँहरूकोमा एकदम महँगो हुन्छ सेवाहरू, हामी कहाँ अत्यन्तै सस्तो मूल्यमा हामी प्रत्यार्पण गर्छौँ र सरकारी संस्थामा नि शुल्क मूल्यलाई प्रत्यार्पण गर्छौँ, त्यो पनि फरक छ। अब एकदमै फरक भनेको त यी मृतदान मृत व्यक्तिबाट हुने अंगदान, उतातिर 80% प्रत्यार्पण त्यसरी हुन्छ, हाम्रोमा चाहिँ 0.1 पनि छैन मृत व्यक्तिबाट हुने प्रत्यार्पण भनेपछि अबको हाम्रो पाटो भनेको हामीहरू अब विकसित देशमा जस्तै मस्तिष्क मृत्युबाट हुने अंगदानलाई व्यापक बनाउनको लागि जे जे उपायहरू छ हामी त्यसलाई आत्मसात गर्दै जानुपर्छ।
1: मैले यहीँनिर अलिकति जोड्न खोजे, जस्तो हामीले यो उपचारहरू गर्ने क्रममा चाहिँ अहिले जुन अंगदान यो भनौँ न अंग प्रत्यारोपणकै सन्दर्भमा कुरा गर्दा सरकारले कतिको सहयोग गरिरहेको छ, मृगोला फेल भएको होस् कलेज फेल भएको होस् उहाँहरूको लागि चाहिँ होइन, सरकार कतिको लचिलो भएको छ, कतिको सहज
2: wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: हाम्रो सरकारले अरबौं रुपियाँ बाल शिशु प्रत्यारोपणलाई खर्च गरिरहेको छ। नेपालको स्वास्थ्य क्षेत्रको ठूलो हिस्सा यही काममै सरकारले लगानी गरेको छ। त्यो हिसाबमा चाहिँ हामी नेपालीहरू भाग्यमानी छौं, किनभने अरू विषयका चिकित्सकहरूले मलाई

0: गरिरहेको छ। सरकारको सामर्थ्य पनि हुनु पर्यो तर सरकारले चाहिँ अनुदान प्रत्यारोपणमा सरकारको क्षमता अनुसार मैले काम गरेकै हो भन्ने लाग्छ मलाई।
1: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवनदान आठजनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान?
0: सबैभन्दा पहिला त हामी चाहे अस्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस्, स्वस्थ भएको बेलामा म मरेपछि मेरो अङ्गदान गर्छु भन्ने घोषणा गर्नु मिल्छ, मञ्जुनामा लेख्न आजै मिल्छ। स्वास्थ्य अभियान नेपाल पनि एउटा अहिले अभियान एउटा कल्पाको रूपमै कार्य गरिरहेको छ, त्यहाँ पनि फारम भर्ने व्यवस्था मिलाइएको छ भने सहित धर्म राष्ट्रिय प्रत्यापन केन्द्रमा पनि यसको छुट्टै इकाइ छ, अङ्गदान गर्न चाहने व्यक्तिहरूले त्यहाँ गएर फारम भर्न सक्नुहुन्छ, म मरेपछि मेरो अङ्गदान गर्छ भनेर फारम भर्न सक्नुहुन्छ। आजकल अनलाइनबाट पनि घरमा बसेपछि मोबाइलबाट पनि फारम भर्न सकिन्छ। यदि भने तपाईँ हाम्रो मस्तिष्क मृत्यु भयो भने हाम्रो नजिकका नातेदारले पनि हाम्रो तर्फबाट अङ्गदान गर्नको लागि मञ्जुरीनामा दिन सक्नुहुन्छ। हेर्नुहोस् है, अब साँच्चै अङ्गदान गर्ने इच्छा राख्ने भने कहीँ पनि रोकिने अवस्था छैन, इच्छा छैन भने त जति उपाय लगाए पनि काम गर्दैन। जस्तो नेपालको जुन ऐन कानून छ नियमावली छ अङ्गदान गर्नको लागि अति सहज छ।
1: जस्तो धेरैले अब यो मञ्जुरीनामा दिने जुन पत्रको कुरा यहाँले भन्नुभयो होइन, त्यो पत्रमा आफ्नो मञ्जुरीनामा दिइसकेपछि भनौँ न भवितव्य केही गरेर चाहिँ आफ्नै अब मञ्जुरीनामा दिइसक्यो के गरे आफ्नो परिवारमा कसैलाई त्यो घटना भयो र अङ्गदान दिनु पर्यो भने चाहिँ के हुन्छ त प्रावधान?
0: सबभन्दा पहिला यो हस्पिटलको आइसियूमा यस्तो घटनाहरू घट्ने भयो, एउटा उदाहरणको लागि सडक दुर्घटना भयो, टाउकोमा गम्भीर चोटपटक भयो, त्यो चाहिँ उपचार अस्पतालमै हुने भयो, त्यहाँ चाहिँ जब उपचार सफल हुन्छ त्यो बिरामी डिस्चार्ज भएर घर जानुहुन्छ। सबभन्दा हामी सबैको इच्छा त त्यही हो नि, कथम कदा चाहिँ उपचार सफल भएन, मस्तिष्कको मृत्यु भयो भने विशेषज्ञले घोषणा गर्नुहुन्छ परिवारले अङ्गदान गर्ने सहमतिको कुरा आउँछ, त्यो अस्पतालले पनि मेरो अस्पतालमा मस्तिष्कको मृत्यु भयो भनेर धर्म रक्त प्रत्यापन केन्द्रमा रहेको समन्वय इकाइले खबर गर्नुपर्छ। समन्वय इकाइको प्राविधिकहरू परिचालित भएर अनि त्यो अङ्गदाताको परिवारसँग सम्पर्कमा आउनुहुन्छ, अङ्गदाता अस्पतालको प्रशासनसँग सम्पर्कमा आउनुहुन्छ, यो कानूनी प्रक्रिया चिकित्सकीय प्रक्रिया सबै पूरा गरेपछि अङ्ग निकाल्ने प्रक्रिया शुरू हुन्छ र अङ्ग निकालेपछि अङ्ग कसले पाउँछ त भन्ने पनि फेरि वितरणको कुराहरू छ। त्यो धर्म भक्त राष्ट्रिय प्रत्यापन केन्द्रमा अहिले समन्वयकै जुन छ त्यहाँको प्राविधिकहरूले त्यस कसले पाउँछ भन्ने एउटा योगफल क्याल्कुलेसन गरेर अङ्क अङ्क जोडेर सबैभन्दा बढी अङ्क पाउने ग्रहणकर्ताले त्यो अङ्क पाउनुहुन्छ, अरू कसैले पनि पाउन सक्दैन भने
1: अब मञ्जुरीनामा गरिसकेको छ उसले चाहिँ आफ्नो परिवारलाई पहिला प्राथमिकतामा राख्नु पाउँछ कि पाउँदैन भन्नु
0: पाउँदैन, किनभने मस्तिष्कको मृत्युबाट प्राप्त अङ्ग राज्यको हो, यसको निश्चित मापदण्ड छ, ऐन कानून अनुसार यो वितरण हुन्छ र यो राज्यले पारदर्शी ढंगले यसमा वैज्ञानिक तरिकाले सबै जस्तो चारवटा मेला गएको चारवटा सबभन्दा पहिला कति वेटिङमा बसेको छ, म्याचिङ राम्रो भएकोले धेरै पोइन्ट हुन्छ, म्याचिङ भयो भने सफल हुन्छ नि त, र उमेर अङ्गदाताको उमेर ग्रहणकर्ताको उमेर जति कम भयो, जस्तो अति 80 वर्षको अङ्गदाता हो भने त्यो नजिकैको उमेरको लागि अङ्ग ग्रहण गर्ने व्यक्तिले दिँदाखेरि उत्तम भयो नि, 4 वर्षको बच्चा अङ्गदाता छ भने 80 वर्षको वृद्ध विद्यालय दिएर खासै फाइदा भएन, समान उमेरकाहरूलाई अङ्गदान गर्ने बढी अङ्क पाइन्छ भने संसारमा कहीँ नभएको प्रावधान अघि मैले पनि भने महिलालाई 3 गुणा बढी अङ्क दिने चलन छ, यस्तै मस्तिष्क मृत्युबाट आएको अङ्क, त्यसैले यस्तो मापदण्ड अनुसार यो अङ्क वितरण हुन्छ, कसैले पनि एक अङ्क तलमाथि गर्न पाउँदैन, यसमा चाहिँ आफ्नो परिवारलाई दिन्छु भन्यो भने जीवित व्यक्तिले नै दिनुपर्छ, जीवित व्यक्तिले आफ्नो नातेदारले दिने हो, मृत्यु भइसकेपछि ब्रेन डेथ भइसकेपछि त्यो अङ्क सबै सरकारको हुन्छ, आफ्नो मान्छेलाई यदि दिनुपर्ने दिने इच्छा छ भने आफू स्वस्थ हुँदाखेरि आफैले मञ्जुरीनामा भरेर दिन मिल्छ, आफू मृत्यु भइसकेपछि आफू मृत्यु भएपछि दिन्छु भन्ने चाहिँ व्यवस्था छैन, त्यो चाहिँ राज्यकै सम्पत्ति हो।
1: भनेपछि जीवित भएको जीवितको समयमा चाहिँ उसले त्यो मञ्जुरीनामा भरे तापनि आफ्नो परिवार अथवा कसैलाई चाहिएको खण्डमा त्यो मृगलाई दान दिन पाउनु भयो।
0: मस्तिष्क मृत्यु भएको व्यक्तिको चाहिँ राज्यले वितरण गर्छ,
1: तर
0: जीवित व्यक्तिले त यसमा आफ्नो बाटा र ग्रहणकर्ता जाने अस्पतालमा अनि हामी फलनाले हामीलाई वाला मान्छे दिन्छ भन्ने अनि उनीहरुको नाप प्रमाणीकरण सबै गरेपछि चिकित्सकले आफ्नो जाँच गरेपछि त्यो पत्यापन गर्न मिल्छ त्यसमा एउटा झन्झटै गर्न पर्दैन स्वस्थ व्यक्तिले आफ्नो स्वस्थ जीवित हुँदाखेरि आफ्नो नातेदारलाई अघि मैले भने 52 जना नातेदार छन् दिन पाइन्छ दिन सकिन्छ र दिएर पत्यापन भइरहेको छ अब स्वस्थ हुँदा नदिने अनि मरेपछि अब खरानी हुने बेलामा त दिन्छु भन्ने चाहिँ हाम्रो ऐनमा छैन
1: संयुक्त रूपमा कसरी कस्तो खालको पहलहरू चाहिँ गर्दै जानुपर्छ
0: सबभन्दा पहिला त अब जस्तो आज तपाईँले मलाई बोलाएर यसरी जुन एउटा सूचना दिने मौका दिनुभयो नि यो चाहिँ स्वस्फूर्त हुनु पर्यो परिवारभित्र पनि यो छलफल हुनु पर्यो आमा बुवा छोराछोरीमा पनि छलफल हुनु पर्यो स्कूल कलेजमा छलफल हुनु पर्यो हाम्रो वडा स्तरमा पनि यो विभिन्न कार्यक्रममा यसको चाहिँ व्यापक विस्तार हुनु पर्यो एकजना व्यक्तिले गरेर हुँदैन यो सबै पक्ष समाजका सबै अगुवाहरू हामी दुई चारजना मात्रै कराउँदाखेरि यो चाहिँ खासै प्रभावकारी हुन्छ जस्तो लाग्दैन मलाई
1: अब यसको लागि चाहिँ विद्यालय स्तरमा समुदाय स्तरमा चाहिँ कस्तो खालको अभियानहरू चाहिँ चलाउनुहुन्छ
0: विद्यालय स्तरमा त पाठ्यक्रमै राख्नु मिल्यो जस्तो 10 क्लासमा होइन अथवा 10+2 जहाँ उहाँहरू बुझ्न सक्नुहुन्छ नि धेरै पनि आधा पेजको पाठ्यक्रम राम्रो प्रत्यार्पण भन्ने यो कुराहरू उहाँहरूले बुझाउँछ त्यो पिँढीले बुझ्यो भने त सकिहाल्यो नि कुरो त्यही सबै त्यो पास गरेर आउनुपर्छ सबैले यो कुरा पहिले बुझ्नुहुन्छ र उहाँहरू प्रिपेयर हुन्छ तयारी हुन्छ भन्ने लाग्छ मलाई भने समुदायमा त समुदायसँग पुग्नु सम्पन्न सशक्त माध्यम भनेको आजकल स्थानीय सरकार हो नगरपालिका हो गाउँपालिका हो वडा अध्यक्षहरू वडा सदस्यहरू हुन् त्यसो भयो भने त सबैकोमा पुगिहाल्छ नि
1: स्थानीय सँगसँगै चाहिँ केन्द्रीय सरकारले पनि के गर्नुपर्छ
0: केन्द्रीय सरकारले अब स्रोत साधन उपलब्ध गराउने अब सबै स्थानीय निकायहरूमा यो सम्बन्धी छुट्टै स्रोत साधन व्यवस्था नहुन सक्छ गाह्रो हुन सक्छ केन्द्रीय सरकारले अंगदानको लागि प्रचार प्रसारको सामग्रीहरू वितरण गर्ने पालिका स्तरसम्म वडा स्तरसम्म जनशक्तिलाई तालिम दिने अंगदान भनेको के हो कसरी गर्ने फाइदा के हो बेफाइदा के हो सबै कुराहरू तालिम दिएर त्यो उहाँहरू मार्फत जन समुदायसम्म यो सूचना पुर्याउने भने अब राष्ट्रिय संचार माध्यमहरू छन् यहाँ पनि सरकारले आफ्नो भूमिका खेल्नै पर्छ जस्तो सामाजिक सञ्जाललाई व्यापक प्रचार प्रसार गर्ने सरकारले मात्र गर्नुपर्छ भन्ने छैन यहाँ मैले के देख्छु भन्दाखेरि अलिकति पैसा आउने ठाउँमा चाहिँ सबैको ध्यान जाने जब त्यो अंगदान गरियो अंग त तपाईँलाई चाहियो मैले चाहिएर हामी कराएको होइन नि त्यसमा ध्यान किन जाँदैन भन्छु म यो त झन् 3 करोड नेपाललाई फाइदा हुने काम हो अंग भनेको पैसाले किन्न पाइन्छ र पाइँदैन नि हामी अलिक स्वार्थी भयो कि जस्तो लाग्छ मलाई जहाँ चाहिँ गुलियो छ त्यहाँ चाहिँ भुल्ने जहाँ चाहिँ त्यागको कुरा छ जहाँ चाहिँ समर्पणको कुरा छ जहाँ चाहिँ आफू खेर जाने अंगदान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि त्यसमा चाहिँ नलाग्ने के ठोसमै परिवर्तन गर्नुपर्छ भन्छु म त
1: अब विशेष गरेर अघि यहाँले भन्नुभयो कि अंग फेलर भएर भनौँ न अंग क्षति भएर त्यसको प्रत्यारोपण गर्नुभन्दा पनि त्यसमा खर्च लगानी गर्नुभन्दा पनि त्यो हुनै नदिनको लागि चाहिँ हामीले उपायहरू अवलम्बन गर्नु त्यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ
0: मैले अघि नै भने नसर्ने रोग अहिले अंग फेल हुने प्रमुख कारणहरू हो एकदम राम्रो उपायहरू साधारण फेरि एकदमै साधारण उपायबाट हामी आफू स्वस्थ रहन सक्छौँ हाम्रो अङ्गहरू स्वस्थ राख्न सक्छौँ एक नम्बर चाहिँ जुन आधुनिक जीवनशैलीले कारणले गर्दाखेरि हामी कहाँ मधुमेह उच्च रक्तचापको समस्या एकदमै बढेको छ र यो दुईटा समस्याले धेरै अङ्गहरू फेल गर्ने गर्छ विभिन्न अङ्गहरू

आफ्नो गरौँ। हामीहरू स्वस्थ जीवनशैली यसको व्याख्या अब जति गरे पनि पुग्दैन। त्यो भनेको के हो भन्दाखेरि हामी खानपिनमा स्वस्थ आहार गरौँ, सन्तुलित आहार, गुलियो र चिल्लो कम गरौँ। हामीहरू शरीरको तौल नियन्त्रण राख्नको लागि नियमित शारीरिक व्यायाम गरौँ, अल्छी नगरौँ। अङ्ग फेल भएपछि उपचार खोज्नु जाने होइन कि अङ्ग फेल हुनै नदिने उपाय गरौँ। नियमित शारीरिक व्यायाम गरौँ, शरीरको तौललाई नियन्त्रणमा राखौँ, सुगर र जुन चाहिँ हाम्रो ब्लड प्रेसर छ त्यो बढ्नै नदियो। यो भनेको जीवनशैलीसँग सम्बन्धित रोग हो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ हामीले चाहिँ धुम्रपान मद्यपानको कुरा गर्छौँ, खुबै फेसनको पनि छ, नयाँ एउटा युवा पिँढीमा पनि त्यत्तिकै छ। यो चाहिँ शरीरलाई फाइदा होइन बेफाइदा मात्रै गर्छ। धुम्रपान अझ हानिकारक, मद्यपान पनि हानिकारक, यो गर्दै नगरौँ होइन कुनै पनि बारेमा।

0: राखौं शरीरलाई हैन हामीले कुनै कुनै औषधिहरू शरीरको लागि हानिकारक छ है जस्तो नदुख्ने औषधिहरू ब्रुफेन जातिको औषधिहरू मृगौलालाई ड्यामेज गर्छ त्यसै गरेर एन्टिबायोटिक्सहरू पनि छ कुनै कुनै एन्टिबायोटिक मृगौलालाई अरू अङ्गलाई पनि हानि गर्छ अरू औषधिहरू छ सिटामोल जातिको औषधले कलेजोलाई हानि गर्छ अनावश्यक रूपमा मैले यहाँनिर यो शब्द पनि चिकित्सकको सल्लाह दिन अनावश्यक रूपमा जथाभावी यी औषधिको सेवन चाहिँ नगरौं एकदम मात्र सबैभन्दा महत्वपूर्ण कुरा भन्छु म हामीले चाहिँ वर्षको एकचोटि आफ्नो स्वास्थ्य परीक्षण गर्ने कि नगर्ने गाडी चाहिँ नयाँ किन्दाखेरि वर्षको तीनचोटि हामी सर्भिसिङ गर्ने पुछेर राख्ने टक्क टल्काएर राख्ने हाम्रो शरीरको जाँच वर्षको एकचोटि 2-4 हजार खर्च गरेर हाम्रो शरीरको सम्पूर्ण जाँच हुन सक्छ र अहिले हाम्रो अवस्था के छ थाहा हुन्छ समयमै थाहा भयो भने त्यो रोग लागेकै छ भने उपचार गरेर निको पार्न पनि सकिन्छ
1: क्षति भए अङ्गलाई क्षति हुन नदिनु चाहिँ सुरुमै हामीले गर्नुपर्ने

0: सर भनेपछि यो विभिन्न चिकित्सकीय विज्ञहरू छन् तर सबभन्दा पहिला विज्ञ पनि चाहिएन साधारण चिकित्सकको हातबाट वर्षको एकचोटि कसलाई कुन रोग लाग्छ भने कसले भन्न सक्छ त्यसको लागि तपाईँले वर्षको एकचोटि स्वास्थ्य परीक्षण गरौं के आजको जिल्ला हस्पिटलमा पनि सबै सुविधा उपलब्ध छ सामुदायिक हस्पिटलहरू निजी हस्पिटलमा पनि व्यापक रूपमा परीक्षण हुन सक्छ सहज रूपमा 2-4 हजार खर्च गरेर वर्षको एकचोटि मेरो शरीर ठिक छ कि छैन मेरो मैला ठिक छ कि छैन मेरो मुटु ठिक छ यसरी जाँच गरौं र यदि समस्या देखियो भने उपचार गरौं निको पार्न सकिन्छ होइन भने धेरैजसो अङ्ग फेल भएको अन्तिम अवस्थामा मात्र लक्षण देखा पर्न सक्छ भित्रभित्र खत्तम भइसकेको छ लक्षण देखा पर्दैन जब लक्षण देखा पर्छ तपाईँको अवस्था अन्तिम हुन्छ उपचारै गर्न नसकिने प्रत्यार्पण गर्नै पर्ने त्यो अवस्थामा नपुग्नु वर्षको एकचोटि चाहिँ आफ्नो शरीरलाई दिनु होला है यति मेरो अनुरोध छ
1: कार्यक्रमको अन्त्यमा पुगिसकेका छौँ छोटकरीमा भन्नु पर्दाखेरि चाहिँ जसले यो कार्यक्रम सुनिसकेर चाहिँ अब मेरो मृत्यु पछि चाहिँ मेरो अङ्ग दान दिनुपर्छ भनेर आजै मञ्जुरी नामा दिनको लागि चाहिँ
0: आज चाहिँ यहाँहरूलाई साँच्चै नै मनदेखि त्यो हुन्छ भने मैले भने स्वास्थ्य अभियान नेपाल साउन्ड हस्पिटल लोकन्थलीमा पनि यो सुविधा छ।

0: समझ पाउन सक्छ।
1: हस् डाक्टरलाई म धेरै धन्यवाद दिन चाहन्छु। व्यस्त समयको बावजूद पनि स्टुडियोमै आएर हामीलाई यो अंगदानका सन्दर्भमा जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धन्यवाद छ।
0: धन्यवाद, उहाँले यति मौका दिनुभयो जटिल विषयमा सुसूचित गर्नुपर्ने एकदमै अत्यन्तै संवेदनशील विषयमा समय दिनुभयो मलाई बोल्ने, यहाँकोलाई धन्यवाद।
1: वहाँ हुनुहुन्थ्यो साना अस्पतालमा कार्यरत स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ। नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था, चुनौती र भइरहेका प्रयासका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: सुनो मेरो कपड़ा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-3333, 493-555। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविशु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 9 42 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8
5: गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो
7: सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: सुनिए ठाकुरा प्रश्न विचार
1: जानो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो
3: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार, म रुदेरी माल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने, आफूलाई पाए पर्ने विक्रेताकर्म सम्पन्न गरी ग्यास खरिद गर्ने निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिमी क्षेत्रमा आज वल्की र गुरही पर्व। पश्चिम नेपालका पहिलो प्रभावित क्षेत्रमा भौगोलिक अध्ययन गर्ने सरकारको तयारी। जाजरगढ़का पहिलो प्रभावितको तथ्याङ्क संकलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। सैन्य अभ्यास महँगो भएको भनौ र पीएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि। नेपाल खबरमा अब पूरा खबर। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गैराती निधन भएको छ। उहाँको 91 वर्षको उमेरमा काठमाडौँको बुढानी कण्ठमा रहेको घरमै निधन भएको हो। पछिल्लो 6 दशकदेखि लगातार साहित्य सृजनामा लागेका श्रेष्ठले नेपाल भाषा सहित नेपालीमा पनि कविता र गीतसँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषामा उहाँका 1 दर्जन भन्दा बढ़ी कृति प्रकाशित भएका छन्। उहाँको जन्म निम्न मध्यमवर्गीय नेवार परिवारमा आमा आशामती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठबाट भएको थियो। हिजो अस्ति काठमाडौँका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफै खुद्रा विक्रेता नबन्ने भएको छ। नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार हुने जनाएको छ। निगमले सूचना निकालेर उपभोक्तालाई आफूलाई पाइक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपील गरेको छ। साथै बिजुली वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग विक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिएको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता, वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण हरेक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीहरूलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका डराएसी प्रयोजनका लागि प्रयोग हुने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ध्वनि र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालय मार्फत अनुरोध गरिएको निगमले जनाएको छ। यसरी सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइन्छ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने र आग लागि मेघ र चट्याङको डरबाट समेत बस्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्पको मानिन्छ। नाग रिसाईमा पानीको अभाव हुने विश्वासको कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोड़िएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने परम्परा रहेको छ। यसैबीच पश्चिमी क्षेत्रमा आज वल्के र गुरही पर्व मनाइँदैछ। भदौ 1 गतेका दिन मनाइने वल्के पर्व भन्नाले कोसेली अर्थात उपहार भन्ने बुझिन्छ। काम विशेषले तथा अध्ययन गर्न

0: जम्मा भएर पिन खेल्ने देउरा खेल्ने ठाडी भाका तथा लोक लयमा गीत गाउने लगायत क्रियाकलाप पनि गरिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा शुरू भएको छ। दर्शनार्थीको पढ़ो चापलाई मध्यनजर गर्दै मुख्य पूजा अघि नै पूजा शुरू गरिएको हो। यस वर्ष मुख्य पूजा भदौ 11 गते हुनेछ। एकै दिन ठूलो संख्यामा दर्शनार्थीको भीड़ हुने भएकाले व्यवस्था पनि सहज बनाउन आजदेखि नै पूजा शुरू गरिएको मन्दिरले जनाएको छ। सरकारले पश्चिम नेपालका पहिलो प्रभावित क्षेत्रमा भौगोलिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसून प्रतिकारी कमाण्ड पोस्टको बैठकले रोल्पाको थवान र सुनखारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिलो प्रभावित क्षेत्रको प्रारम्भिक भौगोलिक अध्ययन गर्ने निर्णय गरेको छ। उत्तर कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क संकलन गर्ने भएको छ। प्रदेश सरकारले पहिरोबाट भएको धनजनको क्षतिको यथार्थ विवरण संकलन गरी त्यसैका आधारमा राहत पुनस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढ़ाउने निर्णय गरेको छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा अस्ति शनिबार पहिरोमा परि 4 जनाको ज्यान गएको थियो भने 10 जना घाइते भएका छन्। पहिरोको कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। रिसाङमा 3 वर्ष अघिको भूकम्पमा 173 परिवार विस्थापित छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्सङ भित्रीका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: सिंधा कुरा प्रश्न चार जल रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। गैराति देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पर्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। महासंघका अनुसार गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा पनि मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पूर्वानुमान छ। ठूलो वर्षा र मेघगर्जन सहितको वर्षाका सम्भावना भएका क्षेत्रमा बाढ़ी पहिरो सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गंगु नजिकै 40 मा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। आज बिहान पाउने 6 बजेतिर खसेको सुक्खा पहिरोको कारण सड़क दुईतर्फी नै अवरूद्ध भएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पछ्याउने काम भइरहेको छ। सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीको लामो जाम लागेको छ। केही दिन अघि पनि त्यही ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेखीय कटौती

लाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास नगर्नु का साथै उत्तर कोरियालाई अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिनु भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोइटर्सले जनाएको छ। अमेरिका र दक्षिण कोरिया बीचको वार्षिकी उन्की फ्रिडम सेन्ड सैन्य अभ्यास आजदेखि शुरू भएको छ। आजदेखि दस दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झण्डै 18,000 सैनिक सहभागी छन्। अब खेल खबर मेन्स लिग फिलिस सेन्ट जर्मेन पीएसजीलाई 1-0 पराजित गर्दै पहिलो पटक सुपर कप ट्रफी ड्रेस च्याम्पियन्सको उपाधि जितेको छ। कुप डे फ्रान्स को गएको सिजनको विजेता लेन्सका लागि थाउभिनले 32 मिनटमा गोल गरेका छन् तर त्यसको 7 मिनटपछि क्लियन एन्टिनियोले सिधै रातो कार्ड पाएपछि लेन्स 10 खेलाडीमा सीमित बन्यो। पीएससीले शुरूआतदेखि नै आक्रमणलाई तीव्र दिए पनि गोल गर्न भने सकेन। गएको सिजन लिग वानको उपाधि दौड़मा पीएससीलाई सबैभन्दा कड़ा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियन भन्दा 6 अंक पछाडि रहेको थियो। यद्यपि कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन

रेलवेको नियमित प्रक्रियाबाट खाना पकाउने ग्यास बिक्री हुने आफूलाई पार्क पर्ने विक्रेताको सम्पर्क गरेर ग्यास खरिद गर्न निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिम क्षेत्रमा आज वल्की र गुरु पर्व। पश्चिम नेपालका पहिलो प्रभावित क्षेत्रमा भूगर्भिक अध्ययन गर्ने सरकारको तयारी।

0: everybody.
1: MBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम भाव
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: को काख
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
7: शान्ति र आनन्दको अनुभूति
8: घरबाट टाढा
7: सहरबाट नजिकै
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81 वेबसाइट झुले.com.np
9: जन रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 घण्टाभित्रका खबरमा तपाईँलाई स्वागत छ काठमाडौँको नाग पोखरीमा आज बिहानैदेखि मेला भर्नेको भीड़ लागेको छ यस नाग पोखरीमा नागको पूजा गर्ने काठमाडौँ उपत्यका तथा त्यस पूर्वपुर क्षेत्रबाट भक्तजनको भीड़ लागेको हो साथै नागपञ्चमीका अवसरमा काठमाडौँको दक्षिण भेगको कीर्तिपुर नगरपालिका 14 रहेको टौदहमा पनि आज मेला लागेको छ टौदह कर्कुटक नागको वासस्थानका रूपमा परिचित छ तलाउका लागि रहेको टौदह नाग पञ्चमीका दिन दुबो गाईको दूध अक्षता आदि चढ़ाएमा नागबाट भय नहुने र घर परिवारमा सुख शान्ति तथा कल्याण हुने जनविश्वास छ टौदह र त्यस वरपरका स्थानीयवासीले बारीमा फलेको नयाँ फल र तरकारीसँग ल्याएर नागलाई चढ़ाउने गर्छन् नागपञ्चमीको अवसरमा भक्तपुरका विभिन्न धार्मिक पीठमा बिहानैदेखि मेला लागेको छ भक्तपुरको चागु नारायण मन्दिरमा आज बिहानैदेखि ठूलो मेला लागेको छ मेला भर्न भक्तपुर काठमाडौँ मणिपुर र कालीदेखिका धर्मावलम्बीहरू मन्दिरमा पुगेका छन् यस मेलामा चागु नारायणलाई गाईको दूध घिउ दुबो र रायोको गेडा चढ़ाउनले घर खेतमा नागले दुःख नदिने धार्मिक विश्वास छ आजको दिन चागु नारायण मन्दिरबाट फर्किएर आफ्नो घरको मूल ढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो रायोको गेडा र गाईको दूध चढ़ाउने परम्परा रहेको छ र कीर्तिपुरको बाघ भैरवमा आज जात्रा हुँदैछ हरेक वर्ष भदौ 1 गते बाघ भैरवको जन्मदिनको अवसरमा जात्रा हुने प्रचलन छ आजका दिन बाघ भैरवको मन्दिरलाई 108 चोटि परिक्रमा गर्ने परम्परा छ यो जात्रा विक्रमसम्म 2013 सालदेखि शुरू भएको हो कीर्तिपुरका बासिन्दाका इष्टदेवताका रूपमा समेत मानिने बाघ भैरवको जन्मदिनको रूपमा प्रत्येक वर्षको सिंह संक्रान्ति अर्थात भदौ 1 गतेका दिन बाघ भैरवको जात्रा गरिने प्रचलन रहेको छ बाघ भैरवको 3 वटा मूर्ति मध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाउँमा परिक्रमा गरेर जात्रा गरिन्छ बिहान 9 बजेको राष्ट्रिय र 4 भन्जनभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक नागपञ्चमीको अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नाग मन्दिरहरूमा भक्तजनको भीड भक्तपुरका धार्मिक पीठहरूमा बिहानैदेखि मेला आएमा 155,000 गाडी बुकिङ 180,000 अवलोकन गरे र कीर्तिपुरको बाघ भैरवमा आज जात्रा लाग्दै

0: Party is sponsored by Bursa Electronic and Service Center. Sunu Dut Kundu Nagar Palika Pass Solari Sunu Khumbu. Lucky.
1: Good morning, namaste, namaskar, sambhunalai, hardik, swagat, karyakram, loki ko basai diyera, sadako jastai aaj pani upasthit bhainisakeka chhau, pravidhikaya mitrako saathma, ma awazma chhu, rerekata aairasundinuhos, yo samayma jubi nepalkai pahilo samudayika radio, sole FM 101.2 megahertz ma, karyakram lokilai sunirahunu bhayeko chha, aaja vishesh gari bada ek gate pani raheko chha, aaja chai hami karyakram bhanda pani aaja chai हामी लकी ड्र गर्न आँटिसकेका छन् है. लकी ड्र चाहिँ आज हामी असार हामी साउन महिनाको चाहिँ दुई महिनाको चाहिँ हामी लकी ड्र गर्ने आज हामीले लिएर आएका छौँ. लकी ड्र गर्ने सङ्घको लक्की विजेता बन्न सक्नेछ है. र कतिजना धेरैजना साथीले अहिलेको समय रेडियो सुन्दै हुनुहुन्छ भने आज चाहिँ हामी तपाईँको टेलिफोन लाइन लिन चाहिँ सक्दैनौ है भन्न चाहे. र हाम्रो विशेष गरिकन टेलिफोन लाइनमा समस्या भएको कारणले गर्दाखेरि चाहिँ हामी दुई दिन कार्यक्रमलाई चाहिँ निरन्तरता दिन सकेनौं. त्यसमा हामी क्षमा प्रार्थी भन्न चाहे. र आउने दिनमा चाहिँ हामी पक्कै पनि निरन्तर कार्यक्रम लक्कीलाई हेरेर चाहिँ हामी उपस्थित हुने बाचा गर्छौ. र आज चाहिँ विशेष गरिकन हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ. हामीले लक्की ड्र चाहिँ आज गर्नेछौ. को विजेता बन्न सक्नुहुनेछ है. र कतिजनाले रेडियो सुन्दै हुनुहुन्छ होला. रेडियो सुन्दै हुनुहुन्छ भने चाहिँ अन्तिम समयसम्म सुनिराख्नु होला भन्न चाहे. र पुरा मुटुहरू पनि ढुकढुकी ढुकढुक भइरहेको होला किनकि मैले लकी ड्र गर्छु भन्ने गर्दाखेरि है. धेरैजना साथीले लकी नम्बर प्राप्त गर्नु भएको छ. अनि अब साथीहरू लकी नम्बर प्राप्त गर्नु भएको छ म हुन्छ कि ऊ हुन्छ कि भन्ने पुरा तपाईँलाई ढुकढुकी भइरहेको होला है. अघि बुगे पनि आज चाहिँ म एकजना असार साउन महिनाको एकजना र असार महिनाको एकजनालाई चाहिँ म लक्की ड्र मार्फत विजेता गराउन चाहन्छु है. र आज चाहिँ मैले असार महिनामा चाहिँ कतिजनाले लकी नम्बर प्राप्त गर्नुभयो त मैले चाहिँ ठ्याक्कै है लकी नम्बर चाहिँ टिपेर ल्याएको छु. र त्यस मार्फत चाहिँ मैले एउटा लकी मैले मिक्स गरेर चाहिँ है ल्याएको छु. र त्यसलाई घोलेर चाहिँ मैले ठ्याक्कै एउटा टिप्नेछु. त्यो व्यक्ति नै त्यो साथी नै ठ्याक्कै लकी विजेता बन्न सक्नुहुनेछ है त. र मैले असार महिनाको लकी नम्बर प्राप्त गर्ने साथीहरूको नाम चाहिँ म पढ्न चाहन्छु. सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि नोट गर्दै भन्दा पनि मजाले सुन्नु होला भनेर चाहे है. र असार महिनामा लकी नम्बर प्राप्त गर्ने साथीहरूको नाम चाहिँ लकी नम्बर एकमा रहेको छ ऋषिराम पाण्डे, दुईमा हुनुहुन्छ लक्ष्मी रेङचिङ, तीनमा राम तुलुङ राई, चारमा सुगम राई, पाँचमा सबिम राई, लकी नम्बर छमा ऋषिराम पाण्डे, लकी नम्बर सातमा लक्ष्मी मेरेङसिंह, अनि लकी नम्बर आठमा लक्ष्मी मेरेङसिंह हुनुहुन्छ भने लकी नम्बर नौमा अशोक तामाङ, त्यसै गरी लकी नम्बर दसमा सौगात तामाङ, एघारमा ऋषिराम पाण्डे हुनुहुन्छ भने लकी नम्बर बाह्रमा लक्ष्मी मेरेङसिंह, लकी नम्बर तेह्रमा ऋषिराम पाण्डे हुनुहुन्छ भने लकी नम्बर चौधमा रञ्जित शेर्पा हुनुहुन्छ, लकी नम्बर पन्ध्रमा एन्सु राई, लकी नम्बर सोह्रमा लक्ष्मी मेरेङसिंह, लकी नम्बर सत्रमा ऋषिराम पाण्डे, लकी नम्बर अठारमा लक्ष्मी मेरेङसिंह, अनि लकी नम्बर उन्नाइसमा प्रेम प्रसाद भण्डारी हुनुहुन्छ भने लकी नम्बर बीसमा ऋषिराम पाण्डे, लकी नम्बर एक्काइसमा संगीता तामाङ हुनुहुन्छ भने लकी नम्बर बाइसमा ऋषिराम पाण्डे हुनुहुन्छ, लकी नम्बर तेइसमा लक्ष्मी मेरेङसिंह, लकी नम्बर चौबिसमा ऋषिराम पाण्डे, लकी नम्बर पच्चीसमा रोजिना तामाङ, लकी नम्बर छब्बीसमा अशोक तामाङ हुनुहुन्छ भने लकी नम्बर सत्ताइसमा प्रेम प्रसादजी हुनुहुन्छ, लकी नम्बर अठाइसमा लामु राई, अनि लकी नम्बर उन्तिसमा लक्ष्मी मेरेङसिंह, लकी नम्बर तेइसमा अशोक तामाङ, लकी नम्बर एकतीसमा ऋषिराम पाण्डे, लकी नम्बर बत्तीसमा प्रशान्त शेर्पा, लकी नम्बर तेत्तीसमा अशोक राई, लकी नम्बर चौतिसमा समिता तामाङ हुनुहुन्छ भने लकी नम्बर पैंतिसमा श्रेयाना राई हुनुहुन्छ. असार महिनामा चाहिँ जम्मा 32 जनाले लकी नम्बर प्राप्त गर्नुभएको छ है. मैले नाम वाचन गरि नै सकेको छु. कतिको कति लकी नम्बर भनेर पनि मैले भनि नै सकेको छु. र मैले 35 वटा चिट्ठा चाहिँ लिएर आएको छु है. तपाईँको लकी नम्बर चाहिँ मैले टिपेर ल्याएको छु. र त्यसै म एउटा चिट्ठा टिप्नेछु है. मैले चाहिँ ठ्याक्कै लिएर उपस्थित भइ नै सकेको छु. म त्यो चिट्ठालाई चाहिँ घोल्न चाहन्छु भन्न चाहे. मैले घोल्दैछु सुन्नु होला सम्पूर्ण साथीहरूले. र म एउटा टिप्नेछु है त. र मैले गोली सके र अब म यसलाई टिप्न चाहन्छु को पर्नु हुन्छ दाई एकदम मुटु डुक डुक हुँदै होला अहिले कतिजना साथीको होला है कतिजना लकी नम्बर प्राप्त गर्नु भएको छ पक्कै पनि एकजना त लक्की विजेता त बन्नै सक्नुहुनेछ मैले टिपिसके है एउटा चाहिँ मैले टिपिसके को बन्नु भएछ त म हेर्दैछु है त मैले टिपेको छु लकी नम्बर 35 मा कसको नाम रहेको छ त लकी नम्बर 35 श्रेयाना राई हुनुहुन्छ है त श्रेयाना राई तपाईँ लक्की विजेता बन्नु भएको छ असार महिनाको यहाँलाई बधाई छ फेरि पनि आगामी दिनमा घर ड्राइ गर्नु कार्यक्रममा सहभागिता जनाउन चाहिँ नभुल्नुहोला भन्न चाहे तपाईँले 97649570 को लाइनमा चाहिँ आफ्नो नम्बर टिपाउनुहोला भन्न चाहे र सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु धेरैजना साथीले कल गर्नुभयो लक्की नम्बर प्राप्त गर्नुभयो प्रयास गर्नुभयो पछि दिन तपाईँहरू पनि एक न एक दिन त लक्की विजेता बन्न सक्नुहुनेछ है र मैले असार महिनाको चाहिँ हाम्रो श्रेयाना राई लक्की विजेता बन्न भएको छ भने र अब म टिप्न चाहन्छु अवश्य म साउन महिनाको चाहिँ म भन्न चाहन्छु है अहिले म ठ्याक्की चिट्ठालाई टिप्दैछु मैले घोर्न आँटिरहेको छु सम्पूर्ण साथीले चाहिँ सुन्नुहोला भन्न चाहे ए र हाम्रो साउन महिनाको हामी हेर्ने समय रहेको बन्नुहुनेछ सुन्नुहोला है त म घोर्दैछु है सुन्नुहोला र हाम्रो ठ्याक्की मैले घोलिसकेको छु र अब हाम्रो साउन महिनाको चाहिँ को लक्की विजेता बन्न सकिनेछ है त मैले एउटा चिट्ठा टिप्दैछु मैले टिपिसकेको छु है लकी नम्बर 22 कसको रहेको छ है त लकी नम्बर 22 प्रेम प्रसाद भण्डारी हुनुहुन्छ प्रेम प्रसाद भण्डारी साउन महिनाको लकी विजेता बन्नु भएको छ प्रेम प्रसाद जी यहाँलाई बधाई छ है प्रेम प्रसाद जी यहाँलाई बधाई छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सुन्दै हुनुहुन्छ भने चाहिँ 97649570 लाइनमा चाहिँ आफ्नो नम्बर टिपाउनु होला भन्न चाहन्छु र सम्पूर्ण साथीलाई विशेष गरिकन धन्यवाद दिन चाहन्छु हाम्रो श्रावण महिना र असार महिनाको लक्की विजेता बन्नु भएको छ श्रेयाना राई र हाम्रो उदयपुरबाट हुनुहुन्थ्यो प्रेम प्रसाद जी यहाँलाई बधाई छ सम्पूर्ण साथीलाई विशेष गरिकन बधाई दिन चाहन्छु है हामी त लक्की विजेता बनेनौ हाम्रो त नाम आएन भन्नुहुन्छ भने पक्कै पनि एक न एक दिन त तपाईँ लक्की विजेता भन्ने बन्नुहुन्छ है कार्यक्रममा सहभागिता जनाउन चाहिँ नछुट्नुहोला प्रयास गर्न चाहिँ नछुट्नुहोला भनेर चाहिँ है र सम्पूर्ण साथीहरूलाई विशेष गरिकन धन्यवाद दिन चाहन्छु र हामीले दुईजना साथीलाई चाहिँ विजेता घोषणा गरिसकेका छौँ है पक्कै पनि तपाईँले एक न एक दिन त पक्कै पनि विजेता बन्न सक्नुहुनेछ है कार्यक्रममा सहभागिता जनाउन चाहिँ नछुट्नुहोला भनेर चाहिँ राज्य चाहिँ विशेष गरी भदौ 1 गते रहेको छ र अबदेखि चाहिँ ठ्याक्कै भदौदेखि हामी असोज महिनाको 2 महिनामा एकैचोटि हामी लकी ड्र पनि गर्ने गर्छौ है र सम्पूर्ण साथीलाई विशेष गरिकन धेरै धेरै धन्यवाद दिन चाहन्छु अहिले समय है अन्तिम समयसम्म हामीलाई सुनेर साथ दिनुभयो र प्रयास गर्नुभयो है हामी त लकी विजेता बनेनौ हामी त भएनौ भएर तपाईँ निराशै नहुनुहोला कहिले पनि भन्न चाहे है एक न एक दिन त हामी पक्कै पनि सफलता पाउने नै छौ प्रयास गर्न चाहिँ नछाड्नुहोला भन्न चाहन्छु र सम्पूर्ण साथीहरूलाई सम्पूर्ण श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्न चाहे धेरै टाढाबाट हामीलाई कल गर्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउनुहुन्छ र आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुन्छ कार्यक्रममा सहभागिता जनाउनुहुन्छ या सबैजनालाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहे है एउटा सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु र विजेता दुईजनाले चाहिँ 97649570 लाइनमा चाहिँ नम्बर टिपाउनुहोला भनेर चाहिँ र यो 1 हप्ताभित्र चाहिँ तपाईँले नम्बर टिपाइसक्नुपर्ने हुन्छ है र यो पनि मैले जानकारी गराइ नै सकेको छु र अवश्य भने हामी कार्यक्रमबाट विदा माग्ने छौँ है आज चाहिँ हामी साथीहरूको कल पनि लिँदैनौ भन्न चाहे र आज चाहिँ हामी यति नै साथीहरूको कहिले पनि लिँदैनौं र उसो पनि हामी कार्यक्रमबाट बाई बाई कार्यक्रम भन्दा पनि लक्की अब ड्र भनौं है बाट पनि हामी विदा माग्न चाहन्छु र यतिजेलसम्म अन्तिम समयसम्म सुनेर साथ दिनुभयो है सम्पूर्ण श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्दै र विशेष धन्यवाद दिन चाहन्छु प्राविधिक मित्रबाट हुनुहुन्थ्यो मलाई सरस्वतीजीले सपोर्ट गर्नुभएको निम्ति सरस्वतीजी प्रति पनि आभार प्रकट गर्दै आजको कार्यक्रम लकी ड्रबाट चाहिँ म कार्यक्रम प्रस्तुता रेविका राई पनि विदा हुन्छु नमस्ते नमस्कार शुभ दिन
0: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलुदुत कुण्डी नगरपालिका पास कलेरी सोलुखुबो
2: लक्की

0: ജനപ്രായോ ഗതാഗ്രാന്തിയോ സടക്കുമ അതിക്രമം നഗരോ സടക്കുമാമ ഒത്തയവം ഇസ്ഥായി സമോസനാ നിർമ്മാണ നഗരോ സടക്കു നാളെ ഛോ തഥാ പാനി നികാസ് ബന്ദവന നദി സവാരി ചലാവുന്ന ലേന അനുസാര പാലന ഗരോ ഗരോ സവാരി ചലാവുന്ന ട്രാഫിക് നിയമക്കു പാലന ഗരോ സവാരി സാധമ ഘുണ്ടിയ വസ്തുമ ബോട്ടിര യാത്ര നഗരോ സടക്കു ക്ഷമത ഭണ്ടാ ബടി ഭാഗ പ്രയോഗ നഗരോ ജെബ്രാ ക്രോസിംഗ് ബാട്ട മാതൃ ബാട്ടു കാട്ടി ഗരോ സടക്കു തത്കാൽ മൾപത്തി മാർഗ ഗണി ഗരോ यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश
1: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन्डन 2026
0: रेड पाण्डा म्याराथन 2026 तथा रेड पाण्डा फन्डरन रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना वृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले यही भदौ 20 गते अर्थात सेप्टेम्बर 5, 2026 दिन सोलुखुम्बु जिल्लाको सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 2360 मिटरबाट शुरू भई पिकेपिक 4054 मिटरसम्म पुगी उतैबाट फर्किने गरी 48 किलोमिटर लामो 2872 भन्दा बढ़ी मिटर उचाई बढ़ोत्तरी हुने आईटीईआर दर्ता भएको ट्रेलमा रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि अत्यन्त कठिन प्रकृतिको रहेको छ। यस मार्गले आईटीईआरबाट 3 पोइन्ट प्राप्त गरेको छ। यी पोइन्ट प्राप्त गर्नका लागि धावकहरूले 48 किलोमिटर कोर्स 7 घण्टा 30 मिनटको समय सीमाभित्र पूरा गर्नुपर्नेछ। यसैसँग यस वर्ष पहिलो पटक सल्लेरीबाट हुने 5 किलोमिटर लामो रेड पाण्डा फन रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बा सेर्गाखोप पोङ डाँडा फाब्लु ठूलो घर हुँदै पूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो फन रन शुरूआती धावक र सबै उमेर तथा क्षमताका सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
3: पुरस्कारहरू पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ₹1,50,000, ₹1,50,000 र ₹30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ₹25,000, ₹20,000 र ₹10,000 प्रदान गरिनेछ भने रेड पाण्डा फन रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ₹25,000, ₹20,000, ₹10,000 र ₹5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ।
1: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026मा सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
3: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन। सम्पर्क नम्बर 9843449, 9862951189।
1: थेक्सिन पेमा छोलिङ गुम्बा सल्लेरी सोलुखुम्बु।
4: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
5: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउँ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
4: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्तका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 9842-97191 97-65-97-104
3: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुम सोलुखुम्बु।
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षण छ त, कतै लागौँछ त भाइ के भएको तिमीलाई? घाँटी भन त
5: खै दिदी के हुनु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लर लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
5: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
4: बारिशमा लज सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क
4: लाग्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौनी हिंसाबाट बचौ र बचाऊ। यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
3: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सवारी साधनको इन्जिन र चेसिस रुखु गर्ने सम्बन्धी सूचना।
6: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
3: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
6: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि झुला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र र सूट आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: स्वीकृत हुनाउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्या बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल।
2: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ।
0: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
5: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं।
6: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ।
7: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
8: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
9: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ।
10: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ।
11: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
12: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
13: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
14: हाम्रा सेवाहरू
13: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
14: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
13: सोलुखुम्बु आँखा उपचार केन्द्र सोनु दुत्कुम्ब नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
15: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
16: धक बह, तिमी पनि कस्तो समनामा छौ?
15: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
16: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
15: ल सुन बहिनी, सुनु दुत्कुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
16: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
14: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुत्कुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए, होसियारी अपनाउनु जोखिम टार्ने भए, वारिपारी झाडी बुटान घाँस राख्नुहुन्न, साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न, बाघ भालु गैँडा हात्ती चितुन पसेपछि धनजनको क्षति हुन्छ चुपचाप बसेपछि।

0: साथी भाई खोजनो
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809590094 र 9833668418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

अब छैन जिन्दगी को कुन पनि चाहना।

0: यौनी हिंसाबाट बचौं र बचाऊ यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: 参考にしてください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सोलुखुम्बु कानून क्याम्पस एनएल दुईमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रमको मिति,
3: भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नवीता प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851-01-0556, 9841-28-4545 र 9842-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख।

0: भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली खल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुँदा अझै भए बुबा आमा दुईजना।

0: रेड पांडा मैराथन तथा रेड पांडा फन रन 2026
1: रेड पांडा मैराथन 2026 तथा रेड पांडा फन रन रेड पांडा संरक्षण का बारे में राष्ट्रीय तथा अंतर्राष्ट्रीय समुदाय में सचेतना वृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गंतव्य को रूप में अंतर्राष्ट्रीय बजार में चिनाउने उद्देश्यले यही भदौ 20 गते अर्थात सेप्टेम्बर 5, 2026 का दिन सोलुखुम्बु जिल्लाको सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 2360 मीटर बाट शुरू भई पिकेपिक 4054 मीटर सम्म पुगी उतैबाट फर्किने घड़ी 48 किलोमीटर लामो 2872 भन्दा बढ़ी मीटर उचाई बढ़ोत्तरी हुने आईटीईआर दर्ता भएको ट्रेलमा रेड पांडा मैराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि अत्यन्त कठिन प्रकृतिको रहेको छ। यस मार्गले आईटीईआरबाट 3 पोइन्ट प्राप्त गरेको छ। यी पोइन्ट प्राप्त गर्नका लागि धावकहरूले 48 किलोमीटर कोर्स 7 घण्टा 30 मिनटको समय सीमाभित्र पूरा गर्नुपर्नेछ। यसैसँग यस वर्ष पहिलो पटक सलेरीबाट हुने 5 किलोमिटर लामो पांडा फन रन समेत संचालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बा सेर्गाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै पूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो फन रन शुरूआती धावक र सबै उमेर तथा क्षमताका सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ। पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमश रू 1,50,000 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमश रू 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा फन रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमश रू 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ। सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन। सम्पर्क नम्बर 9843049 9862951189 थेक्सिन पेमा छोलिङ गुम्बा सल्लेरी सोलुखुम्बु।
0: सशक्त कार्यालयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैठकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलिनीहरू श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छेहरूमा के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा देखिने जस्तो लक्षण छ त, कतै चाहिँ लागौँछ त भाइ के भएको तिमीलाई? निधाती भन त
3: खै दिदी के हुनु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नाम भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
4: भारिसमा लज सिर्जना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हात्ती बालो गरे। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809509094 र 9863868418
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: यौनहिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: نیوز میں ہو ہم لوگ وحید الرضائی
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ
4: भर्ना कार्यक्रमको निमित्त
3: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98/51/05/56 98/41/28/47/47 र 98/42/84/87/75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630057 84 र विवेक श्रेष्ठ 98682800000।
1: सोलुदुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: ප්‍රායෝ ගඩා ග්‍රැන්ඩියු සොරත්තුම ඔතිකමන් නගරු සොරත්තුමම ඔස්සයිබම් ඉස්හයි කොමසුනන් නිර්මාණ නගරු සොරත්තු නාවි තොල්තුතා පානි විකාස් බොන්දහුන නදී තවරි සලවුන්දා ලේනෝනුසාර පාලන නගරු රොදරම් තවරි සලවුන්දා ට්‍රැෆික් නියම්කු පාලන නගරු තවරි සතුම කුම්බීර වස්කොත්ම බොතිර යක නගරු සොරත්තු චිමත වුණා බඩි භාත් ප්‍ර නගරු ජෙබ්‍රා ක්‍රොසින් බාත මාත්‍රි පාතු කට් නගරු සොරත්තු තොත්සල් මොසුතු මාර්ග නගරු यात्राको सभा कुनै समस्य भए नौतिकको प्रहरीलाई खबर गराउ
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश
1: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन रन 2026
0: रेड पाण्डा म्याराथन 2026 तथा रेड पाण्डा फन रन रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना वृद्धि गरेर तल्लोक सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले यही भदौ 20 गति अर्थात सेप्टेम्बर 5, 2026 दिन सोलुखुम्बु जिल्लाको सलेरी स्थित थेक्सुन पेमा छोलिङ गुम्बा 2360 मिटरबाट शुरू भई पिके पिके 4054 मिटरसम्म पुगी उतैबाट फर्किने गरी 48 किलोमिटर लामो 2872 भन्दा बढ़ी मिटर उचाई बढ़ोत्तरी हुने आईटीईआर दर्ता भएको ट्रेलमा रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि अत्यन्त कठिन प्रकृतिको रहेको छ। यस मार्गले आईटीईआरबाट 3 पोइन्ट प्राप्त गरेको छ। यी पोइन्ट प्राप्त गर्नका लागि धावकहरूले 48 किलोमिटर कोर्स 7 घण्टा 30 मिनटको समय सीमाभित्र पूरा गर्नुपर्नेछ। यसैसँग यस वर्ष पहिलो पटक सलेरीबाट हुने 5 किलोमिटर लामो पाण्डा फन रन समित सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बा सेर्गाखोप पोङ डाँडा पाब्लु ठूलो घर हुँदै पूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो फन रन शुरूआती धावक र सबै उमेर तथा क्षमताका सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ। पुरस्कारहरू पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000, 1,50,000 र 30,000 को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा फन रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026मा सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ। सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन। सम्पर्क नम्बर 9843449, 9862951189। थेक्सिन पेमा छोलिङ गुम्बा सल्लेरी सोलुखुम्बु। स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश। स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने बेला पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98-92-97-91 97-93-97-104।
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त, कतै चाहिँ लागौसत त भाइ के भएको तिमीलाई? घाँटी भन त
4: खै दिदी के हो मेरो? साथीहरूले गाजा खानालाई जबरजस्ती गरे, मैले पनि नाम भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: बारिशमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु
3: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: पोषण सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौ, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौ, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौ, सड़कको तत्काल मर्मतमार गर्ने गरौ, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रोकिने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा, आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपने खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालय न्यायालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना आदरणीय सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रवाह होने सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कोई को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सोजी संपर्क राख् कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 भन्दैमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: लोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sony FM. In studio time.
2: टाइमचेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलू दुतकुन नगरपालिका 5 सोलुखुम्बु
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदर
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on the Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: आज 33 जिल्लामा बाढीको जोखिम मुख्य नदीहरूमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह धादिङको गजुरीमा पहिले अवरूद्ध सड़क एकतर्फी सञ्चालनमा साउन महिनामा सरकारी राजस्व उल्लेख्य वृद्धि सरकारको आमदानी झण्डै 93.5 अर्ब रूपियाँ नाग पञ्चमी पर्व नागको पूजा गरी मनाइँदै मिथिला क्षेत्रमा आज नवपाँच पर्वको रौनक मिटाने मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने किशोर किशोरीका लागि सामाजिक सञ्जालको दायरा साँधिने र स्पेनका कप्तान रोगी बार्सिलोना फर्किने नेपाल खबरमा अब पूरा खबर बाढ़ी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ़न सक्ने पूर्वानुमान गरेको छ महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार आज कोशी नारायणी कर्णाली महाकाली तथा राप्तीका सहायक नदीहरू कंकाई कमला बागमती पूर्वी राप्ती पश्चिम राप्ती बरुवा लगायत नदीमा बहाव सामान्यदेखि उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको छ महाशाखाले आज ससान नदी तथा खोलामा बाढ़ीको जोखिम रहने जनाएको छ आज शंखासरा सोलुखुम्बु रामेछाप दोलखा सिन्धुपाल्चो काठमाडौँ भक्तपुर ललितपुर काभ्रे प्रान्चो गोर्खा तमह लमजुङ कास्की स्याङ्जा चितवन नवलप्रासी पूर्व र पश्चिम रूकुम पूर्व पश्चिम जागरकोट डोल्पा मुगु सुर्खेत बाँके बर्दिया दाङ दैलेख बैतडी बजान डोटी डडेलधुरा र कैलाली कञ्चनपुरमा बाढ़ीको जोखिम छ महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ महाशाखाका अनुसार भोलि र पर्सि पनि गण्डकी लिम्बिङ र सुदूरपश्चिम प्रदेश भएर बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना रहेको छ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा पहिरो खसेपछि अवरूद्ध भएको सड़क अहिले एकतर्फी सञ्चालनमा आएको छ आज बिहान पाउने 6 बजेतिर खसेको सुक्खा पहिरो पन्चाएर बिहान 10 बजेबाट सड़क सञ्चालनमा आए पनि फेरि पहिरो खसेपछि सड़क अवरूद्ध भएको र अहिले एकतर्फी मात्रै सञ्चालनमा रहेको गजुरी प्रहरीले जनाएको छ प्रहरीका अनुसार अहिले पहिरो पन्चाउने काम समेत भएको छैन सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीको जाम छ त्यस क्षेत्रमा पटक पटक पहिरो खसेर सड़क अवरूद्ध हुँदै आएको छ कञ्चनपुरको महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा 4-15 गाड़ी सञ्चालनमा रोक लगाएको छ इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायक उपरीक्षक जीवन गुरूङका अनुसार आज बिहानदेखि महाकाली नदीमा पानीको सतह 1,00,000 क्युसेक नागेपछि 4-15 गाड़ी सञ्चालनमा रोक लगाइएको हो चालू आर्थिक वर्ष 2083/84 को पहिलो महिनामा सरकारी राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको साउन महिनामा सरकारको आमदानी 93,43,63,00,000 रूपियाँ हाराहारी भएको छ जुन गएको आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा झण्डै 10% अर्थात 8,24,00,000,000 वृद्धि रहेको छ महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व तर्फको कुल प्राप्ति 85,19,06,00,000 र गैर कर राजस्व तर्फको कुल प्राप्ति 7,03,47,00,000 रूपियाँ रहेको छ चालू आर्थिक वर्षका लागि कुल 21,24,34,44,00,000 बराबरको बजेट ल्याइएको छ वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नागपञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वको अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा गर्ने प्रचलन रहेको छ। नागपञ्चमीको अवसरमा आज बिहानदेखि काठमाडौँको नक्सालमा रहेको नाग पोखरी लगायत देशभरका विभिन्न नागदह पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ। नाग पोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको संख्या पनि उल्लेख्य छ। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। आजको दिन नागको पूजा गर्दा घरमा सर्प बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ अग्नि भय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लगपाँस पर्व मनाइँदैछ। यो पर्व नाग सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस वर्ष भदौ संक्रान्तिका दिन यो पर्व मनाउन लागि हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनसादीको भाव आज केही बढ़्यो। व्यवसायको आधारमा आजदेखि म्यान पावरहरू बन्द। सबै पालिकामा जलवायु सम्बन्धी जानकारी राख्ने उहाँहरूको सुझाव लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिमपाट काठमाडौं।
1: सुविधा कुरा प्रश्न विचार युवा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा बग्ने गार्छ। यति बेला हामीले आज 33 जिल्लामा बाढ़ीको जोखिम, साउन महिनामा सरकारी राजस्वमा उल्लेखित विधि लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबारमा हप्ताको दोस्रो दिन आज सुनसादीको भाव केही बढ़ेको छ। सुनको भाव आज तोलामा 1600 रूपियाँले बढ़ेर 3,6800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसानी निवेशक महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 3,600 रूपियाँले बढ़ेको थियो। यसरी कारोबारमा हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। यस्तै चाँदीको भाव पनि आज तोलामा 60 रूपियाँ बढ़ेको छ। चाँदी तोलाको 4,770 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,710 रूपियाँ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द भएका छन्। सेवा संघका परिमार्जन लगायत 15 बुधे माग कुरा गर्न सरकारलाई दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यान पावर व्यवसायहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारमा पठाउन बन्द गरेका छन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई संघसंघले अगाडि बढ़ाउने संघ जनाएको छ। यसरी संघले साउन 7 गते व्यवसायहरूको विशेष भेला आयोजन गरेको सरकारलाई 15 बुधे माग राखेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता गर्नुपर्ने लगायत माग संघले राखेको छ। काठमाडौँमा सम्पन्न तीन दिने युवा सम्मेलनले देशका सबै पालिकामा पारदर्शी र समावेशी प्रक्रियाबाट कम्तीमा दुईजना क्लाइमेट च्याम्पियन अर्थात जलवायु सम्बन्धी जानकार नियुक्त गरे, जलवायु कार्यको नेतृत्व गराउनुपर्ने मुख्य माग सहित 10 बुधे घोषणा पत्र जारी गरेको छ। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नाराका साथ आयोजन गरिएको सम्मेलनले जलवायु परिवर्तन सम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण र समानुपातिक सहभागिता पालिका तहदेखि नै सुनिश्चित गर्न नीतिगत व्यवस्थाको समेत माग गरेको छ। अब विदेशको खबर। अमेरिकाका विभिन्न 30 राज्यहरूले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने देखिएको छ। मुद्दाको सुनवाई भोलिदेखि शुरू हुनेछ। ती राज्यहरूले मेटाले बालबालिका तथा किशोर किशोरीहरूको गोपनीयता कानून उल्लंघन गरेको र उनीहरूले लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन्। फेसबुक र इन्स्टाग्रामका लाइक सिफारिश प्रणाली, अटो प्ले, भिडियो बारम्बार आउने नोटिफिकेशन र फोटो फिल्टर जस्ता सुविधाहरूमाथि राज्यहरूले प्रश्न उठाएका छन्। यी सुविधाले किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा बढ़ी समय बिताउन प्रेरित गर्नका साथै सामाजिक तुलना, अस्वीकृतिको भावना वा आत्मसम्मानमा नकारात्मक असर पर्न सक्ने दावी गरिएको छ। यदि 30 राज्यको मुद्दामा फैसला मेटा विरूद्ध आयो भने फेसबुक र इन्स्टाग्राममा किशोरले प्रयोग गर्ने धेरै सुविधामा ठूलो परिवर्तन आउन सक्ने देखिएको छ। अब खेल खबर। स्पेनका विश्वकप विजेता कप्तान रोड्री म्यान्चेस्टर सिटी छोडेर आफ्नो देशको क्लब बार्सिलोना फर्कनु भएका छन्। म्यान्चेस्टर सिटी र बार्सिलोना बीच रोड्रीको स्थानान्तरणका लागि झण्डै 8.5 अर्ब रूपियाँ अमेरिकी डलरमा सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सिटी र बार्सिलोनाले भने अहिलेसम्म स्थानान्तरणबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्। 30 वर्षीय रोड्री सन् 2019 एथलेटिको मेड्रिडबाट सिटी पुगेका थिए। उनले सन् 2023 इन्टर मिलान विरूद्धको च्याम्पियन्स लीग फाइनलमा निर्णायक गोल गर्दै सिटीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका हुन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नुभयो। मुख्य खबर फेरि एकपटक। आज 33 जिल्लामा बाढ़ीको

मिथिला क्षेत्र में आज लव पास पर्व रौनक नेताले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राम में ठूल परिवर्तन हुने किशोर किशोरी सामाजिक सञ्जाल को दायरा सागर हुने स्पेन का कप्तान रोड्री बार्सिलोना फर्किँदै 12:12 बजे को नेपाल खबर सकियो 2:03 बजे नेपाल खबर लिएर फेरि आउनेछु उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: Hey, Sakura, push to be done. Zero Radio Network. सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा उजाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: 新桜都市とびじゃん ZERO RADIO NETWORK。
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्र लहर।

0: उज्यालो रेडियो नेटवर्कमा तपाई सुन्दै हुनुहुन्छ चित्रलहर।
1: वन जंगल को छेउमा घर आँगन पर्ने भई होशियारी अपनाउनु जोखिम टार्ने भई वारिपारी झाडी बुट्यान घाँस राख्नु हुन्न साँझ पर्दा घर छोडी गाउँ घुम्न जानु हुन्न बाघ भालु बैरा हात्ती चितुवा पसेपछि धान जानको क्षति हुन्छ चुपचाप बसेपछि।

0: भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: ल जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भन्नु
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए, होसियारी अपनाउनु जोखिम टार्ने भए, वारिपारी झाडी बुटी घाँस राख्नु हुन्न, साँझ पर्दा घर छोडी गाउँ घुम्न जानु हुन्न, बाघ भालु गैँडा हात्ती चितुङ पसेपछि धान जानको क्षति हुन्छ चुपचाप बसेपछि।

0: मेरा भित्र ज्यादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: ए दिदी छिमको ओछिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
5: हिंसाबाट बचन र बचाऊ यौनसन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: 참고로 토시도 로사이.
1: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पसको एनएलडीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ
4: भर्ना कार्यक्रमको मिति
3: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98/51/05/56 98/41/28/45/47 र 98/42/84/87/75
4: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
5: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98/58/70/3/5 र 98/61/34/213
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
7: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
8: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
7: ल सुन बहिनी सुलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुसो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउता मिले जस्तै भयो नि दिदी
5: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पांच सल्लेरी सोलु खुम्बु यहाँ बिजुली का सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763-00-5784 र विवेक श्रेष्ठ 9862-82-00-00 सुनु दुखकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु खुम्बु सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा खुम्बिएर वा खतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
10: सन्देश
11: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
12: रेड पांडा मैराथन 2026 तथा रेड पांडा फंडन रेड पांडा संरक्षण का बारे में राष्ट्रीय तथा अंतर्राष्ट्रीय समुदाय में सचेतना वृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले यही भदौ 20 गते अर्थात सेप्टेम्बर 5, 2026 का दिन सोलुखुम्बु जिल्लाको सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 2360 मिटरबाट शुरू भई पिकेपिक 4054 मिटरसम्म पुगी उतैबाट फर्किने गरी 48 किलोमिटर लामो 2872 भन्दा बढ़ी मिटर उचाई बढ़ोत्तरी हुने आईटीईआर दर्ता भएको ट्रेलमा रेड पाण्डा म्याराथन 2026 आयोजन गर्न लागेको हो यो कोर्स अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि अत्यन्त कठिन प्रकृतिको रहेको छ यस मार्गले आईटीईआरबाट 3 पोइन्ट प्राप्त गरेको छ यी पोइन्ट प्राप्त गर्नका लागि धावकहरूले 48 किलोमिटर कोर्स 7 घण्टा 30 मिनटको समय सीमाभित्र पूरा गर्नुपर्नेछ यसैसँग यस वर्ष पहिलो पटक सल्लेरीबाट हुने 5 किलोमिटर लामो रेड पाण्डा फन रन समेत सञ्चालन हुनेछ जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बा सेरगाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै पूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ यो फन रन शुरूआती धावक र सबै उमेर तथा क्षमताका सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000 1,50,000 र 30,000 साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ फरेस्ट गार्डियन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा फन्ड रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026मा सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन सम्पर्क नम्बर 9843-49-109 9862-95-11-89 थेक्सिन पेमा छोलिङ गुम्बा सल्लेरी सोलुखुम्बु
13: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
14: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मा
10: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिका को शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91, 97 63 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज बहुमेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। नौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त, कतै सो लागौसो त। भाइ के भएको तिमीलाई, निधाती भन त।
3: खोइ दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सिर्जना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क
2: राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ।
2: यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ।
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाउ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सड़क प्रयोग गर्दा ध्यान दिउ।
2: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराउ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र ट्रेफिक रुखो गर्ने सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्रेफिकको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
4: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ।
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भाउचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: स्तरीय तहमा दर्ता भएका यी व्यक्तिको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी व्यक्ति पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन में नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुने अधिकार कार्यालय प्रमुख सोझी संपर्क राख्न सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर आर्थिक वर्ष 2083-84 का लागि प्रदेशवार संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आवंटन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन में नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में सुनी अधिकार कार्यालय प्रमुख सोझी सम्पर्क राख्न सक्नुहुने
2: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन सहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

स्वीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिक निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर गोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना।

0: बुनियादको ढाँचा, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा छात्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने ताजा जातहरू: रू 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुकता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा, टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385207611 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै मायो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडे
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किच्चेपाटी काठमाडौँ

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्नामा जन्मजात पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एचआरडीसी काभ्रे पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768
0: अंकमा 9852055768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समय नै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबको सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको चिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
3: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
9: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
12: सरकार विज्ञापन हो
13: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
14: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
14: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
13: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
14: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
13: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
14: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
13: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
13: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
15: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
16: साथी हेर न, क्या खतरा समाचार आइसक्यो, भाइ फ्री अब चाहिँ के हो
17: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआएको ना, यसो त जल्ले लेखिहाल्छ नि।
16: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ,
17: तिमीलाई थाहा थिएन?
16: थाहा थिएन।
17: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
16: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
17: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यो पनि गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
10: गराउँ।
9: खै जन्मदाता दिनुहोस् त।
18: जन्मदर्ता गरेको छैन नि म्याडम।
9: ल जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
18: मलाई त थाहा नै थिएन म्याडम,
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
18: पहिला कसैले भनेन?
19: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
19: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ओहो ला
18: ल ल ल ल मरे नि के हो?
20: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
18: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स हेलो ल ल लगिहालो लगिहालो यो।
20: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
18: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
20: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ,
5: जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
18: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
18: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
18: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
18: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
18: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
19: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
19: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
19: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
19: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
19: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
19: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
19: नेपाल सरकार विज्ञापन हो।
6: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
21: तीन दिन भयो।
6: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
21: के हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
21: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्ने, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
5: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
19: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
19: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
19: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
19: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: ल
2: नमस्कार सेनसेविका दिदी.
19: नमस्कार नमस्कार. दुई दिवसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि. स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
5: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
19: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ.
10: नेपाल सरकार विज्ञापन हो. ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो.
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्.
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन.
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न.
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्. यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ.
10: नेपाल सरकार विज्ञापन बोर्ड.
22: शुभ प्रभात गुरुआमा.
19: शुभ प्रभात. बस, आज हामी के विषयमा छलफल गर्छौ?
22: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
19: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
2: आलै पालो भन त. सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
19: हो, अरू भन त.
23: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
19: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ. कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
19: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ.
10: नेपाल सरकार विज्ञापन बोर्ड.
19: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
23: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौ.
19: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
23: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
19: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
23: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
19: सचेत बनाऊ.
23: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
19: नेपाल सरकार विज्ञापन बोर्ड.
6: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
18: देख्नु भएन, औषधि हालेको.
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
18: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन.
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ. विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
18: विषादीले धेरै नै जोखिम हुन्छ कि?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
18: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुस् दाइ रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
18: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
0: धूम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
7: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासनै समस्या देखियो
11: धूम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: विश्वामा सुन सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
26: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
25: के भएन मिस
26: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
25: हुन्छ
27: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
28: नेपाल सरकार विज्ञापन बोर्ड
29: हाम्रो के दोष सर पक्रिनु भएको सर
30: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
31: हामी त जन्ती गएका त हौ सर
30: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
29: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
30: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
31: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
30: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
32: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश
33: न्यू स्टार कलर ल्याब तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुम्बी नगरपालिका 5 सल्लेरी सुलखुम्बु विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कूटरहरू मरमत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
3: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए, कुरा त्यस्तो थियो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दुबे।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, जोर बौद्ध सुलुखुम्बु।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
8: किन खोज्नु भएको होला? हजुर, को खोज्नु हो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगराउनु हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
11: और प्रिंट मुजुकर को रकम तवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्न का लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बीमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय फिराक गयो।
12: एउरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
13: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
12: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
13: ल, अब आँखा खोला त।
12: वाउ, कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
11: बालबालिकालाई लागु औषध दुरुपयोग गर्दै छ लागु औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको सुङ्गतमा ध्यान दिउँ लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचु प्रदीपद्वारा जनहितमा सारी सन्देश
14: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
15: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
14: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
15: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
14: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने नेपालमी
16: सञ्चय सूर्य फिल्म स्टुडियो टाइम
12: एक्सक्लुसिभ दिउँसोको 2 बजे
7: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका 5 सोलुखुम्बु
12: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
17: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर हामजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ
18: साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 79 80 86 52 98 24 74 17 18 98 43 49 96 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
19: ए दाइ, राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
20: म पनि राईको साधा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
18: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 80 09। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्लेरी सोलु खम्बु।
21: खै जन्मदाता दिनुहोस् त।
22: जन्मदाता गरेको छैन नि म्याडम।
21: लौ, जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
22: मलाई त थाहा नै थिएन म्याडम।
21: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
23: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
24: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
23: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
24: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
25: वन जंगल को छेउमा घर आँगन पर्ने भई होशियारी अपनाउनु जोखिम टार्ने भई वारिपारी झाडी बुट्यान घाँस राख्नु हुन्न साँझ पर्दा घर छोडी गाउँ घुम्न जानु हुन्न बाघ भालु बैरा हात्ती चितुवा पसेपछि

0: ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
0: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9833868418।
0: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइ उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहित।

0: 公式 SNS をハンドルをお聞きください。
1: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुम्बु कानून क्याम्पस एलएल 2 मा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गासीको लागि 3 वर्षे एलएल 2 प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851001056, 9841285445 र 9842487750। गीता घिमिरे क्याम्पस प्रमुख।

0: हरुलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका उडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा ओक्का एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।
5: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन रन 2026।
7: रेड पाण्डा म्याराथन 2026 तथा रेड पाण्डा फन रन रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना वृद्धि गरेर
2: तल्लोक सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले यही भदौ 20 गते अर्थात सेप्टेम्बर 5, 2026 का दिन सोलुखुम्बु जिल्लाको सलेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 2360 मिटरबाट शुरू भई पिके पिके 4054 मिटरसम्म पुगी उतैबाट फर्किने गरी 48 किलोमिटर लामो 2872 भन्दा बढ़ी मिटर उचाई बढ़ोत्तरी हुने आईटीईआर दर्ता भएको ट्रेलमा रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि अत्यन्त कठिन प्रकृतिको रहेको छ। यस मार्गले आईटीईआरबाट 3 पोइन्ट प्राप्त गरेको छ। यी पोइन्ट प्राप्त गर्नका लागि धावकहरूले 48 किलोमिटर कोर्स 7 घण्टा 30 मिनटको समय सीमाभित्र पूरा गर्नुपर्नेछ। यसैसँग यस वर्ष पहिलो पटक सलेरीबाट हुने 5 किलोमिटर लामो रेड पाण्डा फन रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बा सेर्गाखोप पोङ डाँडा फाब्लु ठूलो घर हुँदै पूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो फन रन शुरूआती धावक र सबै उमेर तथा क्षमताका सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ। पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण प्रदान गरिनेछ। फरेस्ट गार्डिङ वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा फन रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ। सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन। सम्पर्क नम्बर 9843449 9862-95-11-89 थेक्सिन पेमा छोलिङ गुम्बा सल्लेरी सोलुखुम्बु।
6: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
8: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा।
6: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराउ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्रायहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्रायहरूले आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91 97-65-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्दैन। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कलकत्तामा देखिने जस्तै लक्षण छ त, कतै लागौँछ त। भाइ के भएको तिमीलाई? घाँटी भन त।
4: खै दिदी के हो मेरो? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: बारिशमा लत सुझदा गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न
5: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: सड़क प्रयोग गर्दा ध्यान दिउ।
5: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्रा क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: सवारी साधनको इन्जिन र चेसिस शुल्क गर्ने सम्बन्धी सूचना।
10: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
11: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
10: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
7: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
5: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
10: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
10: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। केवल ग्राहकले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 मन्दिरमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गति आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार माछुक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदलित व ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गर्ने सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मजात पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वृद्ध स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9852-055-768

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल गरौं, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: प्रथम वर्ष को वर्ण सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: दैनिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड राख्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: ए बाबु हतियारहरू टर्च बालेर जाऊ
3: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
2: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन हो
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अंकल अंकल आउनुहोस् म आजलाई बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
13: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
13: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
13: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
13: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
12: अनि के गर्नु?
14: गाउँघरमा छायो हजुर सोलु एफएम को
15: तरंग। साउन्ड चेक, सोलु एफएम स्टूडियो टाइम
16: 3 PM दिउँसो 3 बजे
17: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु।
18: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
19: Where do we begin?
18: With international news you can trust, BBC News.
19: Journeys into the heart of global events.
18: And voices from around the globe.
20: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
18: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
21: भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक, पश्चिम अफ्रिकामा फैलिएको महामारीले पनि उछिन्न सक्ने र क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिने संकेत। नेपाल खबरमा अब पूरा खबर। सभामुख देवप्रसाद अरियालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देश दिनुभएको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी सहितका दलहरूले सांसदले उठेर विरोध गरेसँगै सभामुख अरियालले संसदमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देश दिनुभएको हो। गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो। जवाफ दिने क्रममा शाहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि निसेको दावी गर्नुभएको थियो। 2.5 महिनासम्म प्रधानमन्त्री शाहले यस बारेमा स्पष्टीकरण दिनुभएको छैन। विपक्षीले विरोध जारी राखेपछि सभाको आजको बैठकमा सभामुख अरियालले प्रधानमन्त्री शाहलाई संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिन निर्देश दिनुभएको हो। सभामुखले प्रधानमन्त्री शाहलाई निर्देश दिए लगत्तै विपक्षी दलले टेबल बजाएर समर्थन गरेका छन्। प्रतिनिधि सभा नियमावलीमा हरेक महिनाको पहिलो हप्ता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिनुभएको छ। आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। नेकपा एमाले सरकारलाई दिएको समर्थन साउन 6 गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन खोज्नु भएको थियो, तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो। आर्थिक वर्ष 2082-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर गिरावट देखियो। 2080-81 आर्थिक वर्षमा प्राधिकरण 13.30 अर्ब रूपियाँले नाफामा थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरायसी प्रयोजनका लागि गृहस्थ सेवाग्राहीलाई 20 मिनटसम्म निशुल्क बिजुली दिन पनि नाफा घटेको प्राधिकरणको दावी छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गृहस्थ उपभोक्ताहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% तथा 13% मूल्यवृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्तिबीच स्पष्ट कार्य योजना समेत अघि बढ़ाएको उहाँले बताउनुभयो।
1: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सीमा शुल्क तोक्नुपर्ने वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनु पर्ने लगायत 15 बुधे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरेक घागीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुधे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीले आन्दोलन फिर्ता लिने सहमति भएको जनाएको छ। छलफलका क्रममा संघले उठाएका सबै यसो विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै व्यवसायीहरूले कानून बमोजिम थप प्रमाण र कागज सहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने र त्यहाँबाट समाधान नभए मन्त्रालय पुनरावेदन दिन सकिने व्यवस्था रहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। यससँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिक प्रभावित हुने सम्भावना तत्कालका लागि टरेको छ। काभ्रेको खानीखोला गाउँपालिका नम्बर 1 स्याउरी थलीमा बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा ज्यान गएको छ र तीनजना गम्भीर घाइते भएका छन्। पनौती ताल ढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सड़कबाट तल झरेको हो। दुर्घटनामा खानीखोला 4 कमल बहादुर माझी र खानीखोला 2 पातली माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
22: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
23: मेरो कपडा प्याकिङ गर्दै त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
22: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको

0: क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रंगसहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनट भित्री घर नै पुगेर चिकित्सक सहित एम्बुलेन्स सेवा शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, एम्बु ब्याग, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री ऋषा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको काम गौरव योग्य रहेको बताउनुभयो। उहाँले एम्बुलेन्स सेवा केवल एउटा सामान्य सेवा नभएको भन्दै त्यसमा पनि डाक्टर, मेडिकल उपकरण सहितको सेवा दिनु अत्यन्तै महत्वपूर्ण र कठिन काम भएको बताउनुभयो। यस्तै ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो। खबर। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ। कंगोमा इबोलाका कारण अहिलेसम्म 2,325 जनाको ज्यान गइसकेको छ। यसले सन् 2018 20 चलेको प्रकोपमा भएको मृत्युको संख्यालाई समेत उसिनेर देशको इतिहासमा सबैभन्दा घातक प्रकोपको रूप लिएको समाचार संस्था रोयटर्सले जनाएको छ। त्यति बेला 2,279 जनाको ज्यान गएको थियो। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानले हिजो सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भाइरसबाट संक्रमित पुष्टि भएका संख्या 4,945 पुगेको छ। यसमा पछिल्लो 24 घण्टामा फेला परेका 101 नयाँ संक्रमित पनि समावेश छन्। इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टॉम फ्लेचरले बताउनुभयो। उहाँले कंगोमा इबोला विजयी भइरहेको उल्लेख गर्नुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले अहिलेको संक्रमण सन् 2014-16 चलेको पश्चिम अफ्रिकी इबोला महामारीलाई पनि उछिन्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। त्यति बेला यो भाइरसका कारण 11,000 जनाले धेरैले ज्यान गुमाएका थिए। अब खेल खबर। विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोले यो सिजन 2026-27 व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका छन्। साउदी क्लब अल नासरका लागि खेल्ने 41 वर्षका रोनाल्डोले गैराति भोग म्यागजिनसँगको कुराकानीमा आफ्नो भविष्य र व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेका हुन्। भर्खरै पोर्चुगलको काइस्कामा प्रेमिका जर्जिना रेड्डी ग्रेससँग विवाह गरेका रोनाल्डोले विवाह र परिवारबारेको कुराकानीका क्रममा सन्यासको विषय पनि उठाएका छन्। आफ्ना भावी योजनाबारे सोद्धा रोनाल्डोले फुटबलमा यो आफ्नो अन्तिम वर्ष हुन सक्ने एउटा शानदार विरासत छोड्न चाहेको बताएका हुन्। हुन सक्छ भन्ने शब्द प्रयोग गरेर उनले कुनै निश्चित नीति त तोकेनन्, तर यस सिजनपछि खेल मैदानबाट बिदाल्ने तयारी गरिरहेको बलियो संकेत भने दिए। स्पोर्टिङ सिपीदेखि म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र पछिल्लो पटक अल नासरसम्मको 25 वर्षीय यात्रा तय गरेका रोनाल्डोले सन्यासपछिको जीवनका लागि योजनाहरू बनाइसकेको बताएका छन्। भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। सहुलियत दरमा बिजुली उपलब्ध गराउने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता। वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता, व्यवसायीका माग 45 दिनभित्र सम्बोधन गर्न मन्त्रालय सहमत। कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक, पश्चिम अफ्रिकामा फैलिएको महामारीलाई पनि उछिन्न सक्ने। र क्रिस्टियानो रोनाल्डोले व्यवसायिक फुटबलबाट सन्यास लिने संकेत।
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
2: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-12

0: 22 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: सजिलोको सिर
0: मेरो जोडको काख
3: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
0: शान्ति र आनन्दको अनुभूति
3: घरबाट टाढा
0: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954481। वेबसाइट झुले.com.np।
4: मेरा छोरी छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा बनाउन चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न
6: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: नमस्कार सेनसेविका दिदी।
9: नमस्कार नमस्कार।
8: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन हो। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
10: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
9: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
10: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
10: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन हो।
11: शुभ प्रभात गुरुआमा।
12: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
8: आलै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव
8: पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाउ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड। ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
14: देख्नु भएन? औषधि हालेको
8: लाउन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै जोखिम हुन्छ है? क्या नानी
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
16: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए।
17: म अलिकति पनि हिँड्न सक्दिन, श्वास श्वासमै समस्या देखियो।
18: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: विश्वामा सुन सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
21: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
22: के भएन मिस,
21: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
22: हुन्छ।
23: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: हाम्रो के दोष सर पक्रिनु भएको सर?
26: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
27: हामी त जन्ती गएका त हौ सर।
26: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
25: तिनकै बाबुआमालाई पक्रिन्न न सर, हामीलाई छाडिदिनु।
26: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
27: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनुहोस् सर।
26: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ, चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदूत खुम्बु नगरपालिका पाँच सल्लेरी सुल खुम्बु। विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रो ओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: विज्ञापन बोर्ड
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सक्कल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिन नि आई
1: हो किन के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को पन्छै गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो हो लहेर म पनि तिमी सँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलुखुम्बु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
7: किन खोज्नु भएको होला हजुर
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
7: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
10: और प्रिंट रुजुकर को रोकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँतनगर
11: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
12: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
11: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
12: ल अब आँखा खोला त
11: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी।

0: बालबालिकालाई लागु औषध जुन पहिचानमा छ।
1: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुन्दरतामा ध्यान दिउ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
4: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: आ कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
0: सवारी साधनको इन्जिन र चेसिस रोकिने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
7: अलिकति जत्न पास होइन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
8: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
7: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
9: खेतबारी जोत्न, खोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 9858880222, साथै 9800102895 मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
10: Thank you. लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

पूर्व नेपाल पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सभामुख देव प्रसाद अर्यालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी सहितका दलका सांसदहरूले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा प्रश्नको जवाब दिन निर्देशन दिनुभयो। गत 17 जेठमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाब दिनुभएको थियो। सो क्रममा शाहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दावी गर्नुभएको थियो। 2.5 महिनासम्म प्रधानमन्त्री शाहले यसबारे स्पष्टीकरण दिनुभएको छैन। विपक्षीले विरोध जारी राखेपछि सभाको सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको छ। सांसदहरूले मुलुकमा व्याप्त खाना पकाउने ग्यास एलपीजीको अभाव बाढ़ी पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनैतिक तथा सामाजिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले बजारमा ग्यासको नियमित आयात भनिए पनि सर्वसाधारणले घण्टौं लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो गर्नुभयो। वहाँले सरकार र मन्त्रीका भान्सामा अभाव नहुने तर जनताको चूलो नबन्ने अवस्थाको अन्त्य गर्न माग गर्दै पारदर्शी वितरण प्रणाली र कालोबजारी नियन्त्रणका लागि सरकारलाई रूलिङ गर्न माग गर्नुभएको छ। सांसद रंजित कर्णले ग्यासको हकारसँगै विद्युतीय चूलो प्रयोग गर्न पनि ट्रान्सफर्मरले नधान्ने र दाउरा खोज्न वन ऐनको रोक्ने अवस्था रहेको उल्लेख गर्दै जनताले विकल्प नपाएकोमा आक्रोश व्यक्त गर्नुभएको छ। सांसद रोशनी मेचेले पनि झण्डै 2 तिहाईको सरकार हुँदा समेत नागरिकले आधारभूत आवश्यकताका लागि शास्ति भूमि परेको भन्दै यसबारे सदनमा जवाब दिन सरकारसँग माग गर्नुभयो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोकिनुपर्ने वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका 15 बुँदे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डागीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच भएको छलफलमा संघले अघि सारेका 15 बुँदे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमति प्रति व्यवसायीहरूले आन्दोलन फिर्ता लिने सहमति भएको जनाइएको छ। अब देश बाहिरका समाचार। अमेरिकाका विभिन्न 30 वटा राज्यहरूले दायर गरेको मुद्दा मेटाले हालैमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने देखिएको छ। मुद्दाको सुनवाई भोलिदेखि शुरू हुँदैछ। ती राज्यहरूले मेटाकोले बाल बालिका तथा किशोर किशोरीको गोपनीयता कानून उल्लंघन गरेको र उनीहरूलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन्। अन्तिममा खेल समाचार। विश्व फुटबलका हस्तो क्रिस्टियानो रोनाल्डोले यो सिजन 2026-27 व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका छन्। साउदी क्लब अल नासरका लागि खेल्ने 41 वर्षीय रोनाल्डोले गैराती भोग म्यागी जिनसँगको कुराकानीमा आफ्नो भविष्य र व्यक्तिगत जीवन बाह्य खुलेर कुरा गरेका हुन। भर्खरै पोर्चुगलको कास्काइसमा प्रेमिका जोर्जिया रोड्रिगेजसँग विवाह बन्धनमा बाँधिएका रोनाल्डोले विवाह र परिवार बारे कुराकानी गर्ने क्रममा सन्यासको विषय पनि उठाएका छन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-520-16 फोन वा solwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेत प्रयास गर्नेछौ। सुनुहाचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवाफ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र

0: 7417 18 98 43 43 59 96 र 98 61 23 14 72 अंजी औषधालय सोलुदूत कुंड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नंबर ओडा कार्यालय केही अगाडि।
1: ए दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
2: म पनि राईको साधा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी चिन्ने हो आज।
0: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सुमेकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 09। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुदूत कुमार नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: पहिला कसैले भन्नु।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: वन जंगल को सीमा घर आंगन पर निर्भय होशियारी अपनाउनु जोखिम टाड़ने भय वारी पारी झाड़ी बुटान घास राख्नुन्न साँझ पर्दा घर छोड़ी गाउँ घुम्न जानुहुन्न बाघ भालु बैरा हात्ती चितुवा पसेपछि धन जनको क्षति हुन्छ चुपचाप बस

0: जान छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिफ्रिज

0: एसी पाउनको साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु।
0: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र। यौन हिंसाबाट बचौ र बचाऊ। यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो
1: कार्यक्रम गीतेकी
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम गीतको बसाई दिएर स्वागत छ आज पनि उपस्थित भइसकेका छौ सुनिदिनुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनि एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतहरूलाई सुनिराख्नु भएको छ प्राविधिक मित्रको साथमा म आवाजमा छु रेविका दाई र सदाको जस्तै आज पनि हुने कार्यक्रम गीतलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र आज पनि हामी पाँच बिताका गीतका क्लिप्सहरू चाहिँ लिएर उपस्थित भइसकेका छौ ढिला नजर पनि सुनौ आज बस्ने गीतका क्लिप्सहरू

भर्खरै मार्च टर्मिनलले हिटकाटले सयोस रेडिसकेका छ। ओभरलो तपाईँको सन्तानब्बे चौसठी 49 सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुला रहेको छ। विशेष त है कार्यक्रम गीत गीतमा चाहिँ भरपूर मात्रामा मनोरञ्जन हामी दिलाउने नै छौ। एकदम मिठा मिठा हिटका क्लिप्सहरू लिएर प्रस्तुत भइसकेका छौँ। आउनुहोस् तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। सन्तानब्बे चौसठी 49 सत्तरीको लाइन हुँदै कार्यक्रम सहभागिता जनाउन सक्नुहुनेछ। र विशेष तपाईँले हामीलाई अनलाइन मार्फत सुन्न सक्नुहुनेछ भने हामीलाई हामीलाई रेडियोबाट पनि सुन्न सक्नुहुनेछ। रेडियो सोलेफी 101.2 MHz सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो नेपाली पात्रो फेसबुकबाट पनि तपाईँले हामीलाई एक साथ सुन्न सक्नुहुनेछ। कार्यक्रमलाई सुन्नुहुन्छ र कार्यक्रम गीतको क्लिप्सहरू सुन्नु भएको छ भने पक्कै पनि आफूलाई मन पनि गीत रोजेर आफ्नो नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ है त। र विशेष त है कतिपय गाउँ ठाउँमा चाहिँ अहिलेको समयमा कामतिर हुनुहुन्छ होला, कोदो गोड्दै हुनुहुन्छ होला, धान गोड्दै हुनुहुन्छ होला, र कतिपय ठाउँमा चाहिँ कोदो रोप्दै पनि हुनुहुन्छ होला, कतिपय ठाउँमा गोठालोतिर मेलापाततिर घाँस काट्दै हुनुहुन्छ होला है। गाउँघरमा त एकदम धेरै काम हुन्छ है। र जसरी अवस्थामा भयो भने आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ काम गर्दै चाहिँ अगाडि बढ्नु होला भन्न चाहिँ है। र रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनु चाहिँ नभुल्नु होला भन्न चाहिँ है। कार्यक्रममा सहभागिता जनाउनु होला र तपाईँसँग हामी मिठा मिठा कुराकानी गर्दैछौ, हामी अगाडि बढ्ने नै छौ र हामीसँग गीत भने 5 बाँकी नै रहेको छ। आउन सक्नुहुनेछ तपाईँको लागि ठेसलाई एकदम खुला रहेको छ। र अब चाहिँ हामी गीतर्फ पनि जानेछौ है, साथीहरूको फोन आएको छैन, हामी गीतर्फ पनि जानेछौ। बतासै नै उडाइ लग्यो भने गीतको बोल रहेको छ है, एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम पनि जानेछौ है। जुन यो गीत चाहिँ रहेको छ वीर गोर्खाली गोर्खी मुभीबाट, नेपाली मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम बस्दा फेरि कार्यक्रमलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति चिन्हको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधिक गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र एक प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोक्का, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

कार्यक्रम गीति गीतको पहिलो अनि सुरु विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुन्दै हुनुहुन्छ यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ। आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है। र हाम्रो कुनै बेला हाम्रो टेलिफोन लाइनमा समस्या हुन सक्छ, समस्याको खण्डमा चाहिँ तपाईँले कार्यक्रमलाई समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे है। समस्या आएको खण्डमा चाहिँ तपाईँले अन्तिम समयसम्म मात्र सुनेर साथ दिनुभयो भने धेरै कुराहरू मनोरञ्जनहरू प्राप्त गर्न सक्नेछ है। र अब हामी गीत पनि जानेछौ, एकदम मिठो गीत रहेको छ चौबन्दीमा प्रतिकी भने एकदम मिठो गीत रहेको छ है, जुन चाहिँ आस्था राउतको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी सुन्छौ, त्यसको साथ फेरि उपस्थित हुनेछौ।

भर्खरै म्याट्रिमा हामीले एकदम इन्टरभ्यू सुनिसकेका छु। चौबन्दीमा बटुकी भन्ने एकदम मिठो गीत आइरहेको थिए। बटुकी पनि धेरै पनि सबैले हेरी सुनेर मनोरञ्जन त लिनुभयो होला। र हामी सुन्दै जो पनि गीतहरू बाँकी नै रहेको छ आउन सक्नुहुनेछ 97-64-74 लाइन हुँदै कार्यक्रममा कल ट्राई गर्दै चाहिँ गर्नुहोला भन्न चाहे तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ। र अब चाहिँ हामी गीत पनि जानेछौँ है, किनकि साथीहरूको फोन लाइन चाहिँ आइरहेको छैन, हाम्रो टेलिफोन लाइनमा समस्या भइरहेको छ है। त्यही भएको कारणले गर्दाखेरि अब हामी गीतर्फ पनि जानेछौँ। एकदम मिठो गीत रहेको छ, गाइने दाजुले सारङ्गी रेडाना भन्ने एकदम मिठो गीत रहेको छ है, जसमा आवाज गर्नुभएको छ त्रिसना गुरूङको आवाजमा सजिएको एकदम मिठो गीतलाई सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अनि हामी अन्तिम विश्राम जानेछौँ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौँ।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बासकमन नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन हो। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिनु, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रमको निमित्त
1: भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851001056, 9841848445 र 9842487750। गीता घिमिरे क्याम्पस प्रमुख।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sun Chip Sun FM in Studio Time.
2: It's 6 p.m. Sajako Chavaju.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुतकुंडा नगर पालिका पास सोलू खुम्बू
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
4: संसदहरूको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सभामुख अरियालको रूलिङ। विपक्षी दलले 77 दिनदेखि गर्दै

0: विरोध रोकियो थप दुईजना सांसदले उठाएको प्रश्नको जवाब दिन तीन दिन भित्र सरकारलाई निर्देश दिने
1: कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो बागमतीमा नयाँ मुख्यमन्त्री दावी पेश गर्न आह्वान लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत
0: नेपाल विद्युत प्राधिकरणको नाता 58% भन्दा धेरैले घट्यो उत्पादित विद्युत खेर गइरहँदा बजारमा खाना पकाउने ग्यास नपाएको गुनासो तीव्र भरपर्दो विद्युत उपलब्ध गराउन सके पेट्रोलियम पदार्थको विकल्प बन्ने
2: सरकारले विद्युत महसुल समायोजन गर्ने भरपर्दो सुरक्षित र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने पेट्रोलियम पदार्थको हाहाकार भएर जुन समस्या भइरहेछ यसको चाहिँ अन्त्य हुन्छ
1: समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व नै संकटमा स्वास्थ्य शिक्षा र जीविकोपार्जनको संकट झन गहिरिँदै
0: र अर्का ट्रेल रेसको उपाधि अर्जुन कुलुङ र मन्जु सुनारलाई एसियाली खेलकुदका लागि अफगानिस्तानको टोली घोषणा
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध औषधको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
1: नेपाल दर्पणमा अब खबरको सिलसिला श्रमिक डोलप्रसाद अरियालले प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ आज बैठक शुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलहरूले उठेर विरोध जनाएपछि श्रमिक अरियालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भई सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुन र स्पष्टीकरण दिन निर्देशन दिनुभएको हो गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालले त भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो त्यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले बितेको 77 दिनदेखि संसदमा लगातार विरोध गर्दै आएका थिए प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ तर प्रधानमन्त्री शाहले लगातार संसद छलेपछि र सभामुखले पटक पटक भेटेर गरेको आग्रह समेत व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नुभएको हो सभामुखको निर्देशन लगत्तै विपक्षी सांसदहरूले टेबल बजाएर समर्थन गरे सभामुखको रूलिङपछि विपक्षी दलहरूले 77 दिनदेखि संसदमा जारी राख्दै आएको विरोध रोकेका छन् र बैठक नियमित प्रक्रियामा फर्किएको छ यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले उठाउनु भएको विषयका सन्दर्भमा 3 दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अरियालले सरकारलाई निर्देशन दिनुभएको छ आजको बैठक सञ्चालन भइरहेका बेला समय माग गर्दै सांसद शर्माले यसैको बैठकमा रूकुम जाजरकोट सल्यान लगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता काम गरिरहेको छ भन्ने प्रश्न गर्दै जवाफ माग्नु भएको थियो त्यस्तै सांसद तामाङले 37 दिन अघि सदनको शून्य समयमा धादिङका सन्तोष राईको शबका अङ्गोडियाबाट झिकाउनु भने सरकार समक्ष आग्रह गर्नुभएको थियो उहाँले त्यही कुरा सम्झाउनु भएको हो
0: यस्तै प्रतिनिधि सभाको बैठकले आकस्मिक समयमा सांसदहरूले देशभर बाढ़ी पहिरोले मारा दिए र भौतिक क्षति पुर्याएको प्रति सरकारको गम्भीर ध्यान आकर्षण प्रदर्शन गराएका छन्। बैठकमा सांसदहरू पद्मकुमारी अर्याल र वर्षमान पुनले रोल्पामा पहिरोका कारण दुई दिनमै 18 जनाको ज्यान गएको जानकारी दिँदै जाजरकोट, बाजुरा, कास्की, पर्वत र बागलुङ लगायतका क्षेत्रमा बाढ़ी पहिरोले धेरै नागरिक प्रभावित भएको बताउनुभयो। सांसदहरूले विपद व्यवस्थापनको पूर्व तयारीलाई प्रभावकारी बनाउन जोखिममा परेका नागरिकको सुरक्षा, घाइतेको निशुल्क उपचार र राहतका साथै सुरक्षित बस्ती व्यवस्थापनको माग गर्नुभएको छ।
1: निरन्तरको वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि रोल्पाको सुनछाँडी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालय 5 दिनका लागि बन्द गरेको छ। गाउँपालिकाले आज सूचना निकालेर भदौ 1 गतेदेखि 5 गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठन पाठन बन्द रहने जनाएको हो। गएको साउन 28 गतेदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सुनछाँडीमा गाम सेरम र पोबाङ क्षेत्रमा 7 जनाको ज्यान गएको छ भने 1 जना घाइते भएका छन्। बाढ़ी पहिरोले सड़क तथा पैदल मार्ग अवरूद्ध हुनुका साथै कैयौं घर, विद्यालय र पशु चौपाय जोखिममा परेका छन्। विपदको जोखिम अझै कायमै रहेकाले गाउँपालिकाले माइकिङ गर्दै स्थानीय बासिन्दालाई खोला नाला र जोखिमयुक्त ठाउँमा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सुनछाँडीकै छिमेकी थवाङ गाउँपालिका 5 कोटल बरामा पनि गएको बुधबार राति गएको पहिरोमा परि 13 जनाको ज्यान गएको थियो।
0: यसैबीच अहिले पश्चिम नेपालका केही ठाउँमा तथा पूर्वी भूभागका 1-2 ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गएको 3 घण्टामा सबैभन्दा बढ़ी पानी दाङको घुराहीमा 60.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागमा मनसून अलि बढ़ी सक्रिय रहेको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ़ेको छ। आज दिउँसोको मापन अनुसार नदीमा पानीको बहाव 1,47,593 क्युसेक पुगेको छ। महाकालीमा जलस्तर बढ़ेसँगै शारदा ब्यारेजको बनवासा पुलमा 4 पाङ्ग्रे गाड़ी आवागमन रोक लगाइएको सुरक्षाकर्मीले नदी तटीय क्षेत्रमा माइकिङ गरेर सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।
1: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। नेपाल र भारतले सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सेनाध्यक्ष सेठ 3 दिने औपचारिक भ्रमणका लागि हिजो दिउँसो नेपाल आइपुग्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र सत्ता सम्हाले यता भारतबाट उच्च स्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। रक्षा मन्त्रीको समेत हैसियतमा रहनुभएका प्रधानमन्त्री शाहसँग पनि उहाँले भेटवार्ता गर्ने तयारी छ।
0: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच केन्द्रीय तहमा 3 बुँदे सहमति भएपछि नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको छ। आज प्रदेश प्रमुख परशुराम खापुङले नेकपाका 4 जना मन्त्री र 1 राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। 2081 वैशाख 27 गठित मन्त्री परिषदमा केन्द्रमा भएको सहमति अनुसार नेकपा समावेश भएको हो। यसअघि गठबन्धनमा रहेको नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि यो नयाँ समीकरण बनेको हो। नेकपाबाट खिमो लङमा, लिम्बु, पर्यटन, वन तथा वातावरण मन्त्री, जीवन आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री, गोम्बु शेर्पा, आन्तरिक मामिला तथा कानून मन्त्री, गीता तिमिल सिंह, सामाजिक विकास मन्त्री र सपना दर्जी, भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्नुभएको छ। यस्तै नेकपा सरकारमा भित्रिएसँगै एमालेका मन्त्रीहरूको जिम्मेवारीमा केही परिवर्तन भएको छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वास

0: एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको सहमति अनुसार अब बागमतीमा एमाले सरकारको नेतृत्व गर्नेछ। 104 सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा 53 सांसद आवश्यक पर्छ। एमालेका 25 र नेकपाका 26 गरी 51 सांसद मात्र रहेकाले गठबन्धनलाई बहुमतका लागि थप 2 सांसदको समर्थन आवश्यक छ। यसैबीच एमालेभित्र मुख्यमन्त्रीको उम्मेद्वार छनौट पनि पेचिलो बनेको छ। संसदीय दलका नेता जगन्नाथ थपलिया विरूद्ध आफ्नै दलका 16 सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्नुभएको छ। संसदीय दलको बैठक बसेर नेतृत्व विवाद सुल्झाएपछि मात्रै एमाले मुख्यमन्त्रीको उम्मेद्वार औपचारिक रूपमा तय गर्नेछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा ग्यासको भरपर्दो विकल्प बिजुली किन बन्न सकिन्न भन्ने कुराकानी सबै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
1: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
4: यस्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
4: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
1: इतिहास, गाथा र कथा, गाँठका कुरा,
4: गाँठका कुरा।
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: जन रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। नितिन जलहानीले सांसदहरूको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सभामुख अड़ियालको रूपमा विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो। थप 2 सांसदले उठाएको प्रश्नको जवाब 3 दिनभित्र दिन सरकारलाई निर्देशन। भारतीय स्थल सेना अध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान। कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो। बागमतीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान। लिम्बिनीका मुख्यमन्त्री आचार्य विश्वासको मत प्राप्त लगायतका खबर प्रस्तुत गर्यो।
5: नेपाल दर्पणमा अब बाँकी खबर। आर्थिक वर्ष 2082-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर घट्दै गएको देखिन्छ। 2080-81 प्राधिकरण 13.30 अर्ब रूपियाँमा नाफा कमाएको थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरायसी परियोजनाका लागि ग्रास्त सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री ब्याजभक्त श्रेष्ठले ग्रास्त उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% र 13% मूल्य अभिवृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो।
0: बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ। काठमाडौँ उपत्यकाका टोल टोलमा रहेका प्रायजसो डिपोहरूले ग्यास नभएको बताएका छन्। केही ग्यास आएको भए पनि त्यो 2 हप्ता अघि नै नाम्ची पाएका ग्राहकहरूका लागि भएको र नयाँ ग्राहकले तत्काल ग्यास दिन नसकिने उनीहरूको भनाइ छ। उद्योगले पठाएमा दिन सकिने तर अहिले यस अघि नाम टिपेकाहरूको सूची नै लामो रहेको डिपो सञ्चालकहरू बताउँछन्। काठमाडौँ उपत्यका बाहिरका शहरी क्षेत्रमा पनि यो समस्या उस्तै छ भने दुर्गम जिल्लाका सदरमुकाम तथा साना शहरमा यो समस्या झनै चर्को रहेको छ। आयल निगमले केही दिन बिक्री केन्द्र तोकेर आफै ग्यास बेचेकोमा अवस्था झनै भद्रगोल बनेपछि आजदेखि

0: बस्न छाडेको छ। ग्यास नपाएर घरमा खाना पकाउन नसक्ने अवस्था आइरहेको भन्दै उहाँले गुनासो गरिरहेका बेला विद्युतीय चुलो अझै पनि भरपर्दो विकल्प बन्न सकेको छैन, किन नसकेको भनेर अहिले प्रश्न उठेको छ। अहिले बर्खायाममा विद्युत उत्पादन प्रशस्त छ, विद्युत प्राधिकरणले उत्पादित बिजुली खेर गइरहेको गुनासो गर्छ। उपभोक्ताहरू भने खाना पकाउने ग्यास नपाएको भनेर छटपटाइरहेका छन्। यो अवस्था किन आयो भनेर हामीले सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण गेवालीलाई सोधेका छौं।
1: ग्यास भनेको आयातित वस्तु हो, यो नेपालमा हामीले खरिद गर्दाखेरि बाहिरबाट ल्याएर खरिद गर्नुपर्छ, तर यसको विकल्पको रूपमा हामीले यहाँको विद्युतलाई धेरै भन्दा धेरै प्रयोग गर्नुपर्ने ठाउँमा विद्युत प्रयोग गर्ने खालको सोच चाहिँ नेपाल सरकारले अगाडि बढाउन सकेन। एकातिर आयातित पेट्रोलियम पदार्थ कम भइरहेछ, ग्यासको अभाव भइरहेछ, अनि इन्डक्सन प्रयोग गर्यौं भने अनि विद्युतको भरपर्दो आपूर्ति नभएको कारणले अनि जनताहरू अन्धोमा परेको अवस्था छ। अहिले
2: यो समस्याको उचित विकल्प के हुन सक्छ त अहिलेको
1: यसको उचित विकल्प भनेको के भने आजको भोलि त सबै समस्या समाधान हुँदैन, होइन? यसलाई कर्मश के गर्नुपर्छ भने नेपाल सरकारले विद्युतको पूर्ण भरपर्दो व्यवस्था गर्ने अनि वैकल्पिक रूपमा चाहिँ ग्यासको पनि उचित आपूर्ति व्यवस्थापन गर्ने नै उपयुक्त विकल्प हो।
2: ग्यासको सट्टामा यसले चाहिँ के हामीलाई लाभ दिन्छ भन्ने कुराको अझै पनि अनभिज्ञता पाइन्छ। यस हिसाबले विद्युतीय चुलो प्रयोगका फाइदाहरू के हुन सक्छन्, संक्षेपमा जानकारी गराइदिनुहोस् न।
1: तुलनात्मक अध्ययन गर्ने भने अहिले तपाईँको 2021 रुपियाँ चाहिँ एउटा ग्यासलाई पर्छ भने अब तपाईँको विद्युतीय चुलो के अरे चुलोबाट खाना पकाउँदाखेरि प्रति युनिट 10 रुपियाँ भन्दा बढी बिजुली पर्दैन। 10 रुपियाँको बिजुली प्रति युनिट किन्दा र उता 2100 ग्यास किन्दाखेरि करिब करिब त्यो एउटा सिलिन्डरबाट पाक्ने खाना दुईटा सिलिन्डरले खाना पाक्ने जति विद्युतबाट पाक्न सक्छ। त्यसले गर्दा आधा नै बिजुलीबाट सस्तो पर्ने भएको हुनाले मैले त यो रेडियो सुन्नुहुने सम्पूर्ण उपभोक्ताहरूलाई सकेसम्म तपाईँहरूले इन्डक्सन चुलो नै प्रयोग गर्नुहोस्, स्वदेशी विद्युत नै प्रयोग गर्नुहोस्, बरु आवाज उठाउनुहोस्, हामीलाई गुणस्तरीय बिजुली चाहियो, हामीलाई भरपर्दो बिजुली चाहियो, हाम्रो बिजुली चाहिँ सस्तो हुनु पर्यो, हामीले खाना यहीँबाट बिजुलीबाट पकाएर खान्छौँ, हामी आयातित इन्धन के अरे चाहिँ तपाईँको इन्धनको भर पर्दैनौँ भनेर जनताले पनि आवाज दिनु पर्यो। यसरी चाहिँ सबैको आवाज भयो भने सरकार पनि बाध्यभरि यो कुरा सुन्न सक्छ र चाहिँ सरकारले पनि यो समाधान गर्नुपर्छ।
2: हजुर, विद्युतीय उपकरणको प्रयोगलाई बढावा दिँदा ती उपकरण पनि नेपालमा बन्ने होइन, आयात गर्नुपर्ने नेपालको स्थिति हो। यस हिसाबले त मर्मत गर्दा उपकरणहरू फेरबदल गरिरहँदाखेरि फेरि आर्थिक भार त नागरिकलाई त्यही स्तरको पर्ने देखिन्छ, त्यसो होइन र यहाँलाई के लाग्छ?
1: होइन, त्यस्तो हुँदैन। कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले घरमा ग्यास सिलिन्डर एउटा किन्दाखेरि कति पैसा लाग्छ र ग्यास चुलो किन्दा कति पैसा लाग्छ त्यसको मूल्य पनि हामीले मूल्याङ्कन गर्नुपर्ने हुन्छ। एउटा इन्डक्सन कुक स्टोभ किनेर अनि चाहिँ गएर त्यो विद्युत प्रयोग गर्दाखेरि एक वर्षसम्म त्यसले चाहिँ प्रयोग गर्दाखेरि लाग्ने स्कले तपाईँको भाँडा आउने कुरा पनि हुन्छ, त्यति सस्तो आधा सस्तो पर्छ ग्यास भन्दा विद्युतीय चुलोमा।
2: अन्तिम अब एउटा प्रश्न, जस्तो विद्युतको प्रयोगलाई बढाउन सरकारले के गर्नु पर्ला त बुँदागत रूपमा बताइदिनुहोस् न।
1: विद्युतलाई प्रयोग बढाउनु सबभन्दा पहिला कुरा विद्युतमा लागेको भ्याट छ त्यसलाई खारेज गर्नुपर्छ। यो विद्युतमा लागेको भ्याटलाई खारेज नगर्ने भने जनताहरू भ्याट तिर्नुपर्छ भनेर विद्युत प्रयोगबाट उनीहरू चाहिँ निरुत्साहित हुन्छन्। सरकारले सबभन्दा पहिला गर्नुपर्ने काम त्यहाँ छ। दोस्रो काम के गर्नुपर्ने छ भने सरकारले यो विद्युत महसुल अहिले पनि 3 रुपियाँदेखि लिएर 14 रुपियाँसम्म युनिट छ, त्यसलाई चाहिँ सबै तुलना गरेर जसरी यो मूल्य समायोजन गरेर खाना पकाउने ग्राहकहरूको लागि चाहिँ सस्तो बिजुली उपलब्ध गराउनु सक्छ, सरकारले गर्न सक्ने कुरा हो। सरकार भनेको जनताको अभिभावक हो, सरकारले जनताको सेवामै काम गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि विद्युत महसुल समायोजन गर्ने, विद्युतमा लागेको भ्याट चाहिँ खारेज गर्ने अनि चाहिँ गएर विद्युतको प्रणालीको सुधार गर्ने र जनतालाई भरपर्दो सुरक्षित र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने यो बाहिरबाट आयातित पेट्रोलियम पदार्थको हाहाकार भएर जुन नेपाली जनतामा समस्या भइरहेछ यसको चाहिँ अन्त्य हुन्छ।
0: उहाँहुन्थ्यो सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण गेवाली। नेपाल दर्पणमा खबरको सिलसिला करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजन गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्ण वाग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो। यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता 10 लाख रूपियाँको बम्पर उपहारका विजेता बनेका छन्। संघको 16 देखि 31 गतेसम्म नियम सम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। सोह्र दिनका एक एक जना गरी 16 जनाले 133,334 रूपियाँका दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका 3,57,149 वटा बिल दर्ता भएका छन्। संघको पहिलो 15 दिनमा यस्तो बिल 7,070 वटा मात्र दर्ता भएको थियो। यस्तै क्यूआर कोडबाट उपहार योजनामा स्वतः सहभागी हुने कारोबार पनि बढ़ेको छ। यस्तो कारोबार 2,56,08,94 बढ़ेर 3,20,86,380 पुगेको छ। विभागका अनुसार पछिल्लो 17 दिनमा उपहार योजनामा कुल 3,24,43,229 कारोबार सहभागी बनेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: आप एकमात्र डीजे सेवा जिसमें
1: देश हो खुशी को कनेक्शन
0: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य धर्मदेन्त नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: धर्मदेन्त में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दांत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दांत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
0: दांत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
2: धर्मदेन्त नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड नगनखेल संपर्क 01-5454-6666 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। काभ्रेको खानीखोला गाउँपालिका उडान नम्बर 1 सवारी थलीमा बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु ज्यान गएको छ। अरू तीनजना गम्भीर घाइते भएका छन्। पनौती तालढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सड़कबाट झण्डै 300 मिटर तल खसेको दुर्घटनामा खानीखोला 4 का कल बहादुर माझी र खानीखोला 2 की पातले माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काप्रेले जनाएको छ। दुर्घटनामा घाइते भएका बिरामीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि धुलीखोला अस्पताल पुर्याइएको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले जानकारी दिनुभयो।
3: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोकिन पर्ने वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनु पर्ने लगायत 15 बुधे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कारणले बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि गागीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुधे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिने सहमति जनाएका उल्लेख गरेको छ।
4: ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा दिने कार्यक्रम शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन एम्बु ब्याग आकस्मिक औषधि भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 वटा एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरव योग्य रहेको बताउनुभयो। यस्तै ललितपुर महानगरका मेयर श्री बाबु महर्जनले प्रारम्भिक आकस्मिक र अत्यावश्यक सेवाबाट ग्रामीणलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो।
3: हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार सामान्य घटेको छ। शेयरबजार परिसूचक निफ्टी आज 2.01 अंकले घटेर 2641.82 बिन्दुमा झरेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.27 अर्ब रूपियाँ कारोबार भएकोमा आज 350 वटा कम्पनीकै 1.19 करोड़ शेयर 5.52 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नाग पञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइएको छ। हरेक वर्ष साउन शुद्ध पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा गर्ने प्रचलन रहेको छ। नाग पञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सारमा रहेको नाग पोखरी लगायत देशभरका विभिन्न नागदह पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको थियो। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। आजको दिन नागको पूजा गर्दा घरमा सर्प बिच्छी लगायत विषालु जीवको भय नहुने र चट्याङ अग्नि भय लगायतका विपत्तिबाट पनि जोगिने जनविश्वास छ।
3: यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लग 5 पर्व मनाइएको छ। यो पर्वमा नाग अर्थात सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस्तै पश्चिम भेगमा आज बल्की र गुरही पर्व मनाइएको छ। भदौ 1 गतेका दिन मनाइने बल्की पर्व भन्नाले कोशेली अर्थात उपहार भन्ने बुझिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदाय आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर नाइजेरियाको दक्षिणी तटीय क्षेत्रमा रहेको आयतोर बस्ती समुद्रको सतह बढ्दै जाँदा अस्तित्वकै संकटमा परेको छ। समाचार संस्था एएफपीका अनुसार समुद्रले तटीय क्षेत्र कटान गर्दै लग्दा त्यहाँका घर स्वास्थ्य शिक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ। सन् 1947 ईसाई समूहले स्थापना गरेको यो बस्तीमा झण्डै 10,000 मानिसको बसोबास छ, तर सन् 2000 दशक यता त्यहाँ तीव्र रूपमा तटीय क्षयकरण भइरहेको छ। नगर योजना विशेषज्ञ बर्नाबास ओगिरीमा जेम्सको अध्ययन अनुसार सन् 1987 2022 आयतोरको तट रेखा हरेक वर्ष औसत 15 मिटरका दरले पछाडि सरेको छ। सन् 2024 प्रकाशित साइन्टिफिक रिपोर्ट अनुसार पश्चिम अफ्रिकाको गिनीको खाड़ीमा समुद्री सतह विश्वव्यापी औसतभन्दा 10.5% बढ़ी अर्थात प्रति वर्ष झण्डै 3.9 मिलिमिटरका दरले बढ़िरहेको छ। कटानका कारण धेरै परिवार 3 पटकभन्दा बढ़ी स्थानान्तरण भइसकेका छन्। समुद्री पानी मिसिएर खानेपानीका स्रोत प्रदूषित हुँदा टाइफाइड र झाडापखाला जस्ता पानीजन्य रोगको जोखिम बढ़ेको छ। त्यस्तै समुद्री कटानकी कारण स्थानीय विद्यालयहरू पनि पटक पटक सार्नु परेको शिक्षक सन्डी अकिन्जोले जानकारी दिनुभयो। स्थानीय विद्यालयहरू पनि पटक पटक प्रभावित भएका छन्। जलवायु परिवर्तनका कारण समुद्री सतह बढ़दै जाँदा आए कोरो र आसपासका 19 भन्दा बढ़ी तटीय बस्तीमा मानिसहरूको दैनिकी र भविष्य झन अनिश्चित बन्दै गएको छ।
3: नेपाल दर्पणमा अब अखिल खबर। अल्ट्रा ट्रेल नेपालले आयोजना गरेको अल्ट्रा रेस 2026 उपाधि पुरूषतर्फ अर्जुन कुलिङ राई र महिलातर्फ मोहनजी सुनवारले जितेका छन्। दुवै विजेताले प्रतियोगितामा नयाँ कोर्स रेकर्ड समेत कायम गरेका आयोजकले जनाएको छ। अर्जुनले 33 लोक पूरा गर्दै यसअघि हेमन्त राणाको नाममा रहेको 32 लोकको कृतिमान तोडेका छन् भने महिलातर्फ मोहनजीले 14 लोक पूरा गर्दै 12 लोकको पुराना कृतिमान तोडेकी छन्। उपाधिसँगै दुवैजनाले जनाए 30,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिकाको मत्स्य गाउँबाट भएर त्यही ठाउँमा समापन भएको दौड़मा सहभागीहरूले हरेक 1 घण्टामा 6.7 किलोमिटरको 1 लूप पार गर्नुपर्ने नियम रहेको थियो। नेपालसहित फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे र स्विजरल्याण्डका गरी 65 जना धावकहरूको सहभागिता रहेको यस प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास रहेको छ।
4: जापानको आईसी नागोयामा हुने सन् 2026 एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानको टोली घोषणा भएको छ। अफगानिस्तानले मुख्यतया युवा खेलाड़ी समेटेर टोली घोषणा गरेको छ। 15 सदस्यीय टोलीको नेतृत्व दार्विस रसुलीले गर्नेछन् भने टोलीमा नजिबुल्लाह जर्दान र करिम जन जस्ता अनुभवी खेलाड़ीहरू पनि समावेश छन्। अफगानिस्तान क्रिकेट बोर्ड एसीबीको राष्ट्रिय छनौट समितिले चयन गरेको टोलीमा समावेश धेरै जसो खेलाड़ीहरू भर्खरै सम्पन्न 11 संस्करणको इस्पागिजा क्रिकेट लीग अर्थात एससीएलबाट आएका हुन्। नियमित कप्तान रशीद खान तथा रहमानुल्लाह गुरबाज र अजर नतुल्लाह मोजर जाई लगायतका अन्य प्रमुख खेलाड़ीहरू भने यस टोलीमा छैनन्। एसियाली खेलकुद आउँदो सेप्टेम्बर 24 अक्टोबर 3 आयोजना हुने तय भएको छ। त्यसअघि अफगानिस्तानले दिल्लीमा भारतसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्नेछ। एसियाली खेलकुदमा अफगानिस्तानले समूह चरणमा नेपाल र जापानसँग खेल्नेछ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सांसदको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सदन खरियालको रूली। विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो। थप 2 जना सांसदले उठाएको प्रश्नको जवाब 3 दिनभित्र दिन सरकारलाई निर्देश।
3: कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो। बागमतीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त।
4: नेपाल विद्युत प्राधिकरणको मापदान 90% भन्दा धेरैले घट्यो। उत्पादित विद्युत खेर गइरहँदा बजारमा खाना पकाउने ग्यास नपाएको गुनासो तीव्र। भरपर्दो विद्युत उपलब्ध गराउन सके पेट्रोलियम पदार्थको विकल्प बन्ने।
3: समुद्रको सतह बढ़दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व नै संकटमा। स्वास्थ्य शिक्षा र जीविकोपार्जनको संकट झन गहिरिँदै।
4: र अल्ट्रा ट्रेल यसको उपाधि अर्जुन कुलुङ र मन्जु सुनवारलाई एसियाली खेलकुदका लागि अफगानिस्तानको टोली
3: घोषणा।
4: संघर्ष
3: विष्टसँगै हामी कृष्ण शर्मा र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेजाबसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा।
2: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
1: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 0142388888 एन्ड नम्बर 0 12 33 8 8 8

0: Sim, Sakura, presta atenção. Jamo Radio Network.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: radio next to your heart.
1: Sonu FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.

pesawat mungkin. DPT menunjukkan Profesor Neil Bannister, Lawyer in Law and Clinic, Mekoko Pusatri, Florida State University na Mungyanik, Mekoko Pusatri, Mungyanik. Hakim, kikarini Profesor Bannister ni, आफ्नो सल्लाह र धारणा परिवर्तन गर्नुहुनेछ। हालैकै केही वर्षभित्रमा तपाईँले कुनै डाक्टरलाई आफ्नो सम्मानको महत्वको बारेमा सोध्नुभएको थियो भने पक्कै पनि ती डाक्टरले तपाईँलाई मन जातमा हुने मुख असफलता अनि खुरानीको जरा आफ्ना सम्मान हो भनेका थिए। प्रोफेसर नमस्ते हुनुहुन्छ कि जब उहाँले 1973 आफ्नो अनुसन्धान शुरू गर्नुभयो त्यो समयसम्म सबै ठाउँका मनोवैज्ञानिकहरू विश्वस्त थिए कि यदि मानिसहरूले आफूलाई अझ भने मनोवैज्ञानिक स्वीकार गर्न सके भने तिनीहरूका समस्याहरू बिस्तारै हुनेछ र तिनीहरूको जीवन प्रष्ट हुनेछ। तिनीहरूले एक अर्कालाई अझ राम्रो व्यवहार गर्नेछ। यो विषयले लगभग एक पुस्तकको लागि सबैबाट स्वीकृत धारणा भयो। डाक्टर बेनिस्टरको प्रकाशित स्टेनमा उहाँले लेख्नुहुन्छ एक पुस्तक र धेरै मूल्य खर्च गरिसकेपछि यो थाहा भयो कि आत्मसम्मानको धारणामा हामी गलत भएको हुन सक्छौ।

जिसने पुराने धर्मों को विपक्ष में एक नया विकसित धर्म नहीं जब वहां को एक बटो धर्म में फर्को मारो गयो तब पुराने धर्म में भएको कमजोरी देख्न थाल्नुभयो र केवल मानिसहरूलाई आफ्नो बारेमा राम्रो महसुस गर्न आवश्यक छ भन्ने मात्र उक्त कमजोरी हटाउन सक्दैन भन्ने थाहा गर्नुभयो। हाम्रो खोजबाट पत्ता लागेका केही निराशजनक निष्कर्षहरू यस प्रकार छन्। उहाँ देख्नुहुन्छ उच्च आत्मसम्मानको कारणले विद्यालयका बच्चाहरूले राम्रो ग्रेडहरू पाउने हुँदैन र त आत्मसम्मानले गर्दा बच्चाहरूले आफ्नो काममा राम्रो प्रदर्शन गर्नु हो।

प्रोफेसर बनिस्टरले उहाँको टिमले पत्ता लगाएको अर्को कुरा हो आत्मसम्मानको गिरहहरूमा हिँड्छ वा सामान्यत अपराधिक व्यवहारको मूल कारण हुन् तपाईँ आफै सोच्नुहोस् त अपराधिक विनियोग अथवा क्रिमिनल माइन्ड सेट भएका मानिसहरूलाई तपाईँ कस्तो राम्रो हुनुहुन्छ तपाईँभित्र ठूलो क्षमता छ भनेर उनीहरूको जीवनलाई पूर्ण रूपमा बदल्न सक्नुहुन्छ र उहाँले पत्ता

है जिसका मनुष्य को पुरातन स्वभाव भूमिका थी। वह एक पाप छोड़ने को आध्यात्मिक जो बिना को मानसलाई परमेश्वर ने हेने नजर बुझेका थिए। परमेश्वर को नजर ने आफैलाई हेर्नु पक्कै पनि एक सिक्का को रूप बाटो हो। उहाँले मानिस को पाप को निंदा गर्नुहुन्छ, तर त्यही समयमा मानव जातिलाई छुटकारा को योग्य पनि देखाउनुहुन्छ। त्यसैले उहाँले हामीलाई स्वर्गमा फर्कने बाटो देखाउन आफ्नो पुत्र पठाउनु भयो। पावलले बताउनु भएको छ, आफैलाई जस्तो सम्झाउनु पर्छ त्यो भन्दा बढी नसम्झाउनुहोस्। मतलब हामी कोही पनि परमेश्वरको पहुँचमा चासो भन्दा टाढा छौ, तर फेरि हामी मध्ये कोही पनि यीशुले हाम्रो निम्ति गर्नुभएको बलिदानद्वारा बाहेक परमेश्वर कहाँ पुग्न योग्य छौ। प्रेम र प्रेरणासँग सन्तुलित अनुशासनद्वारा एक अनुशासनहीन बच्चाले जे कुरा हासिल गर्न सक्छ त्यो कुरा सहानुभूति र प्रशंसाले हासिल गर्न असम्भव छ। आत्मसम्मानको बारेमा बिर्सनुहोस् र कतिपयलाई साह्रो पुर्याउन लाग्ने अवधारणाहरूमा त्याग्नुहोस्। जस्तै

0: डिजिटल सरकार भए पनि नागरिकका विवरण झोलामा खोजिएको सांसद कार्कीको भनाई ओखढुङ्गाको मुलुङमा भरुवा बन्द सहित एकजना पक्राउ कोशीमा नेकपा सरकारमा समेटियो
1: भदौ 10 गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर बागमतीका मुख्यमन्त्री बानियाको राजीनामा वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता
0: दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन नेपाली मुद्दाहरूमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने
1: र अफगानिस्तानले रसुलीको कप्तानीमा एसियाली खेलकुद खेल्ने
2: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98434986552 98247718 98443049696 र 98613314 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: अब समाचार विस्तारमा जिल्लाको महाकुलुङ गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरेको 3 दिने एकीकृत प्रशासनिक शिविर सफलतापूर्वक सम्पन्न भएको छ विभिन्न पेसा व्यवसाय तथा अध्ययनका सिलसिलामा काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट 849 जनाले सेवा लिएका हुन् गाउँपालिकाको 5 वटै ओडा कार्यालयहरू तथा पालिका स्तरबाट प्रभाव हुने विविध प्रकारका प्रशासनिक सेवाहरूलाई एकै स्थानबाट एकीकृत रूपमा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ शिविरमा सेवाग्राहीको उल्लेखनीय उपस्थिति रहेको थियो जस अन्तर्गत ओडा नम्बर 1 बाट 124 जना ओडा नम्बर 2 बाट 147 जना ओडा नम्बर 3 बाट 151 जना ओडा नम्बर 4 बाट 84 र ओडा नम्बर 5 बाट 93 जनाले सेवा प्राप्त गरेका छन् यसै गरी पालिका अन्तर्गतका एकीकृत सेवातर्फ 240 जना नागरिक लाभान्वित भएका महाकुलुङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन राईले जानकारी दिनुभएको छ शिविरमा विभिन्न शीर्षक अन्तर्गत नागरिकहरूलाई सेवा वितरण गरिएको थियो जस अनुसार पंजीकरण सेवा 122 जना सामाजिक सुरक्षा दर्ता नवीकरण सेवा 126 जना मालपोत सम्बन्ध सेवा 223 जना नागरिकता प्रमाणपत्र सिफारिशको प्रतिलिपि 20 जना नाता प्रमाणता 36 जना र अविवाहित प्रमाणित सेवा 2 जनाले लिएको गाउँपालिकाले जनाएको छ यसै गरी राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 111 जनाले प्राप्त गरेका छन् भने स्वास्थ्य सेवातर्फ रगत समूह परीक्षण 86 जना

0: नगर परिचन ती 33 छुना स्वास्थ्य बीमा दर्ता तथा नवीकरण 5 छुना र औषधि उपचार का लागि निवेदन 5 छुनाले दर्ता गराएका छन्। यस बाहेक अन्य विविध प्रकार का सिफारिशहरू 60 जनालाई प्रदान गरिएको प्रशासकीय अधिकृत राईले बताउनु भएको छ। काठमाडौँमै गाउँपालिका र वडा स्तरको सेवा पाउँदा स्थानीय नागरिकहरूले खुशी व्यक्त गर्दै प्रशासनिक कामका लागि गाउँसम्म पुग्नु पर्ने शास्ति हटेको बताएका छन्।
1: सगरमाथाको साहस रहस्य आरोहणको जोखिम र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र रूट 2 एभरेस्टको फर्स्ट लुक पोस्टर तथा अफिसियल टीचर सार्वजनिक गरेको छ। निर्माण पक्षी अनुसार वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको कथा प्रस्तुत गर्छ। 50 वर्ष नागरिकका एक व्यक्तिको व्यक्तिले उमेर समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्त चित्रमा प्रस्तुत गरिएको छ। वृत्त चित्रले सगरमाथाको भव्यता सँगै आरोहणको जोखिम शेर्पा समुदायको योगदान मानव साहस तथा जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई समेत समेटेको छ। सगरमाथालाई केवल हिमालका रूपमा नभई साहस र अठोटको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको वृत्त चित्रमा कृतिमानी आरवी फुलवास तेन्जिङ शेर्पा र निमा ग्याल्जिङ शेर्पा आरवीको रूपमा देखिनेछन्। फुलवाले 18 पटक र निमाले विश्वको 14 अग्ला हिमाल सहित 10 पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विनोद गुरूङ, सुरज गुरूङ र निर्मल श्रेष्ठ पनि वृत्त चित्रका महत्वपूर्ण पात्रको रूपमा रहेका छन्। निर्माण टीमका अनुसार रोड टू एभरेस्टको नेपाल प्रिमियर भदौ 22 अगस्त 2026 काठमाडौँमा हुनेछ। अन्तर्राष्ट्रिय प्रिमियर भने भदौ 28 13 सेप्टेम्बर 2026 हङकङबाट शुरू हुनेछ। त्यसपछि नेपाल संघीय विभिन्न अन्तर्राष्ट्रिय मंच तथा सिनेमा हलमा वृत्त चित्र प्रदर्शन गर्ने तयारी गरिएको छ। 2 वर्षको अनुसन्धान छायांकन र निर्माण प्रक्रियापछि तयार भएको वृत्त चित्रको कथा संचारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन। भूषण दाहालको भोइस ओभर रहेको वृत्त चित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिएको छ। नितान्त नेपाली प्राविधिकको संलग्नतामा कुनै पनि कृत्रिम दृश्य समावेश नगरी समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रा समेटेको यो नै पहिलो सगरमाथा सम्बन्धी वृत्तचित्र भएको निर्माण पक्षको दावी रहेको छ। सामाजिक संस्था वी विल राइट फाउण्डेशनले निर्माण गरेको स्वृत्त चित्रले विश्वभर नेपालको पर्यटन प्रबन्धनमा समेत योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ।

0: राजस्व संकलन गरेका छन्। त्यसै गरी प्रदेश लेखा इकाई कार्यालयले 15,48,850 रूपियाँ, जिल्ला अस्पताल सोलुखुम्बुले 2,11,200 रूपियाँ तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले 27,895 रूपियाँ राजस्व संकलन गरेका छन्। यस्तै स्वास्थ्य कार्यालय सोलुखुम्बुले 5,000 रूपियाँ, जलस्रोत तथा सिंचाई विकास सब डिभिजन कार्यालयले 2,94,676 रूपियाँ र पूर्वाधार विकास कार्यालयले 2,98,116 रूपियाँ राजस्व संकलन गरेका छन्। प्रदेश मार्फतका कार्यालयहरूले कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा ठेक्का सम्झौता वञ्चन्य वस्तुको बिक्री तथा अन्य प्रशासनिक गतिविधिबाट राजस्व संकलन गर्ने गरेका छन्। उपलब्ध तथ्याङ्क अनुसार कुल राजस्व मध्ये डिभिजन वन कार्यालयको योगदान सबैभन्दा बढ़ी छ। वन कार्यालयले संकलन गरेको 70,35,678 रूपियाँ मात्रको राजस्वको करिब आधा भन्दा बढ़ी हिस्सा रहेको हो।
1: खुम्बु पसाङलामो गाउँपालिकाको वोट नम्बर 4 स्थित खुमजुङ र खुन्दे क्षेत्रमा 5 करोड़ भन्दा बढ़ी लागतको खानेपानी तथा सरसफाई आयोजना निर्माण हुने भएको छ। स्थानीयवासीलाई स्वच्छ खानेपानी र राम्रो सरसफाई सुविधा पुर्याउने उद्देश्यले गाउँपालिकाले आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया मार्फत निर्माण कम्पनी छनौट गरी सम्झौताको अन्तिम तयारी अघि बढ़ाएको जनाएको छ। गाउँपालिकाका अनुसार खुमजुङ खुन्दे ड्रिंकिङ वाटर एण्ड सेनिटेशन प्रोजेक्ट निर्माणका लागि काठमाडौँको टोखाईसित संयोग भूषण जेबी छनौट भएको छ। उक्त ठूलो योजना मूल्य अभिवृद्धि कर भ्याट र प्रोभिजनल सम सहित कुल 5,25,20,095 रूपियाँ 91 पैसाको लागतमा सम्पन्न हुन लागेको हो। जेडको अन्तिम साता आह्वान गरिएको अनलाइन बोलपत्र प्रक्रियामा सहभागी भएका कम्पनीहरू मध्येबाट न्यूनतम मूल्याङ्कित तथा प्राविधिक र आर्थिक रूपमा प्रभाव ग्रही देखिएपछि यो कम्पनीलाई छनौट गरेको जनाएको छ। सार्वजनिक खरिद नियमावली अनुसार कानूनी प्रक्रिया पूरा गरी निर्माण कम्पनीसँग छुट्टै सम्झौता गरेर काम अघि बढ़ाउने गाउँपालिकाको योजना रहेको छ। आयोजना सम्पन्न भएसँगै सो क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई समेत स्वच्छ खानेपानी र सरसफाईमा ठूलो राहत पुग्ने अपेक्षा गरेको छ।
0: प्रतिनिधि सभाका सांसद प्रकाश सिंह कार्कीले नागरिकको पहिचानका लागि सरकारी कार्यालयमा बारम्बार झन्झटिलो कागजाती प्रक्रिया माग गरे परिपाटी प्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकको सुनि समयमा बोल्दै वहाँले डिजिटल नेपालको दावी गरिए पनि व्यवहारमा नागरिकले शास्ति पाउनु परेको विषय उठाउनुभयो। बैठकमा बोल्दै सांसद कार्कीले नागरिकता राष्ट्रिय परिचय पत्र राहदानी र सवारी चालक अनुमति पत्र जस्ता थुप्रै सरकार पहिचान पत्रहरू हुँदाहुँदै पनि सरकारी कार्यालयमा पुग्दा थप प्रमाण माग्ने परिपाटीले नागरिकहरूलाई शास्ति भएको उल्लेख गर्नुभयो। एउटी नागरिकका अनेकौं परिचय पत्र भए पनि सरकारी निकायहरूबीच प्रविधिको अन्तर आबद्धता नहुँदा प्रणालीमाथि नै अविश्वास पैदा भएको उहाँको भनाइ छ। डिजिटल सरकारको नारा लागि पनि नागरिकको विवरण कम्प्युटर प्रणालीमा खोज्नुको साथै नागरिकको झोलामा कागजात खोजिने अवस्था रहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। सरकारसँग प्रविधि उपलब्ध भएकाले त्यसको प्रभावकारी प्रयोग गरी नागरिकता वा राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा सेवा दिने व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
1: ओखलढुङ्गाको मोलुङ गाउँपालिकाबाट प्रहरीले फरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। शनिबार मोलुङ गाउँपालिका 3 बरुनी स्वरका मोहन तमाङलाई फरुवा बन्दुकसहित पक्राउ गरेको हो। तमाङको घरमा फरुवा बन्दुक लुकाएर राखेको भन्ने गुप्त सूचनाको आधारमा प्रहरीको टोली घरमा पुगी खान तलाशी गर्दा उहाँको घरबाट एक थान फरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारूदसहित तमाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी शेखर कुमार शाहले पक्राउ परेका तमाङमाथि प्रचलित कानून अनुसार कार्यवाहीका लागि अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
0: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच केन्द्रीय तहमा 3 बुधे सहमति भएपछि नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको छ। आज प्रदेश प्रमुख परशुराम खापुनले नेकपाका 4 चुनाव मन्त्री र 1 राज्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। 2081 साल वैशाख 27 गते गठित मन्त्री परिषदमा केन्द्रमा भएको सहमति अनुसार नेकपा समावेश भएको हो। यसअघि गठबन्धनमा रहेको नेपाली कंग्रेसका मन्त्रीहरूले राज्य

0: आमा दिएपछि यो नयाँ समीकरण बनेको हो। नेकपाबाट खिनु लङवा लिम्बु पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री गम्बु शेर्पा आन्तरिक मामिला तथा कानून मन्त्री गीता चन्द्र सिन्हा सामाजिक विकास मन्त्री र सपना दर्जी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्नु भएको छ। नेकपा सरकारमा भित्रेसँगै एमालेका मन्त्रीहरूको जिम्मेवारीमा केही परिवर्तन भएको छ।
1: कोशी प्रदेश सरकारका यसअघि कायम रहेका एमालेका दुई मन्त्री र एक राज्य मन्त्रीको जिम्मेवारी परिवर्तन भएको छ। एमालेबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
0: आर्थिक वर्ष 2082/83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 करोड़ रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081/82 प्राधिकरणको कर अघिको नाफा 12.17 करोड़ रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ। 2080/81 प्राधिकरणले 13.30 करोड़ रूपियाँ नाफा कमाएको थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरायसी प्रयोजनका लागि ग्यादस्त सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ। यसै बीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्यादस्तको भूक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% र 13% मूल्य अभिवृद्धि कर लगाएका बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर फाँडी अवस्थाको अन्त्य गर्न माग र आपूर्ति बीच स्पष्ट कार्य योजना समेत अगाडि बढ़ाइने उहाँको भनाइ रहेको छ।
1: यही भदौ 10 गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम हुने भएको छ। सभामुख कार्यालयले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्न उत्तरका लागि समय तोकेका हुन्। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम सम्बन्धी व्यवस्था रहेको छ। जहाँ भनिएको छ प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको हप्ताको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा आधा निर्धारण गरेछ। सभामुखले गणेश भनेर राखेको यो बाध्यकारी व्यवस्था रहेको हो। केही गरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम हुन नसके लगतै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ। नियम 56 उपनियम 1 जारी भनिएको छ। तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगतै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ। तर त्यस्तो प्रावधान कार्यान्वयन नभएको भनेर प्रश्न उठिरहेको बेला सभामुखले यसको मिति तोकेको छ। नियमावलीको दफा 57 प्रत्यक्ष प्रसारण गर्न सकिने विषय रहेको छ। जस अनुसार प्रत्यक्ष प्रश्न उत्तर सम्बन्धी कार्यक्रमलाई सरकारी तथा अन्य संचारको माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था रहेको छ। दफा 58 अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा 3 दिन अगावै सभामुखलाई गराउनु पर्नेछ। दफा 59 यस्ता प्रश्नमा शर्त लागू हुने व्यवस्था रहेको छ। जस अनुसार प्राप्त प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय सभामुखले गर्नेछ। प्रत्यक्ष प्रश्न उत्तर सम्बन्धी अन्य कार्यविधि सभामुखमा निर्धारण भएबमोजिम हुनेछ। दफा 60 अनुसार यस परिच्छेद अन्तर्गत दिएको जवाबको सम्बन्धमा सभामा कुनै छलफल गरिने छैन।
0: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिनुभएको छ। आज दिउँसो बसेको बागमती प्रदेश सभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै वहाँले राजीनामाको घोषणा गर्नुभएको हो। नेकपा एमाले सरकारलाई दिएको समर्थन साउन 6 गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले

0: तीस दिनभित्रको अध्यक्षबाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन खोज्नु भएको थियो, तर आफ्नो पक्षमा बहुमतमा पुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 जना सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कंग्रेसका 36, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 26, एमालेका 25, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 12, नेपाल मजदूर किसान पार्टी नेम्कीपाका 3 र हाम्रो नेपाल पार्टीका 2 जना सांसद रहेका छन्।
1: नेपाल वैदेशिकी रोजगार व्यवसाय संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोकिनुपर्ने वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका 15 बुधे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको हुँदै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित रहेको गरेको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाङ्गीले जानकारी दिनुभएको छ। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुधे माग बारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायहरूले आन्दोलन फिर्ता लिने सहमति भएको जनाएको छ। छलफलका क्रममा संघले उठाएको सबैजसो विषयमा वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन संगठन सम्बन्धित नीतिगत विषय रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै व्यवसायहरूले कानून बमोजिम थप प्रमाण र कागजात सहित आफ्ना समस्त वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने र त्यहाँबाट समाधान नभए मन्त्रालयमा पुनः आवेदन दिन सकिने व्यवस्था रहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेखीय कटौती गर्न पेन्टागमनलाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास महँगो हुनका साथै उत्तर कोरियालाई अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ। अमेरिका र दक्षिण कोरिया बीचको वार्षिक उल्सी फ्रिडम सेल्ड संयुक्त सैन्य अभ्यास आजदेखि शुरू भएको छ। अगस्त आजदेखि 10 दिनसम्म चल्ने अभ्यास दक्षिण कोरियाका झण्डै 18,000 सैनिक सहभागी हुन् छन्। अभ्यासमा ड्रोन आक्रमणमा जीपीएस प्रणालीमा अवरोध तथा साइबर आक्रमण लगायत उत्तर कोरियाबाट उत्पन्न हुन सक्ने जोखिमसँग जुड्ने अभ्यास गरिने खबरमा उल्लेख गरिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अभ्यास पूर्ण रूपमा रद्द गर्न ढिला भइसकेको भए पनि आफू यसप्रति खुशी नरुवाएको बताउनु भएको छ। उहाँले अभ्यासमा लाग्ने खर्च र उत्तर कोरियासँगको सम्बन्धलाई समेत आफ्नो लडाईको आधार बनाउ
1: अमेरिकाका विभिन्न 30 वटा राज्यहरूले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा छुट परिवर्तन हुने देखेको छ। मुद्दाको सुनवाई भोलिदेखि शुरू हुँदैछ। ती राज्यहरूले मेटाले बाल बालिका तथा किशोर किशोरीको गोपनीयता कानून उल्लंघन गरेको र उनीहरूलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन्। फेसबुक र इन्स्टाग्रामका लाइक सिफारिश प्रणाली, अटो प्ले भिडियो बढ़ाउने, नोटिफिकेशन र फोटो फिल्टर जस्ता असुविधामाथि ती राज्यहरूले मुख्य आरोप लगाएका छन्। यी सुविधाले किशोर किशोरीलाई सामाजिक सञ्जालमा बढ़ी समय बिताउन प्रेरित गर्नुका साथै सामाजिक तुलना, अस्वीकृतिको भावना र आत्मसम्मानका नकारात्मक असर पार्न सक्ने दावी गरिएको छ।
0: जापानको आइची नागोयामा हुने सन् 2026 एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानको टोली घोषणा भएको छ। अफगानिस्तानको मुख्य तयारीमा खेलाड़ीहरू समेटेर टोली घोषणा गरेको छ। 15 सदस्य टोलीको नेतृत्व बारबी बसुआलीले गर्नेछन् भने टोलीमा नजीबुल्लाह, जब्रान र करीम जोनस संस्था अनुभवी खेलाड़ीहरू पनि समावेश छन्। अफगानिस्तान क्रिकेट बोर्ड एसीबीको राष्ट्रिय छनौट समितिले चयन गरेको टोलीमा समावेश धेरै सो खेलाड़ी भर्खर संपन्न एघारौ संस्करण को सापा गिजा क्रिकेट लीग एससीसीएल आया हो। नियमित कप्तान राशिद खान तथा रहमान भुला, गुरुबाज अजमुद्दोल्लाह, उमर साई लगायत का अन्य प्रमुख खिलाड़ी इस टोली में छैन। एशियाली खेलकूद आदो सेप्टेम्बर 24 देखि अक्टोबर 3 सम्म आयोजना हुने तय भएको जनाइएको छ।
1: खेल खबर सँगै सुन समाचार सकियो। विदा हुन अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: काठमाडौँमा महाकुलम गाउँपालिकाको 3 दिने एकीकृत प्रशासनिक शिविर सम्पन्न। 849 जना लाभान्वित। रोटो सगरमाथाको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक।
1: पोलुखुमा प्रदेशमा तहतका कार्यालयद्वारा झण्डै 1.39 करोड़ राजस्व संकलन। खुम्बु पसाङ लामोको खुम्जुङ खुम्बेमा 5 करोड़ भन्दा बढ़ी खानेपानी तथा सरसफाई योजना अघि बढ़दै।
0: डिजिटल सरकार भए पनि नागरिकता विवरण झुलामा खोजिएको सांसद कार्कीको भनाई। ओखलढुङ्गाको मुलुङमा भरुवा बन्दुक सहित एकजना पक्राउ। कोशीमा नेकपा सरकारमा समेटियो।
1: भदौ 10 गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर। बागमतीका मुख्यमन्त्री बानियाको राजीनामा। वैदेशिक रोजगार व्यवसाय संघको आन्दोलन फिर्ता।
0: दक्षिण कोरियासँगको सैन्य अभ्यास खटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। मेटाले मुद्दा हालेमा फेसबुक र इन्स्टाग्राम ठूलो परिवर्तन हुने।
1: र अफगानिस्तानले रसुलीको कप्तानीमा एसियाली खेलकुद खेल्ने।
0: अवस्त 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।
2: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णयको वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हालसम्म यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।
3: बाल बालिकालाई लागु औषध दुरूपयोग गर्दछौ।
4: लागु औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुङ्गतमा ध्यान दिउ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: lives through your heart. Zulu FM 101.2 MHz.
1: CIN को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। भदौ 10मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने, संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारको आनाकानी, संसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ।
2: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
1: खानी तथा खनिज पदार्थ विधेयक संसदमा अघि बढ़्यो। संशोधनका लागि 72 घण्टा समय। संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम। उम्मेद्वार छान्ने क्याण्डिडेट क्लब समेत संचालनमा।
3: जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जाँदा त्यसरी उम्मेदवारी उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन।
1: लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त। कोशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पायो पूर्णता। बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू। मनसून अझै 14 दिन सक्रिय रहने, बाढ़ी पहिरोको जोखिम कायमै।
4: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर
1: र तेह्रथुमको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष पुरूष भलिबल प्रतियोगिता हुँदै 10 टोलीको सहभागिता हुने। संसदमा सांसदका प्रश्नको जवाब प्रधानमन्त्रीले दिनु संसदीय उत्तरदायित्व र जनताप्रतिको प्रत्यक्ष जवाबदेहिताको महत्वपूर्ण आधार हो। यसले सरकारका नीति निर्णय र काम कार्यवाहीबारे प्रधानमन्त्रीलाई संसद सामु उत्तरदायी बनाउँछ। तर विषयगत र प्राविधिक प्रश्नमा सम्बन्धित मन्त्रीले स्पष्ट र तथ्यपूर्वक जवाब दिने अभ्यासलाई पनि प्रभावकारी बनाउनुपर्छ। प्रधानमन्त्री र मन्त्री दुवैको जिम्मेवारी स्पष्ट हुने यस्तो अभ्यासले संसदको गरिमा र लोकतान्त्रिक जवाबदेहिता थप बलियो बनाउँछ। देशभर वर्षायाम अर्थात मनसून अझै 14 दिन सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा यस वर्षको मनसून औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
4: मनसूनको अवधि बाँकी छ भनेर एक महिना 14 दिन छ। अब काउन्टडाउनमा जानुपर्ने किनभने प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने, कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ, त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलवाष्पित वायु जसरी चाहिँ नेपालमा एकदमै ठूलो जलवाष्पित वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ, इन्फ्लेक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औसतभन्दा देरी परेको अवस्था। यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औसत हुना कति भन्ने कुरा आउन सक्ला। ओभरअलमा 55% वर्षा भएको छ।
1: प्राधिकरणका अनुसार यस वर्ष मनसूनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्य पहाड़ी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मध्य क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दशैं तिहारको आसपासमा समेत वर्षा हुन सक्ने सम्भावना रहने बताएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले संसदीय गोपाल शर्मा र आशिका तामाङले उठाएका प्रश्नमा उठाएका विषयमा तीन दिन जवाब दिन रूलिङ गर्नुभएको छ। सांसदहरूले उठाइएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षी सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङले कम्बोडियामा 37 दिन अघि निधन भएका दार्जीलिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले चासो नदिएको भन्दै उभिएरै विरोध जनाउनु भएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रूकुम पश्चिम जाजरकोट र सोलनका भूकम्प प्रभावित हदको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर